फिटनेस योगप्रति आकर्षित हुन थालेका छन्। आधुनिक जीवनशैलीको व्यस्तता, बढ़दो मानसिक तनाव, शारीरिक निष्क्रियता र नसर्ने रोगको बढ़दो जोखिमले गर्दा योगमा मानिसको आकर्षण बढ़न थालेको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले नियमित योगाभ्यासले व्यक्तिको शारीरिक लचिलोपन बढ़ाउनुका साथै मानसिक शान्ति, भावनात्मक सन्तुलन, आत्मविश्वास तथा आत्मनिर्भरता बढ़ने बताउनुभयो।

2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भएको छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। आगामी आर्थिक वर्षको बजेट मार्फत 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने उपभोक्तालाई 5% मूल्य अभिवृद्धि कर लगाएको सरकारले त्यसलाई परिमार्जन गर्ने भएको छ। सरकारले भ्याटमा परिमार्जन गरी साउनदेखि नै नयाँ दर लागू गर्ने तयारी गरेको छ। प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री सोरिम वाग्लीले 100 वा 150 युनिट भन्दा माथि मात्र कर लगाउने गरी अध्ययन भइरहेको बताउनु भएको छ।
2: बागमती प्रदेश सरकारले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने भएको छ। प्रदेश सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालयले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न चालू आर्थिक वर्ष 2082-83 प्रारम्भिक योगदानमा सहयोगदान गर्ने भएको हो।
1: कसैले पीछा गरेको छ कि, कार्यालय घर वरिपरि अपरिचित कोही मानिस छन् कि भनेर हेर्नु परेको छ कि, उद्योगी व्यवसायको भेटघाटमा एकअर्कालाई प्राय सोध्न नछुटाउने एउटा संवाद हो यो। उनीहरू भन्छन् पुरानो प्रणाली जस्तो थियो हामीले पनि त्यही अनुसार काम गर्यौं, तर जानेर नजानेर कहाँ कति गल्ती भयो यसै भन्न सकिन्न तर त्रास छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्चाले सोधपुछका लागि सधैँ तयार रहेको बताइरहेकै बेला उनलाई कार्यालय समय सकिएर बाहिर निस्किँदा परिसरबाट पक्राउ गरिएको थियो। उनको कार्यालय वरिपरि दिउँसैदेखि सादा पोशाकमा प्रहरी थिए, त्यही भएर व्यवसायीले अहिले आफ्नो वरिपरि हेर्न थालेका हुन्। नाम नबताउने शर्तमा एक व्यवसायीले भनेका छन् नेपालमा पहिलो उद्योग खोल्ने परिवारको सदस्य र महासंघको अध्यक्ष भइसकेका शेखर लाई त सिधै पक्राउ गरियो, हामीमाथि त जे पनि हुन सक्छ उनले भनेका छन्। निजी क्षेत्रको मनोबल बढ़न नसक्दा आर्थिक गतिविधि चलाएमा नभएर बजारमा माग बढ़ेको छैन, बैंकमा पैसा थुप्रिएको र ब्याजर दशकै न्यून भए पनि कर्जा माग बढ़ेको छैन।
2: साउदी अरबमा कामका लागि जाने नेपाली सहित सबै स्रोत मुलुकका श्रमिकले अवश्य परीक्षण उत्तीर्ण गर्नुपर्ने भएको छ। साउदी सरकारले मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले जारी गरेको सार्वजनिक सूचना अनुसार यही असार 3 गतेदेखि उक्त व्यवस्था कार्यान्वयन पनि गरिसकेको छ।
1: सरकार गुणस्तरीय र प्रतिस्पर्धी सेवाका लागि दूरसंचार क्षेत्रमा तेस्रो सेवा प्रदायक भित्राउने तयारीमा लागिरहेको बेला दूरसंचार विज्ञले भने तेस्रो सेवा प्रदायक आवश्यक नै नरहेको बताएका छन्। हालको नीतिगत व्यवस्थाका कारण संचालनमा रहेका 2 वटा सेवा प्रदायक नेपाल टेलिकम र एनसेलकै भविष्य संकटमा पर्दै गएको भन्दै तेस्रो सेवा प्रदायक टिक्नै नसक्ने दावी समेत विज्ञले गरेका छन्।
2: नेपाल विद्युत प्राधिकरणले निर्माणाधीन जल विद्युत तथा सौर्य विद्युत आयोजनाको प्रगति विवरण पेश गर्न प्रवर्धक कम्पनीहरूलाई निर्देशन दिएको छ। प्राधिकरणले प्रवर्धक कम्पनीहरूसँग गरिएको विद्युत खरिद बिक्री सम्झौता पीपीए अनुसार निर्माणाधीन अवस्थामा रहेका आयोजनाले सूचना प्रकाशित भएको मितिले 7 दिनभित्र यस्तो विवरण बुझाउन सूचना जारी गरेको हो।
1: नेपाल ट्रेड फरवार्ड रस एसोसिएशनले नेपालको प्रमुख निर्यात जन्य वस्तुका रूपमा रहेको चिया निर्यातमा पछिल्लो समय उत्पन्न भएको जटिल अवस्था तथा भारतीय बजारमा देखिएको प्रक्रियागत अवरोधप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ। नेपालबाट भारततर्फ निर्यात गरिएका तयारी चिया भारतीय पक्षबाट प्रयोगशाला परीक्षण तथा विभिन्न प्राविधिक प्रक्रियाका नाममा लामो समयसम्म गोदाममा रोकिँदा नेपाली चिया उद्योगको उत्पादन बिक्री वितरण र निर्यात श्रृंखला नै प्रभावित भएको छ।
2: पर्ने रघु गंगा र अन्नपूर्ण गाउँपालिका हुँदै बेनी जोमसोम सड़क भएर चालू आर्थिक वर्ष 2082-83 11 महिनामा 7 लाख भन्दा बढ़ी पर्यटक मुस्ताङ पुगेका छन्।
1: पछिल्लो 4 कारोबारको दिन नेप्सेको बन्द बिन्दुलाई हेर्दा 2700 बिन्दु तल बजार छर्न नसकेको देखिएको छ। बिहिबार 2700 बिन्दुमा बन्द भएको नेप्से त्यसअघिका 2 कारोबारको दिन 2705 बिन्दुमा स्थिर रहेको थियो। शुक्रबार भने 2702.11 बिन्दुमा नेप्से बन्द भएको छ।
3: सात महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
4: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। जापान सरकारले विदेशीहरूका लागि एकल प्रवेश भिसा शुल्क 3,000 yenबाट 5 गुणा बढ़ाएर 15,000 yen पुर्याउने निर्णय गरेको छ। मुद्रास्फीति र येनको अवमूल्यनका बीचमा सन् 1978 पछि पहिलो पटक वृद्धि गर्ने निर्णय गरिएको विदेश मन्त्री मोतेगी तोशी मित्सुले बताउनु भएको चिनिया समाचार समिति सिन्हुआले जनाएको छ।
1: अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत समयको अर्को महत्वपूर्ण खेलमा आज इक्वेडर र कुरासाओ बीच प्रतिस्पर्धा हुँदैछ। अमेरिकाको क्याना सिटी स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार आज बिहान 5:45 बजेबाट शुरू भएको हो। समूहका दुवै टोलीका लागि अघिल्लो चरणको सम्भावना जीवितै राख्न आजको खेलमा जित निकाल्नु अनिवार्य जस्तै बनेको छ।
2: अब विचार विश्लेषणको पालो। रासोपाको अबको बाटो शीर्षकमा मिलन पाण्डे र हरीश प्रसाद भट्टको विचार आजको कान्तिपुर दैनिकमा छापिएको छ। हामीले युवा नेतृत्व चाहिन्छ भन्यौं, नागरिकले यसपालि हामीले भनेकै युवालाई भोट दिए। हामीले नयाँ विकल्प चाहिन्छ भन्यौं, नागरिकले नयाँ शक्तिलाई विश्वास गरेर मत दिए। हामीले बलियो जनादेश माग्यौं, नागरिकले त्यसमा उदारता देखाए। हामीले मागेको हरेक विषय र अपेक्षा नागरिकले पूरा गरेका छन्। नागरिकले आफ्नो दायित्व पूरा गरिसकेका छन्। अब परिणाम दिने पालो रासोपाको हो।
1: के नेपाल अझै कृषि प्रधान देश हो? निराशाजनक कृषि बजेटको निरन्तरता शीर्षकमा राजु भेटवालको विचार आर्थिक अभियानमा छापिएको छ।
5: दिस इज रेडियो संखुवासभा 95.5 MHz।
6: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
7: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9816655553 र 9843180950।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो।

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार
1: स्वागत छ।
2: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल असार 7 गते आइतबार जुन 21 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको सप्तमी तिथि अन्तर्राष्ट्रिय बुवा दिवस विश्व योग दिवस संगीत दिवस।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: रासोपाको प्रथम महाधिवेशन आजदेखि। केन्द्रीय समिति 158 सदस्यीय बन्ने। धौल शमशेर समूह बाहिरियसँगै राप्रपाले मंगिर अन्तिम साताका लागि बोलायो महाधिवेशन।
2: संवैधानिक आयोगका रिक्त 19 पदमा नियुक्ति ढिलाई। राहदानी प्रकरणमा अख्तियारको अनुसन्धानमा तीव्रता। बिजुलीमा 100 वा 150 युनिट माथि मात्रै भ्याट लगाउँदै सरकार।
1: कक्षा 12 नतिजाप्रति शिक्षा मन्त्रीको 5 बुधे प्रष्टीकरण। खामा पनि मेची राजमार्ग सञ्चालनमा राख्न निर्देशन। बाजुराको ब्लड बैंक सञ्चालन नहुँदा बिरामीका आफन्तलाई जहिलै तनाव।
2: इजरायलद्वारा लेबनानमा आक्रमण जारी राख्दा हर्मुज जलमार्ग पुनः बन्द। पाकिस्तानमा 2 विस्फोटमा 7 जनाको मृत्यु। अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू संक्रमण पुष्टि।
1: र फिफा विश्वकप जर्मनी नकआउट चरणमा प्रवेश। आइभोरी कोस्ट 2-1 पराजित। नेदरल्याण्डसको पहिलो जीत। आजै स्पेन र साउदी पनि भेट्ने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा आजबाट शुरू हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको प्रसंग।
2: स्थापनापछि पहिलो पटक संगठनात्मक परीक्षामा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको ऐतिहासिक प्रथम महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ। भरतपुर स्थित गेस्ट हाउस चौरमा दिउँसो 2 सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्दै हुनुहुन्छ। रासोपा र सभापति रवि लामिछानेको राजनीतिक उद्गम स्थल र राजनीतिक यात्राको महत्वपूर्ण केन्द्रका रूपमा रहेको चितवनमा पहिलो महाधिवेशन आयोजना गरेर रासोपाले चितवन संघको साइनो अझै बलियो बनाउँदैछ। उद्घाटन समारोहमा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेता तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष सीके राउतलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण समेत गरिएको छ। कांग्रेसबाट पुष्पा भूषाल, एमालेबाट प्रदीप ग्यावली, नेकपाबाट वर्षमान पुन र राप्रपाबाट राजेन्द्र लिङ्गदेलले शुभकामना दिनुहुनेछ। श्रम संस्कृति र जसपा नेपालबाट अतिथिका रूपमा सहभागी हुने नेताको नाम टुंगिएको छैन भने महामन्त्री कविन्द्र बुर्लाको टीका अनुसार महाधिवेशनको दोस्रो दिन बन्द सत्र सञ्चालन हुनेछ। राष्ट्रपतिले यसलाई प्रतिवेदन सत्रका रूपमा परिभाषित गरेको छ, जहाँ विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन, नीति विचार विभागको प्रतिवेदन तथा सभापतिको राजनैतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ। त्यस्तै गरी प्रतिवेदनमाथि छलफल सकिएपछि वर्तमान केन्द्रीय समिति स्वत विघटन भई निर्वाचन आयोगले नयाँ नेतृत्व चयनका लागि प्रक्रिया शुरू गर्ने महामन्त्री बुर्लाकोटेले जानकारी दिनुभएको छ। त्यस्तै मतदाताका लागि 80 मेसिन

0: मेसिन तयार गरिनेछ भने त्यसबाट अभ्यासका लागि 10 मेसिन छुट्याइएको छ। उम्मेद्वारी मनोनयन भोलि हुनेछ भने मंगलबार बिहानदेखि पहिलो चरणको मतदान शुरू हुनेछ। मतदान सम्पन्न भएको करिब 2 घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ। यसैबीच पहिलो राष्ट्रिय महाधिवेशन शुरू हुनु अघि बसेको अन्तिम केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले पार्टीको आन्तरिक लोकतन्त्र निष्ठा र लोकतान्त्रिक मूल्यप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भविष्य मा पनि सहकार्य र एकताको भावना कायम रहने विश्वास व्यक्त गर्नुभएको छ।
1: यो मैदानमा हामी जहाँ रहे तापनि, जुन भूमिकामा रहे तापनि, केन्द्रीय सदस्यको भूमिकामा रहे पनि, साधारण सदस्यको भूमिकामा रहे पनि, या अन्य कुनै भूमिकामा रहे तापनि, आफूलाई एउटा जिम्मेवार नागरिकका रूपमा यहाँहरूले प्रस्तुत गर्नुहुनेछ। पार्टी आज जहाँ आएको छ यहाँहरूको अनवरत साथ, यहाँहरूको अनवरत विश्वास, यहाँहरूको अनवरत मेहनतका कारणले आएको छ। यसलाई अझ समृद्ध पार्ने जिम्मेवारी हामी सबैसँग छ। त्यसकारणले स्वस्थ प्रतिस्पर्धाका लागि म सबै साथीहरूलाई अपील गर्न चाहन्छु, स्वस्थ र स्वच्छ प्रतिस्पर्धाबाट हामी एउटा नयाँ उचाइमा पुग्नेछौं।
0: यसैबीच सभापतिका लागि 51,000 प्रस्तावक र 1 प्रस्तावक र 51 समर्थक, पदाधिकारीका लागि 41,000 एक प्रस्तावक र 21 समर्थक रहने र केन्द्रीय सदस्यका लागि 21,000 एक प्रस्तावक र 21 समर्थक तोकिने निर्वाचन आयोगले जनाएको छ। त्यस्तै केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त, पारदर्शी तथा मर्यादित बनाउन राष्ट्रिय महाधिवेशन निर्वाचन आचार संहिता 2083 जारी समेत गरेको छ। निर्वाचनलाई पूर्ण रूपमा व्यक्तिगत प्रतिस्पर्धामा आधारित बनाउने उद्देश्य सहित कुनै पनि प्रकारको प्यानल, गठबन्धन, संयुक्त र सूची वा गुटगत आधारमा प्रचार प्रसार गर्न पूर्ण रूपमा रोक लगाइएको छ। त्यस्तै रासोपाको पहिलो महाधिवेशनमा करिब 4 करोड़ रूपियाँ खर्च हुने अनुमान गरिएको छ। महामन्त्री बुढ़लाकोटीका अनुसार प्रतिनिधिबाट संकलन गरेको लेबी तथा दर्ता शुल्कबाट खर्चको एक हिस्सा व्यवस्थापन गरिएको छ भने बाँकी रकम शुभेच्छुक तथा समर्थकको सहयोगबाट जुटाइएको छ। महाधिवेशनमा सहभागी प्रत्येक प्रतिनिधिबाट 5,000 रूपियाँ दर्ता शुल्क लिएको छ भने पार्टीका अनुसार उक्त रकम महाधिवेशन व्यवस्थापन, आवास, यातायात प्रविधि र अन्य प्रशासनिक खर्चमा प्रयोग गरिने समेत महामन्त्री बुढ़लाकोटीले बताउनुभयो।
2: आगामी 3 दिनसम्म कोशी, बागमती र गण्डकी प्रदेशका केही साना नदी तथा खोलामा पानीको बहाव अचानक बढ़न सक्ने भएकाले त्यस अनुसारको सावधानी अपनाउन बाढ़ी पूर्वानुमान शाखाले अनुरोध गरेको छ। शाखाले सुनसरी, मोरङ तथा आसपासका क्षेत्रमा बग्ने साना नदी र खोलामा आकस्मिक बाढ़ीको जोखिम रहेको जनाएको हो। महाशाखाका अनुसार निरन्तरको पानी र ती नदीहरूको बहाव उल्लेख्य रूपमा बढ़न सक्ने भएकाले नदी किनारका बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरिएको हो। सीआईएनसँग कुराकानी गर्दै शाखा प्रमुख विनोद पराजुलीले मौसमी विपद बारेको सूचना तथा पूर्वानुमानलाई नियमित रूपमा पछ्याउन अनुरोध गर्नुभयो।
3: विगतमा कतरा कतरा बाढ़ी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन, त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने र त्यो डुबान नहुने क्षेत्रमा रहेको बाटो कुन हो, हामी त सुरक्षित बाटो भएर सुरक्षित स्थानमा पुग्नुपर्छ। यी समग्र ज्ञान चाहिँ नै स्थानीय समुदायलाई जति हामी कसैलाई हुँदैन, त्यस कारणले स्थानीय समुदायको एकदमै ठूलो भूमिका छ। बाढ़ी आउँदैछ, ठूलो बाढ़ी आउँदैछ भन्ने सूचना नै हो, तर नजिकको सुरक्षित स्थान, त्यो सुरक्षित स्थानमा सुरक्षित बाटो भएर पुग्ने जो त्यो बाटो, ती समग्र ज्ञान चाहिँ स्थानीय समुदायलाई हुन जरूरी छ, त्यो हुन्छ पनि। त्यस कारणले त्यसको पहिचान चाहिँ त्यसमा स्थानीय समुदायलाई हामी अनुरोध पनि गर्दछौं, नजिकको सुरक्षित स्थान, त्यसलाई हामी सुरक्षित आश्रय स्थल पनि भन्ने गर्दछौं, र सुरक्षित बाटो, त्यो उँचो भूभाग कुन हो त्यो चाहिँ पहिचान गरिराख्नुपर्छ। र सँगै डुबान भइराख्ने क्षेत्र, विगतमा डुबान भएका घरहरू ती कुन कुन हुन् त्यो पनि ज्ञान चाहिँ उहाँहरूलाई हुनुपर्छ, ताकि हाम्रो सूचनाको सही उहाँहरूले चाहिँ प्रयोग गर्न सक्नुहोस्।
2: मनसून सक्रिय भएसँगै भारी पानी र बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालय इलामले रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। सीआईएनसँग कुराकानी गर्दै इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल,
4: बाढ़ी पहिरो जान सक्छ, बाटोको केयर गर्ने, कहाँ के अवरोध भइसकेको छैन त्यो सूचना लिएर हिँड्ने, बेलुका 8 बजे पछाडि चाहिँ यात्रा नगर्ने गरिहाल्नु पर्यो भने प्रहरी प्रशासन सम्पर्क र समन्वय गर्ने भन्ने हो त्यसको। तिनको दिन बेलुका चाहिँ निकै ठुलै पर्यो, अलिअलि डिस्टर्ब पनि भएको बाटो, त्यस कारणले गर्दा यो के हो भने पानीको मनसुन भित्रिसकेको छ, मध्य मनसुन भित्रिसकेको छ, पानी कतिखेर आउँछ थुङ्गो छैन। अब इलाममा अन्यको तुलनामा इलाममा अलिक बढी नै पानी पर्छ, त्यस कारणले गर्दा गत वर्षको बाढीले गर्दा चाहिँ अलिक जमिन पनि अलिक क्षतिक्षत भएको छ, त्यस कारणले असर पर्छ भनेर हामीले पूर्व सावधानी अप्नाएको।
2: यसैबीच पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मेची पहाड़का लागि शास्ति बन्दै गरेको मेची राजमार्गलाई बर्खामा पनि सञ्चालनमा राख्न निर्देशन दिनुभएको छ। मेची राजमार्गको निरीक्षणका क्रममा समस्याग्रस्त राजदुवाली स्थित माईखोला माथिपट्टिको सड़क खण्डको निरीक्षणपछि मन्त्री लम्सालले यस्तो निर्देशन दिनुभयो। उहाँले झापाका प्रमुख जिल्ला अधिकारी र सड़क डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईलाई पहिरो गएको स्थानभन्दा वरपर जता सहज हुन्छ त्यताबाट वैकल्पिक ट्र्याक खोल्न पनि निर्देशन दिनुभयो। आफै गाड़ी चलाएर माइखोला पुग्नुभएका मन्त्री लम्सालले त्यहाँको अवस्था हेरेपछि वैकल्पिक सड़कलाई चाँडो काम गराउन र मेची पहाड़लाई समस्याबाट उकास्न निर्देशन दिनुभएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा समृद्धिका लागि योग र ध्यानको महत्व,
5: खुशी मसँग आकर्षित भएर आओस्, स्वास्थ्य मसँग आकर्षित भएर आओस्, हामीले आफूभित्रका आन्तरिक गुणहरूको विकास नगरिकन या त हामी धन आर्जन गर्न सक्दैनौ या धन आर्जन गरे पनि हामी कुलतमा लाग्छौं त्यो धनले।
2: धौल शमशेर समूह बाहिरिएसँगै राप्रपाले मंगसिर अन्तिम साताका लागि बोलायो महाधिवेशन। संवैधानिक आयोगका रिक्त 19 पदमा नियुक्ति ढिलाइ, राहदानी प्रकरणमा अख्तियारको अनुसन्धानमा तीव्रता लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा प्रधानमन्त्रीका सल्लाहकारको हस्तक्षेप सामु अख्तियार लाचार, दबावपछि राहदानी प्रकरणको अनुसन्धानमा तीव्रता शीर्षकमा मातृका दाहाल, अनिल गिरी र सुदीप कैनीले खबर लेख्नु भएको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई राहदानी खरिद ठेक्का अनियमितता सम्बन्धी अनुसन्धानका क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको समाचार मंगलबार सार्वजनिक भयो। विभागकै सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी पनि पक्राउ पर्नु भएको थियो। अख्तियारबाट पक्राउबारे विस्तृत विवरण आइसकेको थिएन। बिहिबार थाहा भयो अर्याल र केसीलाई मंगलबार होइन सोमबारले अख्तियारद्वारा नियन्त्रणमा लिएको रहेछ। त्यो पनि प्रधानमन्त्री कार्यालयबाटै जरूरी पक्राउ पुजी थमाएर कान्तिपुरमा संलग्न रहेको जानकारी, संकलन रहेको जानकारी र सम्बद्ध स्रोतसँगको कुराकानीका आधारमा खबर लेखिएको छ। त्यस्तै दोस्रो भित्री पृष्ठमा संवैधानिक आयोगका रिक्त 19 पदमा नियुक्ति कहिले शीर्षकमा खबर प्रकाशित छ। यसलाई कुलचन्द्र न्यूपाने लेख्नु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेको भोलिपल्टै 24 वैशाखमा परिषदको बैठक बस्यो। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिश गर्यो, तर त्यसपछि परिषदको थप सिफारिश गरेको छैन। जबकि विभिन्न संवैधानिक आयोगमा अध्यक्ष र सदस्य सहित 19 पद लामो समयदेखि रिक्त छन्। संविधानको धारा 284 3 परिषदले संवैधानिक आयोगका प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै नियुक्तिका लागि सिफारिश हुनुपर्ने व्यवस्था छ, तर पद रिक्त भएको लामो समय बितिसक्दा पनि परिषदले सिफारिशका लागि तयारी गरेको देखिँदैन। त्यस्तै बैंकका सीईओको तलब भत्तामा अंकुश निर्धारणको आधार सम्पत्ति र कार्यक्षमता शीर्षकमा अर्को खबर पनि प्रकाशित छ भने बिजुलीमा 100 वा 150 युनिट भन्दा माथि मात्रै भ्याट लगाउँदै सरकार शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। आगामी आर्थिक वर्षको बजेट मार्फत 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने उपभोक्तालाई 5% मूल्य वृद्धि कर भ्याट लगाएको सरकारले त्यसलाई परिमार्जन गर्ने भएको छ। सरकारले भ्याटमा परिमार्जन गरी साउनदेखि नै नयाँ दर लागू गर्ने तयारी गरेको छ। प्रतिनिधि सभा बैठकमा शुक्रबार अर्थमन्त्री स्वनिम वाग्लेले 100 वा 150 युनिट भन्दा माथि मात्रै कर लगाउने गरी अध्ययन भइरहेको बताउनु भएको हो।
2: नयाँ पत्रिका दैनिकमा छापिएको खबर छ धौल शमशेर समूह बाहिरिएसँगै राप्रपाले बोलायो महाधिवेशन शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको हो। 26 28 मंगिरमा महाधिवेशन अध्यक्ष लिङदेनको समझकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। राप्रपाबाट बाहिरिएका पूर्व महामन्त्री धौल शमशेर राणा भने राष्ट्रवादी शक्ति निर्माणमा जुट्नु भएको छ। 17 जेठमा समर्थकको भेला गरेका राणाले निकट भविष्यमै राष्ट्रवादी शक्ति घोषणा गर्ने बताउनु भएको थियो। डेढ दशकमा पटक उद्घाटन तर संचालनमा आएन बाजुराको ब्लड बैंक शीर्षकमा यो खबर छापिएको छ। बाजुराबाट गगन आईडीले लेख्नु भएको खबर हो। नागरिकको जीवनसँग जोड़िएको स्वास्थ्य क्षेत्रमा पनि राजनीतिक नेतृत्व र जिम्मेवार निकायले कतिसम्म लापरवाही र सस्तो लोकप्रियता खोज्छन् भन्ने कुरूप उदाहरण बनेको छ जिल्ला अस्पताल बाजुराको रक्त संचार सेवा अर्थात ब्लड बैंक। स्थापनाको 16 बितिसक्दा पनि ब्लड बैंक संचालनमा नआउँदा बिरामीका आफन्तले जहिलै तनाव बिहोर्नु परेको खबर उल्लेख छ। अर्को खबर जावलाखेलमा रहेको सदर चिडियाखानामा बर्ड फ्लूको संक्रमण देखिएको विषय गुपचुप राखेको आरोपमा चिडियाखानाका प्रमुख सत्यनारायण शाह छानबिनमा तानिनु भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष एनटीएनसीको केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई सूचना लुकाएको आरोपमा उहाँलाई जिम्मेवारीबाट तत्कालका लागि हटाइएको उल्लेख गरिएको छ। अर्ग्यानिक गाउँ घोषणा भएको बारेमा कमल खत्रीले म्याग्दीबाट लेख्नु भएको खबर छ। म्याग्दीको रघु गंगा गाउँपालिकाले प्रांगारिक उत्पादनलाई प्रवर्धन गर्न कुइनेखानी गाउँलाई अर्ग्यानिक गाउँ घोषणा गरेको छ। रघु गंगा गाउँपालिका 8 पर्ने छन्त्याल समुदायको बाहुल्य रहेको कुइनेखानीमा अहिले हुँदै आएको प्रांगारिक खेतीलाई प्रोत्साहन गर्न यस्तो घोषणा गरिएको हो। सत्ता साझेदारीबाटै बजेट संशोधनको प्रस्तावले सुदूरपश्चिम सरकार संकटमा शीर्षकमा तेजराज भट्टले लेख्नु भएको खबर छ। सुदूरपश्चिममा सत्ता सहयात्री दल एमाले सरकारले ल्याएको आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथि संशोधन प्रस्ताव दर्ता गर्ने निर्णयसँगै प्रदेशको सत्ता गठबन्धन संकटमा देखिएको छ। शुक्रबार दिउँसो बसेको एमाले संसदीय दलको बैठकले संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो। अर्को खबर सुदूरपश्चिम प्रदेशले नयाँ गाड़ी किन्न छुट्यायो 30 करोड़ शीर्षकमा छापिएको छ। आर्थिक वर्ष 2083-84 चार पांग्रे गाड़ी मोटरसाइकल र स्कूटर खरिद गर्न सुदूरपश्चिमको बजेटमा कुल 30 करोड़ 45 लाख रूपियाँ छुट्याइएको छ। एक असारमा सार्वजनिक बजेटमा प्रदेशका मन्त्रालय र मातहतका निकायका लागि चार पांग्रे सवारी साधन खरिद गर्न 26 करोड़ 35 लाख तथा मोटरसाइकल र स्कूटर खरिद गर्न 4 करोड़ रूपियाँ छुट्याइएको उल्लेख गरिएको छ। औद्योगिक क्षेत्रका उद्योगीले बुझाए 32.5 करोड़ बकेउता भाड़ा शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको खबर छ। 85 करोड़ बक्यौता तिर्न सरकारले सूचना जारी गरेपछि धमाधम भाडा तिर्दैछन् उद्योगीहरू। सर्वोच्चको आदेश विपरीत उद्योगमा बिजुली काटिएको उद्योगीहरूको गुनासो रहेको छ। दमक चिसो पानी 33 किलोमिटर सड़क पुरानो ठेक्का तोडेको तीन वर्षपछि नयाँ आह्वान शीर्षकमा चिरञ्जीवी घिमिरेले झापाबाट लेख्नु भएको खबर छापिएको छ। कक्षा बाह्रको नतिजा प्रति शिक्षा मन्त्रीको पाँच बुधे प्रष्टीकरण शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ भने भित्री पन्नामा फेरियो सरकारी विद्यालयको मुहार शीर्षकमा विनय कर्णले कल्याणपुर सप्तरीबाट लेख्नु भएको खबर छ। सप्तरीको सुरुङ्गा नगरपालिका स्थित एउटा सरकारी विद्यालयले उत्कृष्ट व्यवस्थापन र गुणस्तरीय शिक्षाको उदाहरण प्रस्तुत गरेको छ। नगरपालिकाको वडा नम्बर आठमा रहेको राष्ट्रिय आधारभूत विद्यालय महुलिया अहिले सरकारी विद्यालयको सफल रूपान्तरणको नमूना बनेको हो। भौतिक पूर्वाधार, शैक्षिक गतिविधि, विद्यार्थी मैत्री वातावरण र समुदायको सक्रिय सहभागिताले विद्यालयलाई सुरुङ्गा नगरपालिकामा रहेको 31 विद्यालय मध्येकै उत्कृष्ट विद्यालयको रूपमा स्थापित गरिएको उल्लेख गरिएको छ। अर्को खबर विद्युत आयोजनालाई विवरण पेश गर्न निर्देशन शीर्षकमा छापिएको छ भने वाणिज्य नीतिको कार्यान्वयनमा नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाइने शीर्षकमा खबर छ। सरकारले वाणिज्य नीति 2081 प्रभावकारी कार्यान्वयनका लागि तयार गरेको कार्ययोजना स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निरन्तर बढ़दो व्यापार घाटा न्यूनीकरण गर्दै निर्यातमुखी बढ़दो व्यापार घाटालाई नियन्त्रण गर्दै अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ यो योजना स्वीकृत गरेको हो। मन्त्रीस्तरीय निर्णयबाट बिहिबार सो कार्ययोजना स्वीकृत भएको थियो। अर्को खबर आर्थिक कारोबार दैनिकमा छापिएको छ। पर्यटकले भरियो पोखरा शीर्षकमा दिननाथ बरालले लेख्नु भएको हो। पोखरामा पर्यटकीय स्तरका होटलहरूको अकुपेन्सी करिब 90% पुगेको छ। भारतीय पर्यटकको आगमन उल्लेखनीय रूपमा बढ़ेसँगै होटल अकुपेन्सी 90% पुगेको व्यवसायीहरूले बताएका छन्। मानसरोवर जाने भारतीय पर्यटक पनि बढ़ेको बारेमा सागर परियारले जुम्लाबाट लेख्नु भएको खबर छ। नेपालगंजदेखि हुम्ला हुँदै तिब्बतको मानसरोवर जाने भारतीय पर्यटकको संख्या पनि बढ़ेको छ। बढ़ी मूल्य र न्यून आयतनका वस्तु निर्यातलाई प्राथमिकता शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको अर्को खबर पनि छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिकासँग आगामी चरणको वार्ताको तयारी चलिरहेका बेलामा इरानले हर्मुज जलमार्ग बन्द गरेको छ। इरानी संचार माध्यमका अनुसार शनिबार हर्मुज बन्द भएको घोषणा गरिएको हो। इरान र अमेरिका बीच गत बुधबार भएको सम्झौतामा 60 दिनको अवधिका लागि हर्मुज जलमार्गलाई सशुल्क रहित र खुला राख्ने उल्लेख गरिएको थियो। 60 दिनभित्र नयाँ विस्तृत वार्ता गर्ने पनि उक्त 14 बुधे समझदारीमा उल्लेख छ। उक्त समझदारीमा लेबनान सहित सबै मोर्चामा युद्ध अन्त्य गर्ने, इरानलाई यस अवधिमा स्वतन्त्र रूपमा तेल बिक्री गर्न दिइने, 60 दिने अवधिमा हुने वार्तापछि इरानमाथिको प्रतिबन्ध पूर्ण रूपमा हटाउने र इरानले आणविक हतियार कार्यक्रम बन्द गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरिएको थियो। पश्चिमी अस्ट्रेलियामा बर्फूल देखिएको छ, जसले गर्दा विश्वका सबै महादेशमा यसको संक्रमण पुष्टि भएको जनाइएको छ। ब्राउन स्कुआ नामक आप्रवासी चरामा संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। सो चरा ठूलो आकारको समुद्री मानिने बताइएको छ। र पाकिस्तानको उत्तर पश्चिम खैबर प्रान्त अन्तर्गत बन्नु जिल्लामा सड़क किनारमा भएका दुई छुट्टा छुट्टै विस्फोटमा कम्तीमा 7 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यात्रु बोकेको एक निजी पिकअपमा पनि विस्फोटमा परेको थियो। घाइतेहरूलाई अस्पताल लैजाने क्रममा उद्धारका लागि प्रयोग भएका अर्को सवारी साधनमा पनि दोस्रो विस्फोट हुँदा मानवीय क्षति बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
2: साझा खबरमा अब खेल खबर। जर्मनी फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। समूह ई अन्तर्गत आज बिहान क्यानाडाको टोरन्टोमा भएको खेलमा आइभोरी कोस्टलाई 2-1 हराउँदै एक खेल अगाडि नै नकआउट चरणमा प्रवेश पाएको हो। जर्मनीले 2 खेलबाट 6 अंक जोडेर समूह ई को शीर्ष स्थानमा उक्लिएको छ। यसैबीच नेदरल्याण्डसले स्वीडेनलाई 5-1 पराजित गरेको छ। गैराती भएको खेलमा समूह एफमा नेदरल्याण्डसको यो पहिलो जीत हो। पहिलो खेल जापानसँग बराबरी खेलेको नेदरल्याण्डस 2 खेलबाट 4 अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ र नकआउट पुग्ने सम्भावना पनि बलियो छ। पहिलो हार बेहोरेको स्वीडेन भने 3 अंक सहित समूह एफको दोस्रो स्थानमा छ। समूह एच अन्तर्गत अहिले ट्युनिसिया र जापान बीचको खेल हुनेछ। खेल 9:45 शुरू हुनेछ। पहिलो खेलमा नयाँ टोली केप भार्डेसँग अप्रत्याशित रूपमा बराबरीमा रोकिएको स्पेन आज साउदी अरेबियासँग खेल्दैछ। खेल अमेरिकाको एटलान्टामा राति 9:45 बजे शुरू हुनेछ। प्रतियोगितामा सन् 2010 को च्याम्पियन स्पेन र एसियाली मुलुक साउदी अरेबिया दुवै पहिलो जीतको खोजीमा हुनेछन्। यसैबीच भोलिको कार्यतालिकामा बेल्जियम र इरान खेल्नेछन् भने उरुग्वे र केप भर्डेको बीचमा खेल हुनेछ। न्यूजील्याण्ड र इजिप्ट अनि अर्जेन्टिना र अस्ट्रिया पनि भोलि नै भिड्नेछन्।
0: योग ध्यान धार्मिक कि वैचारिक शुद्धताको बाटोको सम्वाहक कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
11: सम्पर्क 01-5421-7108, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: साझा खबरमा अब योगका कुरा। विश्व योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। सुन्दरम र समुन्नत तरिकाले जीवन बिताउन जिउन योगको भूमिका महत्वपूर्ण हुने विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ। जीवन विज्ञानका संस्थापक एलपी भानु शर्मासँग साथी दीपक आचार्यले पछिल्लो समय योगको प्रसारमा किन प्राथमिकता दिनुभएको भनेर कुराकानी गर्नुभएको छ।
5: मानव विकासको मनुष्यको विकासको मूल विज्ञान नै ध्यान हो। आजसम्म हाम्रो पूर्वीय संस्कृतिमा जुन कुराको खोजी गरियो र आज पश्चिमले पनि जुन कुरालाई सर्लकै अगालेको छ, हाम्रो माग यहाँभन्दा बढी विदेशमा छ। यो केन्द्र बिन्दु नै ध्यान हो। मुख्यतः ध्यानको अभ्यास हो जीवन। एकपटक ध्यान लाग्यो भने नि आजसम्मका सबै तनावहरू जलेर सकिन्छन्।
12: लामो समय शिक्षाको क्षेत्रमा लाग्नु भएको थियो, यो योगतर्फ चाहिँ तपाईँ बढी समर्पित किन हुनुभयो?
5: म शिक्षाले चार्टर्ड एकाउन्टेन्ट सीए हुँ। समाजमा धन सम्पदाको सृजना कसरी गर्ने यो सिकाउनु मेरो पढ़ाईको मेरो शिक्षाको काम हो। विस्तारै मैले के पाएँ भने मेरो भित्री प्राण चाहिँ मनुष्यको जीवनलाई सुख शान्ति र समृद्धिले भर्न मदद गर्ने हो। अब मैले यसका लागि शिक्षा क्षेत्र सबभन्दा बढी उपयुक्त हुन्छ भनेर विस्तारै प्राकृतिक रूपमा प्रांगारिक रूपमा म शिक्षा क्षेत्रमा प्रवेश गरे। शिक्षाको क्रममा मैले के पाएँ भने सबभन्दा महत्वपूर्ण शिक्षा रहेछ त्यो आध्यात्मिक शिक्षा। त्यो आध्यात्मिक शिक्षामा यो शिक्षामा सेवा गर्दा गर्दै पुग्यौं र हामीले जीवन विज्ञानको शुरूआत गर्यौं। संसारभरि अहिले विश्वका 60 भन्दा बढी देशमा प्रत्यक्ष रूपमा हामीले 20 लाख भन्दा बढी मित्रहरूसँग काम गरिसकेका छौं।
12: मान्छेले पैसामै शान्ति देखेको छ, त्यसैमा सफलता देखेको छ। तपाईँ चाहिँ अब त्यो दुवै भोगेको हिसाबले चाहिँ विज्ञानै भन्नुभएको छ, विज्ञानकै रूपमा यो प्रमाणित भएर गएको छ कि के छ?
5: पैसा कमाउने होइन, पैसा धनको पछाडि दौडिने पनि होइन, आफूमा यस्ता गुणका विकास गर्ने हो र त्यो आकर्षित भएर धन मसँग आओस्, मसँग काम आकर्षित भएर आओस्, साथीभाइहरू मसँग आकर्षित भएर आउन्, खुशी मसँग आकर्षित भएर आओस्, स्वास्थ्य मसँग आकर्षित भएर आओस्। हामीले आफूभित्रका आन्तरिक गुणहरूको विकास नगरिकन या त हामी धन आर्जन गर्न सक्दैनौ या धन आर्जन गरे पनि हामी कुलतमा लाग्छौं त्यो धनले। एकपटक ध्यान लाग्यो भने मेरो जीवनमा नयाँ सृजनशील प्रेरणाहरू आउँछन्। मेरो जीवन कसरी सञ्चालन गर्ने, अरूलाई कसरी मदद गर्ने, मेरा बिग्रिएका काम कसरी बनाउने, मेरो स्वास्थ्य कसरी राम्रो बनाउने, म भित्रबाट खाली हुन्छु नि त। ध्यान लाग्नु भनेको के हो? आफूभित्र खाली हुनु, तर यस्तो खालीपन जुन सबै हर प्रकारले भरिएको छ। पहिलो त योगाभ्यास हो, योगाभ्यासले शरीरलाई सक्रिय बनाउँछ। दोस्रो प्राणायाम हो, प्राणायामले मनलाई सक्रिय बनाउँछ। जुन योग ध्यान बन्दैन, समाधि बन्दैन, त्यो योग खेर गएको समय हो। तेस्रो आफ्नो पूजा इत्यादि जे पनि छ, आफ्नो अनुष्ठान रीतिरिवाज अनुसार जे पनि गरिन्छ, जसको जे पनि छ आफ्नो धर्म संस्कृति अनुसार। चौथो अध्ययन, यी सबै कुराले ध्यान लाग्ने व्यवस्था सृजना गर्न थाल्छन्।
12: गीतामा भनेको जस्तै अब ध्यान योगबाट कर्मयोग, ध्यान योगले हाम्रो कर्मयोगलाई अथवा हाम्रो प्रोफेसनलिजमलाई चाहिँ कसरी बुस्ट गर्छ अथवा उचाइमा लान्छ?
5: कति राम्रो, ऊर्जा ध्यानले के गर्छ भने एकपटक म ध्यानमा गएपछि नि ममा कर्मको स्वस्फुरणा जन्मिन्छ। मैले के कर्म गर्ने कसरी गर्ने त्यो ज्ञान मलाई भित्रबाट आउन थाल्छ। अन्तस् प्रेरणाबाट म कर्म गर्न थाल्छु। अन्तस् प्रेरणाबाट कर्म गरे भने त्यो कर्म कर्मयोग बन्न जान्छ अनि बिस्तारै ज्ञान योग पनि आउँछ।
12: पछिल्लो समय धेरै मानिसहरू कुलतमा फस्निए होइन, अब यसो तथ्याङ्कहरू हेर्यो भने पनि नेपालको हिसाबले जति शहरीकरण हुँदै गयो जति बजारीकरण हुँदै गयो त्यति नै मानिसहरू कुलतमा फस्ने समस्याहरू देखिन्छ। यसको कारण चाहिँ तपाईँले के पाउनु भएको छ?
5: मनुष्य जीवनको मूल खोज खुसीको हो, यो कहिले पनि बिर्सिनुहुन्न। जो व्यक्ति खुसी हुन सक्दैन, आफू भित्रबाट जसले खुसी सिकेको छैन ऊ कुलतमा फस्छ। खुसी व्यक्तिभित्र छ, त्यो खुसी खोज्न सिकाउनुपर्छ।
13: जीवन विज्ञानका संस्थापक एलपी भानु शर्मा संघको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: राज्यसभाको प्रथम महाधिवेशन आजदेखि। केन्द्रीय समिति 158 सदस्यीय बन्ने। धवल शमशेर समूह बाहिरेसँगै रापरपाले मंगिर अन्तिम साता बोलायो महाधिवेशन।
14: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संघ सभा 95.5 मेगाहर्ज।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Tsongkhwa Sabha, 95.5 MHz.
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029552320 र 98420505041।
4: यस कान्तिपुर डायरीका साथमा
5: हुलास गाल्बलम, तीन गुणा बढी टिक्छ, हुलास भए अरू किन खोज्ने।

राष्ट्रपतिको पहिलो महाधिवेशन आजबाट चितवनमा शुरू हुँदै संशोधित विधान पारित गर्दै 158 सदस्यीय केन्द्रीय समिति बनाइने केन्द्रीय समिति बैठकको निर्णय। प्रदेश सरकारका नयाँ बजेटमा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता, निशुल्क उपचार, बीमा, पोषण र प्रोत्साहन कार्यक्रमलाई निरन्तरता। बैंकका सीईओको तलब भत्तामा अंकुश, निर्धारणको आधार सम्पत्ति र कार्यक्षमता। इजरायलद्वारा लेबनानमा आक्रमण जारी राखेपछि हर्मुज जलमार्ग पुनः बन्द, जहाजहरू जोखिममा पर्ने इरानको चेतावनी। र विश्वकप फुटबलमा आइभरी कोस्टलाई हराउँदै जर्मनी नकआउट चरणमा प्रवेश, नेदरल्याण्ड्सद्वारा स्वीडेन पराजित।

0: हजुर, अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा, अब हुनेछ तपाईँको आफ्नै घर आज भोलि सधैँका लागि। सानैमा घर कर्जा, सानैमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: आजकल AI voice fake video को माध्यम बाट ठगी गर्ने digital lending भन्दै झूठो loan app बनाएर scamming गर्ने crypto र investment trap fake bank survey वा offer को माध्यम बाट ठगी गर्ने ठगर को बिक्री बढेको हुनाले यसका ठगर बाट सावधान रहौ कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी
1: नमस्कार कान्तिपुर डायरीका साथमा सुनिता र तारा समाचार अब विस्तारमा
2: राष्ट्रपाको आज शुरू हुने पहिलो राष्ट्रिय महाधिवेशनको अघिल्लो दिन हिजोदेखि नै उद्घाटन स्थल गेस्ट हाउसमा चौर चहल पहल बाक्लिएको छ मंच निर्माण लगायत सबै तयारी पूरा भएको आयोजकले जनाएका छन् पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको तस्विर सहितको महाधिवेशन लोगो अंकित बोर्ड उद्घाटन स्थलमा टाँगिएको छ तयारी चलिरहँदा नाचगान र फोटो भिडियो खिच्न पार्टीका समर्थक तथा शुभचिन्तकको भीड़ देखिन्थ्यो त्यहाँ काठमाडौँ लगायत विभिन्न जिल्लाका प्रतिनिधि भेटिएका छन् कोही बासको व्यवस्था गर्न तलिन्थे भने कोही बासको व्यवस्था गरेर महाधिवेशनको माहौल निहाल्दै थिए महाधिवेशनमा विभिन्न पदमा उठ्ने योजना बनाएकाहरू परिचय गर्न र मत माग्न पनि व्यस्त देखिन्थे धेरै इष्टमित्र चितवन भएका कारण आफू आफन्तको घरमै बस्ने गोर्खाको महाधिवेशन प्रतिनिधि सरोज पोखरेलले बताए गोर्खाबाट 33 जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुँदैछन् गोर्खामा पार्टीको संस्थापक हुन् शारदा पराजुली उनले पहिलो पटक महाधिवेशन प्रतिनिधि भएर पार्टीको सबभन्दा ठूलो कार्यक्रममा आउन पाउँदा गौरवान्वित भएको बताइन् पार्टीलाई हामीले जनमानसमा स्थापित गर्न दुःख गर्यो अब महाधिवेशन गरेर झनै व्यवस्थित रूपमा अगाडि बढ़नेछौ शारदाले भनिन् डोटीबाट आइपुगेका महाधिवेशन प्रतिनिधि नरेन्द्र खड्काले गर्मी कार्यक्रममा भए पनि पार्टी जीवनको महत्वपूर्ण क्षण भएका कारण खुशी लागेको बताएका छन् रासोपाले पार्टीको पहिलो महाधिवेशन उद्घाटन सत्रमा विभिन्न दलका प्रमुखलाई पनि निमन्त्रणा पठाएको छ रासोपा महामन्त्री कविन्द्र बुढलाकोटीको प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका दल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई जनमत पार्टीका डाक्टर सीके राउत लगायतलाई आमन्त्रण गरेको जानकारी दिए
1: यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनले 158 सदस्यीय केन्द्रीय समिति चयन गर्ने भएको छ रासोपाको हिजो भरतपुरमा बसेको अन्तिम केन्द्रीय समिति बैठकले संशोधित विधान पारित गर्दै 158 सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको हो जसमध्ये सभापति सहित 900 सदस्यीय निर्वाचन प्रक्रियाबाट टुंगो लाग्नेछ भने 52 जनालाई सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको छ सात प्रदेशका सभापतिहरू स्वत केन्द्रीय सदस्यमा मनोनित हुने रासोपाको विधान मस्यौदा सुझाव समिति तथा सचिवालय सदस्य नेता गणेश पराजुलीले जानकारी दिए केन्द्र समितिको अन्तिम बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पराजुलीले समावेशीको सिद्धान्तलाई सबै तहमा समेट्ने गरी विधानले सम्बोधन गरिएको बताए उनका अनुसार एउटा प्रदेशबाट 5 जना केन्द्रीय सदस्य सुनिश्चित गर्दै गर्दा 2 जना अनिवार्य महिला गरिएको छ जनसंख्याका आधारमा प्रदेश अन्तर्गतको सदस्यता सुनिश्चित समेत गरिएको पराजुलीले बताए रासोपाको संशोधित विधान अनुसार 19 जना पदाधिकारी हुनेछन् यसैबीच रासोपाका सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै पार्टीमा आन्तरिक लोकतन्त्रलाई आफूले विशेष महत्व दिएको बताएका छन् उनले भने
3: पार्टीको आन्तरिक लोकतन्त्र हाम्रा लागि असाध्य धेरै महत्वपूर्ण कुरा हो आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउनको निम्ति सभापतिका रूपमा संस्थापक सभापतिका रूपमा कति भूमिका निर्वाह गर्न सकिए सकिन यहाँहरूले मूल्याङ्कन गर्नुभएको विषय होला र मेरो लागि निष्ठा र आन्तरिक लोकतन्त्र त्यो कुनै कम्प्रोमाइज गर्ने विषय होइन मैले त्यसमा कहिले पनि कम्प्रोमाइज नगर्ने वचनबद्धता प्रकट गरेको छु र म त्यसमा फर्नु गर्ने प्रयास आफ्नो राजनीतिक जीवनभरि गरिरहनेछु
1: बैठकमा बोल्दै सभापति लामिछानेले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति रासोपा प्रतिबद्ध रहेको बताए उनले भने
3: भोलि आउने केन्द्रीय समितिलाई यो सन्धारमा उभिएर म यहाँबाट यति भन्न चाहन्छु संघीय लोकतान्त्रिक गणतन्त्र विभिन्न परिवर्तन देशको संविधान यो मुलुकलाई यहाँसम्म ल्याइ पुर्याउँदा भएका त्याग बलिदान सङ्घर्षहरूको सम्मानको चर्चमा हामी उभिएका छौँ र हामीलाई यसमा गर्व छ हामी गर्वका साथ यो परिवर्तनको सन्धारमा उभिएका छौँ र हिजोको त्याग र बलिदानीको उचाइको कारणमा उभिएको हुनाले स्पष्ट भए भन्नाले नै हामी एक फराकिलो दृश्य देख्न पाइरहेका छौँ त्यसैले म तपाईँहरूलाई प्रतिबद्धताका साथ फेरि पनि भन्न चाहन्छु कि यी मूल्य र मान्यताहरू र लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट हामी कहिल्यै विमुख हुने छैनौँ
1: यस्तै पार्टीका प्रवक्ता मनिष झाले पार्टी सदस्य 5 लाखमा आएको जानकारी दिए। उनका अनुसार महाधिवेशनमा 3,918 जना प्रतिनिधि सहभागी हुनेछन्। त्यस्तै जिल्ला सुरक्षा समितिले महाधिवेशनको सुरक्षाका लागि 4 वटै सुरक्षा निकायको संयुक्त योजनामा सुरक्षा तैनाथी बढ़ाइने जनाएको छ।
2: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय महाधिवेशन आगामी मंगिर अन्तिम साता गर्ने भएको छ। राप्रपाको पछिल्लो कार्य समिति बैठकले मंगिर 26, 27 र 28 गते काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको हो। महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको राप्रपाले जनाएको छ। महाधिवेशन अघि आगामी भाद्र मसान्तभित्र जिल्ला अधिवेशन गर्ने असोज 15 गतेदेखि असोज 28 गतेसम्म 7 वटै प्रदेशको प्रदेश अधिवेशन गर्ने तथा कार्तिक 11 गतेदेखि कार्तिक 30 गतेसम्म महाधिवेशन प्रतिनिधि छनौट गर्ने तालिका समेत राप्रपाले बनाएको छ। यसैबीच राप्रपाले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाएको छ। कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्दै सो पार्टीका अध्यक्ष लिङदेनले संसदीय मर्यादा विपरीत प्रधानमन्त्रीले काम गर्न खोजेको आरोप लगाएका छन्।
4: प्रधानमन्त्री स्वयंले नै संसदीय प्रजातन्त्रको आधारभूत मान्यतालाई लत्याउँदै जनताका प्रतिनिधिहरूको थलो संसदप्रति उत्तरदायी नरहने शैलीमा प्रस्तुत हुनु विडम्बनापूर्ण छ। सामाजिक सञ्जालका एल्गोरिदममाथि संगठित रूपमा नियन्त्रण जमाउँदै जुनसुकै क्रियाकलाप गरे पनि सरकारको नियत सही रहेको र रचनात्मक आलोचना गर्नेहरू सबै देशको अहित चाहनेहरू हुन् भन्ने विभाजनकारी भाषी स्थापित गरी त्यसैको आडमा चरम अपारदर्शी र अनुत्तरदायी शासन शैली अंगीकार गर्न खोजिँदैछ।
2: राप्रपाले सरकारको अनियमित र अनधिकृत ढंगको कार्यकारी भूमिकाको अभ्यास घातक रहेको बताएको छ। अध्यक्ष लिङदेनले भने
4: नितान्त सहयोगी भूमिकामा रहनुपर्ने प्रधानमन्त्री र मन्त्रीका तीनै सल्लाहकार र स्वकीय सचिवहरूले सिंहदरबारबाट अनियन्त्रित र अनधिकृत ढंगबाट कार्यकारी भूमिका अभ्यास गरिरहेको, निजामती कर्मचारी संयन्त्र मात्र नभई स्वायत्त संवैधानिक निकायहरू समेतलाई डर धाक र धम्की दिइने गरेको समाचारहरू दिनहौ जस्तो सार्वजनिक भइरहेका छन्। सामान्य जस्तो लागे पनि यो प्रवृत्ति घातक र अनुचित छ भन्ने राप्रपाको ठहर छ।
2: यसैबीच राप्रपाले शिक्षा, स्वास्थ्य र विद्युत जस्ता नागरिकका आधारभूत विषयमा समेत लगाइएको अनुचित कर फिर्ता लिन सरकारसँग माग गरेको छ। त्यस्तै जनताको जीवनयापन सहज बनाउन तत्काल मूल्य वृद्धि नियन्त्रण एवं बजारको प्रभावकारी अनुगमन गर्न राप्रपाले माग गरेको छ।
1: बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सीईओको तलब भत्ता लगायत सुविधामा नियामक निकाय राष्ट्र बैंकले कड़ाई गरेको छ। बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन 2083 जारी गरेर राष्ट्र बैंकले सीईओको तलब भत्ता तथा अन्य सुविधामा अंकुश लगाएको हो। सीईओले पाउने कुल पारिश्रमिकलाई निश्चित तलब भत्ता, कार्य सम्पादनमा आधारित पारिश्रमिक र अन्य सुविधा गरी 3 प्रकारमा विभाजन गरिएको छ। नयाँ मार्गदर्शन अनुसार वाणिज्य बैंक, विकास बैंक, फाइनेन्स कम्पनी र लघु वित्तका सीईओको तलब भत्ता संचालक समितिबाट उपसमिति गठन गरी त्यसको सिफारिशका आधारमा मात्र निर्धारण गर्नुपर्नेछ। सीईओको योग्यता अनुभवसँगै बैंकको पूँजीको प्रतिफल दर, कर्जा लगानी तथा निक्षेपको आकार, संचालन मुनाफा, भविष्यमा व्यवसाय वृद्धि सम्भावना र जोखिम व्यवस्था पनि पारिश्रमिक निर्धारणको आधार बनाउनुपर्ने मार्गदर्शनमा उल्लेख छ। बैंक तथा वित्तीय संस्थाहरूमा प्रमुख कार्यकारी अधिकृतको तलब भत्ता तथा अन्य आर्थिक सुविधाहरूको निर्धारण सम्बन्धमा एकरूपता कायम गर्न मार्गदर्शन जारी गरिएको राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले बताए। जोखिम व्यवस्थापन र संस्थागत सुशासन प्रवर्धन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले मार्गदर्शन जारी गरिएको छ। उनले भने सीईओको तलब भत्ता तथा अन्य आर्थिक सुविधा स्पष्ट तथा वस्तुनिष्ठ रूपमा निर्धारण गरी पारिश्रमिक संरचनालाई संस्थाको वित्तीय अवस्था, जोखिम स्तर, कार्य सम्पादन, नियामकीय पालना तथा दीर्घकालीन स्थायित्वसँग आबद्ध गर्दै वैज्ञानिक, पारदर्शी र उत्तरदायी बनाउन खोजिएको छ। नयाँ व्यवस्था अनुसार अब वाणिज्य बैंकका सीईओको तलब भत्ता गत वर्षको कुल सम्पत्तिको बढ़ीमा 0.015% वा विगत 3 आर्थिक वर्षको कर्मचारीको खर्चको औसत 2% मध्ये जुन कम हुन्छ त्यति निर्धारण गर्नुपर्नेछ। यसअघि सीईओको तलब भत्ता गत वर्षको कुल सम्पत्तिको बढ़ीमा 0.025% थियो। मार्गदर्शनमा सीईओलाई कार्य सम्पादनका आधारमा थप सुविधा दिन सकिने व्यवस्था छ, तर यस्तो सुविधा वार्षिक तलब भत्ताको 20% भन्दा बढ़ी दिन पाइने मार्गदर्शनमा उल्लेख छ। यसको अर्थ कार्य सम्पादन राम्रो छ भनेकै भरमा धेरै सुविधा दिन नपाइने भएको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: हजुर, अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा, अब हुनेछ तपाईँको आफ्नै घर आज भोलि सधैँका लागि। सानैमा घर कर्जा, सानैमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम।
2: वाटर ले फुट जाएगा।

0: ब्रांड नेपाली पेंट्स कंपनी जस्मिन पेंट तीन दशक देखि नेपाली मन को रंग
1: ब्रेक पछि कान्तिपुर डायरी में अब कान्तिपुर सविस्तार
2: कान्तिपुर सविस्तार
1: प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएका छन्। अस्पताल स्तरोन्नति महिला तथा बाल बालिका स्वास्थ्य प्रविधि मैत्री सेवा विस्तार टेलिमेडिसिन पोषण र दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा पुर्याउने जस्ता कार्यक्रमहरू बजेटमा समावेश छन्। सीमान्तकृत विपन्न तथा वृद्ध वृद्धालाई लक्षित गर्दै निशुल्क उपचार बीमा पोषण र प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइएको छ। कान्तिपुर कर्मीले तयार पारेको सामग्री अबको क्रममा प्रस्तुत गर्दैछौं।
3: प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएका छन्। सबैजसो प्रदेश सरकारले शहरका प्रादेशिक अस्पताल स्तरोन्नति गर्दै आधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने भनेका छन्। ग्रामीण क्षेत्रमा स्वास्थ्य पूर्वाधार विकासलाई पनि जोड़ दिएका छन्। एक असारमा सार्वजनिक गरिएको प्रदेश सरकारको बजेटमा दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सा सेवाका लागि रकम छुट्याइएको छ। कोशी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै 3,61 करोड़ रूपियाँ बजेट योजन गरेको छ। सरकारले अस्पतालको स्तरोन्नति महिला तथा बालबालिका स्वास्थ्य विद्यालय नर्सिङ सेवा कृत्रिम बौद्धिकता एआई आधारित क्षयरोग परीक्षण तथा आयुर्वेद सेवाको विस्तारलाई बजेटका प्रमुख प्राथमिकता बनाएको छ। त्यसै गरी मध्य प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा 5,95 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। पूर्वाधार विकासपछि मध्य प्रदेश सरकारले सबैभन्दा बढ़ी बजेट स्वास्थ्य क्षेत्रमा राखेको हो। मेरो स्वास्थ्य मेरो जिम्मेवारी नारा दिँदै स्थानीय तहको सहलागतमा प्रदेशका सबै वडामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गर्ने र स्वास्थ्य उपकरण खरिद गर्ने भनिएको छ। प्रदेशका नागरिकले विशिष्टकृत उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य गर्न प्रादेशिक अस्पताल जनकपुरलाई मुटु मृगौला र क्यान्सर रोगको उपचार सेवा सहितको सुविधा सम्पन्न शिक्षण अस्पतालमा स्तरोन्नति गरिने प्रदेश सरकारले जनाएको छ। सर्पदंशको उपचारलाई सर्वसुलभ बनाउन आधारभूत स्वास्थ्य केन्द्रहरूमा एन्टी स्नेक भेनम सहितको सर्पदंश उपचार केन्द्र विस्तार गर्न बजेट विनियोजन गरिएको छ। यसै गरी बागमती प्रदेश सरकारले बजेटमा योग र ध्यानलाई समेटेको छ। हेटौडा 16 शक्ति डाँडामा आरोग्य भवन निर्माण गर्ने योजना सरकारले ल्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले गत सोमबार प्रस्तुत गरेको बजेटमा प्रदेशका अस्पताल साधन स्रोत र उपकरणबाट सक्षम बनाउनका लागि सिटी स्क्यान एमआरआई क्याथ ल्याब हेमोडायलोसिस जस्ता उपकरण उपलब्ध गराएर प्रादेशिक अस्पतालहरूबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उल्लेख छ। यसै गरी गण्डकी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै 3,31 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। प्रादेशिक जनस्वास्थ्य सुधार पूर्वाधार विकास र नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच बढ़ाउने लक्ष्य सहित सरकारले बजेट ल्याएको आर्थिक मामिला मन्त्री जीत बहादुर शेरचनले बताए। सरकारले विशेषज्ञ तथा विशिष्टकृत स्वास्थ्य सेवाको विस्तारका लागि प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल र कास्की स्थित गण्डकी आयुर्वेद अस्पतालको भवन निर्माण गर्न 6 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। दुर्गम र स्थानीय स्तरमै भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नवलपुरको मध्यविन्दु प्रादेशिक अस्पताल र गोरखा अस्पतालमा सिटी स्क्यान मेसिन खरिदका लागि 10 करोड़ बजेट विनियोजन गरिएको छ। त्यस्तै लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको विकासमा 5,65 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। प्रदेश सरकारको समग्र बजेटको यो रकम 14.15% हो। प्रदेश गौरवको आयोजनाका रूपमा निर्माण भइरहेको लुम्बिनी प्रादेशिक अस्पताल र अन्य अस्पतालको पूर्वाधार निर्माणका लागि 2,12 करोड़ रकम विनियोजन गरिएको छ। अन्य प्रमुख स्वास्थ्य संस्थाको भवन निर्माण तथा उपकरण व्यवस्थापनमा समेत प्राथमिकताका साथ बजेट विनियोजन भएको छ। उता कर्णाली प्रदेश सरकारले सुर्खेत स्थित प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने योजना अघि सारेको छ, जसका लागि 23,65 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको छ। ग्रामीण महिला स्वास्थ्य स्वयं सेविकाको प्रोत्साहन भत्ता 100% वृद्धि गरी वार्षिक 24,000 रूपियाँ पुर्याइएको छ। प्रदेश सरकारले क्यान्सर मुटु मृगौला र अल्जाइमर जस्ता जटिल रोगका बिरामीको उपचार सहायताका लागि 2,50,00,000 रूपियाँ छुट्याएको छ। विपन्न नागरिकलाई निशुल्क रगत उपलब्ध गराउने योजनालाई पनि आगामी वर्षको बजेटमा समेटिएको छ। दैलेखमा मृगौला डायलासिस सेवा विस्तार गर्न आवश्यक बजेटको व्यवस्था मिलाइएको आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले बताए। उनका अनुसार दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा, ई हेल्थ, स्वास्थ्य शिविर लगायत कार्यक्रम सञ्चालन गर्न 4,39,00,000 रूपियाँ बजेट छुट्याइएको छ। र सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले बजेट वक्तव्यमा उल्लेख गरे अनुसार मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम सञ्चालन गरेर प्रदेश सरकार मातहतका अस्पतालहरूलाई प्रयोगशाला, आकस्मिक सेवा, शल्यक्रिया तथा सघन उपचार कक्ष, फार्मेसी, रेडियोलोजी विभाग लगायतका अत्यावश्यक सेवालाई थप स्तरोन्नति गर्न बजेट विनियोजन गरिएको छ। सेती प्रादेशिक अस्पताल र लम्कीचुहा, महाकाली, टिकापुर, बैलपाटा, जोगबुडा प्रादेशिक अस्पतालमा डायलिसिस सेवा सुदृढ गर्न 100 थप्ने भएको छ। साथै जिल्ला अस्पतालहरूमा समेत न्यूनतम 200 डायलिसिस सेवा विस्तार गर्न बजेट विनियोजन गरिएको छ। सेती, महाकाली र टिकापुर प्रादेशिक अस्पताललाई 1,100 तथा अछाम, बझाङ, बाजुरा, बैतडी, डोटी र दार्चुला जिल्ला अस्पताललाई 25-50 क्षमतामा स्तरोन्नति गर्ने बजेट वक्तव्यमा उल्लेख छ।
1: आगामी आर्थिक वर्ष 2083-84 को बजेटमा सरकारले दार्चुलाको उत्तरी टिंकर नाकासम्म जोड्ने खलंगा टिंकर सड़कलाई विशेष प्राथमिकता दिएको दावी गरे पनि 12,99,00,000 रूपियाँ मात्र विनियोजन गरेको छ। महाकाली करिडोर अन्तर्गत पर्ने तुषार पानी कोठे धारा टिंकर सड़क खण्ड नेपाली सेनाले निर्माण गरिरहेको छ। सरकारले 2077 सो सड़क निर्माणलाई उच्च प्राथमिकतामा राख्दै आएको दावी गरे पनि बजेट विनियोजनमा कन्जुस्याई गर्दै आएको स्थानीयको गुनासो छ। ब्यास गाउँपालिकाका स्थानीय हर्क सिंह विष्ट भन्छन्, हरेक वर्ष टिंकर सड़कलाई उच्च प्राथमिकता दिएको सुनिन्छ तर बजेट हेर्दा त्यस्तो देखिँदैन, सरकारको बोली र व्यवहार मिलेको छैन। यसपटकको बजेटले पनि सीमावासीलाई निराश बनाएको ब्यास गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामीले बताए।

0: आजकल एआई भोइस फेक भिडियोको माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिक्री बढेको हुनाले यसमा ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा ब्याङ्कद्वारा जारी।
1: Red Bull.

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: कान्तिपुर डायरीमा अब आर्थिक समाचार। मोबाइल प्रविधिको पाँचौं पुस्ता 5G प्रविधि भित्र्याउन सरकार, दूरसंचार नियामक र सेवा प्रदायक सबै इच्छुक देखिएका छन्। विश्वका 130 देश र दक्षिण एसियाका अधिकांश ठाउँमा व्यावसायिक रूपमै शुरू भइसकेको 5G प्रविधि नेपाल पनि आवश्यक ठानिएको छ। नियामक नेपाल दूरसंचार प्राधिकरणले 5G का लागि फ्रिक्वेन्सी निर्धारण गरी लिलामी अक्सनको तयारी गरेको जनाएको छ। नेपाल टेलिकमले स्पेक्ट्रम पाउनसाथ प्रमुख नगरपालिकाहरूबाट यो सेवा शुरू गर्ने आन्तरिक निर्णय भइसकेको जनाएको छ। एनसेलले पनि केही वर्ष अघिदेखि नै पटक पटक स्पेक्ट्रम माग गर्दै आएको छ। सूचना तथा संचार मन्त्रालय समेत स्मार्ट सिटी र आधुनिक संचारका लागि 5G महत्वपूर्ण आधार भएको औल्याएको छ। प्रविधि पत्रकार मञ्च टीजेएफले आयोजना गरेको नेपालको वर्तमान दूरसंचार अवस्था विषयक अन्तर्क्रियामा नेपाल दूरसंचार प्राधिकरणका निर्देशक एवं प्रवक्ता मीन प्रसाद अर्याले 5G का लागि आवश्यक फ्रिक्वेन्सी निर्धारण भइसकेको जानकारी दिएका छन्। देशका मुख्य शहरमा 5G सेवा शुरू गर्ने निर्णय भइसकेको नेपाल टेलिकमका उपप्रबन्धक राजेन्द्र दुलाल र वरिष्ठ व्यापार अधिकृत प्रकाश चन्द्र सिग्देलले पनि अवगत गराएका छन्। टेलिकमले 3-4 वर्ष अघि नै विभिन्न शहरमा यसको परीक्षण गरिसकेको र हाल आफूहरू फ्रिक्वेन्सी प्राप्त हुने पर्खाईमा रहेको उनको भनाइ छ।
2: आर्थिक समाचारको साथमा

0: हेल्थसँग कहिले गर्दैन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकासँग आगामी चरणको वार्ताको तयारी चलिरहेका बेला इरानले हर्मुज जलमार्ग बन्द गरेको छ। इरानी संचार माध्यम मेहर न्यूज एजेन्सीका अनुसार इस्लामिक रिभोल्युसनरी गार्डस कर्प्स आईआरजीसीले हिजो हर्मुज जलमार्ग बन्द भएको घोषणा गरेको हो। इरान र अमेरिका बीच गत बुधबार भएको सम्झौतामा 60 दिनको अवधिका लागि हर्मुज जलमार्गलाई शुल्क रहित र खुला राख्ने उल्लेख गरिएको थियो। 60 दिनभित्र नयाँ विस्तृत वार्ता गर्ने पनि सो 14 उदय समझदारीमा उल्लेख थियो। सो समझदारीमा लेबनानसहित सबै मोर्चामा युद्ध अन्त्य गर्ने, इरानलाई यस अवधिमा स्वतन्त्र रूपमा तेल बिक्री गर्न दिइने, 60 दिने अवधिमा हुने वार्तापछि इरानमाथिको प्रतिबन्ध पूर्ण रूपमा हटाइने, इरानले आणविक हतियार कार्यक्रम बन्द गर्ने प्रतिबद्धता व्यक्त गर्ने लगायतका मुद्दाहरू उल्लेख गरिएका थिए। तर इजरायलले लेबनानमा आक्रमण जारी राखेपछि इरानले हर्मुज जलमार्ग बन्द गरिएको

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
4: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका 1 प्रगति टोल, विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 029-590-6667 र 98-420-22-6667।
3: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका 1 स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98-61-53-29-50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98-4-22-16-654 र सहसचिव होम बहादुर मगर 98-4-23-88-935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका 1, लेब्राङ संखुवा सभा।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-520-55-768 98-520-55-768।
3: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल

0: का विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
0: सम्पर्क 9843447262,
1: 9810555580
0: र वाट्सएप नम्बर 9852286646।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
0: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
0: सम्पर्क नम्बर 9860946400
1: र 9919324775।

0: रविन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147
2: तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
3: ए अब त जानै पर्ने भएन नि हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
2: हाम्रो सेवाहरू
3: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 0295-60-580 99-520-160-580 र 99-421-08-181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खादारी एक सङ्खुवा सभा

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन्दनको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: ओहो लु नमस्कार है सर।
6: ओहो लु नमस्कार है सर। नमस्कार।
5: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
6: हो नि सर, थटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
5: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटाल टेलर्समा गइहाल्नु पर्यो।
7: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
5: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
7: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
5: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
7: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
5: डिजाइनर सुमन ठटाल 98615349444
7: र 0295901055।
8: More style, more design. Total Tailors.
9: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
10: किन त काका?
9: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
10: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
9: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
10: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
9: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
10: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
9: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
10: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
9: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
10: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
9: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
10: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
9: सम्पर्क 0294040 र 98040-45-827।
10: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
10: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
10: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
9: दाँत खोल्ने, दाँत सफा गर्ने,
10: दाँतको एक्स स्प्रे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
10: झिक्न मिल्ने आरपिडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसिटी गरिने,
10: बाङ्गो टिङ्गो दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
10: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
9: सम्पर्क नम्बर 0295906667 र 98422667।
11: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका 1 स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98 61 53 29 50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98 4 22 16 6 54 र सहसचिव होम बहादुर मगर 98 4 23 88 935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका 1, लेब्राङ संखुवा सभा।
12: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97 4 38 46 0 84।
9: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
13: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 29 47, 98 00 90 00 62।
14: नमस्कार वडाध्यक्षज्यू।
15: नमस्ते नमस्ते, के भन्नु भयो त?
14: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
15: भन्नुहोस् त, त्यस्तो के कुरा थियो? कुन्नी
14: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
15: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
14: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
16: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
17: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
18: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
13: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
19: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
9: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287076।
20: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खाजारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
21: आयो सबको घर घरमा।
22: तपाईंको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
23: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
22: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
24: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

पीआरबीटी 01600200011 पीआरबीटी 6052 3503 स्मार्ट सेलका लागि 23870।

0: यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
1: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
2: साथै 98525557068 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
3: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 99520165580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 98433-47262,
0: 98-10-55-55-85
5: र वाट्सएप नम्बर 98520-28-646।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
0: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
0: हाम्रा सेवाहरू
6: दाँत नदुखाइ खोल्ने,
0: दाँत भर्ने, दाँतको आसुति गर्ने,
6: दाँतको एक्सरे सुविधा,
0: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
0: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
0: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
5: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98420-50541।
7: ज्योतिष पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवन।
8: फोन गर्दा कि लेखा फोन नम्बर 98-45-39-76-58 रे 98-14-27-36-01। तमु फोन बठेलाई आफ्नो भाग्य हेराउन सकन्छौ। आज संगीतमय पुराण लगाउनेक लेखालाई सम्झन सकन्छौ।
9: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: धन्यवाद। कार्यक्रम ज्योतिष धर्पणको प्रतीक्षामा तपाईँहरूलाई हार्दिक स्वागत छ। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन कसरी व्यतीत हुन्छ, तपाईँका मेष राशि बार राशिफल र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने एउटा प्रयास मलाई गरिएको छु। 98453 97 658 र 98142 73 601 मा सिधा सम्पर्कमा आउन सक्नुहुनेछ। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। यतिखेर प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधानको लागि आउन सक्नुहुन्छ। दुईटा नम्बर खुल्ला गरेका छौं। कार्यक्रमको शुरूवाती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। पञ्चाङ्ग र ग्रहको उत्तरबाट आज मिति 2083 साल रहेको छ। आज असार महिनाको आज 7 गते आज आइतबार। तदनुसार यसपे सन् 2026 आज जुन 21 तारीक नेपाल सम्मत 1146 रहेको छ। तथा लाथवा रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु रहेको छ। आज शुद्ध ज्येष्ठ शुक्ल पक्ष परम पवित्र पावन दिन सप्तमी रहेको छ। आज आइतबारको दिन रवि सप्तमी पनि परेको छ। आज 37:33 पला रात्रिको 8:12 पूर्व फाल्गुनी नक्षत्र 23:59 पला दिनको 2:46 सिद्धि योग रहेको छ। 29:02 पला गरकर्ण 8:32 पला आज आनन्द युगमा छत्र योग रहेको छ। आजको दिनमानको समय 34:36 पला बिहान सूर्योदय 5:10 जाँदा भयो। साँझ सूर्यास्त ठिक 7:01 रहनेछ। आज रवि सप्तमी व्रत हो। आजबाट आइतबारको व्रत प्रारम्भ गर्न सत्य राम्रो दिन छ। अरू दिनभन्दा आजबाट गरेको राम्रो, तर आइतबारको व्रतको लागि रवि सप्तमी नै चाहिने भन्ने चाहिँ होइन। सकभर भएर पाए यस दिनबाट एउटा गोदान गरेर व्रतको प्रारम्भ गरे राम्रो हुन्छ। कुमार यात्रा विश्वयुग दिवस आजको पञ्चाङ्गमा उल्लेख गरेको छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु ग्रह गोचर। यतिखेर सूर्य मिथुन राशिमा रहेका छन् भने चन्द्रमाको अवस्था यतिखेर सिंह राशिमा रहेका छन्। मंगल ग्रह मेष राशिमा छन्। बुध ग्रह मिथुन राशिमा रहेका छन् भने बृहस्पति यतिखेर कर्कट राशिमा रहेका छन्। शुक्र कर्कट राशिमा छन्। शनि मीन राशिमा छन्। राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु तपाईँका दिनहरू के कसरी अनि कहाँ व्यतीत राख्नेछ, के भन्छ तपाईँको राशिफलले आजको दिनलाई कसरी व्यतीत गर्छ। तपाईँका राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशि। मेष राशि हुनेको लागि दिन सफल छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सफल हुने खालका योगहरू पनि राम्रो राशिमा मेषलाई संकेत छ। उन्नति र प्रगतिको लागि वातावरण सुन्दर बन्दै गइरहेको अवस्थाहरू छन्। मन परेका व्यक्तिहरूसँग भेटघाट होला। तपाईँको लागि सुन्दर दिन छन्। आजको दिनमा अधुरा कामहरू पनि पूरा हुने योगहरू देखिएको छ भने काममा सफलताहरूको आजको राशिबाट संकेत आजको राशिबाट देख्न सकिने योगहरू आजको वृष राशिलाई संकेत देख्न सकिन्छ। मन परेका व्यक्तिहरूसँग भेटघाट होला। साथीभाइसँग रमाइलो क्षणमा दिन व्यतीत रहनेछ। आजको दिनमा आमदामीका स्रोत पनि वृद्धि रहने योग छ। यतिखेर धनस्थानमा रहेको बृहस्पति उच्चले आजको दिनमा व्यापार विदेशमा मनक्य धनार्जन गर्न सकिने साथसाथमा उन्नति र प्रगतिको लागि धेरै कुरामा शुभ राशिमा संकेत छ। कर्कट राशि हुनेको लागि आजको दिनमा मान सम्मानमा वृद्धि हुनु आजको लागि धेरै कुरामा राम्रो रहेको छ। मान सम्मानमा वृद्धि हुनेछ भने आज आँटेका ताकेका कामबाट पनि सफलता हात पर्ने आजको राशिहरूबाट संकेत आजको ग्रहमा देख्न सकियो। कर्कट राशिको लग्नमा बृहस्पति उच्च हुँदा अधुरा काम पूरा रहने योग छ।
1: सिंह राशि,
0: लामो दुर्गा यात्राहरूबाट सहज हुनेछ। आजको दिनमा लग्नमा चन्द्रमा यसरी थपिनेछ, सबैले तपाईँको प्रशंसा गर्ने योग रह्यो, मान सम्मानमा पनि वृद्धि रहनेछ।
1: कन्या
0: राशि हुनेको लागि लामो दुर्गा यात्राहरूमा सहज हुन्छ। अलिकति बाह्रौं चन्द्रमा भएकाले खर्चमा भने वृद्धि रहनेछ, सोचेका कामहरूबाट परिपूर्ति गर्ने योग शुभ आजको राशिमा संकेत देखिन्छ। तुला राशि हुनेको लागि आजको दिनमा मनमा बेचेन उत्पन्न हुन्छ, स्वास्थ्यबाट केही लाभ नमिल्दा आजको दिन तपाईँको लागि खल्लो रहन सक्ने युग रहेको छ, मान सम्मानमा वृद्धि आजको राशिबाट संकेत देख्न सकिन्छ। मन परेका व्यक्तिहरूसँग भेटघाट राम्रो होला, तपाईँले सोचेका कामहरूबाट पनि सकारात्मक ऊर्जा प्राप्त रहने योग पनि देखिन सकिएको छ भने मान सम्मानमा पनि वृद्धि रहनेछ। आजको दिन उन्नतिप्रद युग देखिएको छ, तपाईँको लागि धनुराशिको आजको दिन राजयोग युक्त ग्रहहरू परेका छन्, सरकारी जागिरमा प्रतिवृद्धिको सम्भावना धेरै राम्रो छ, मन परेका व्यक्तिहरूसँग भेटघाट हुँदा मन भने आनन्दित रहने युग राशिमा संकेत छ। मकर राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता हात पर्ने योगहरू देख्न सकिएको छ, इष्टमित्रहरूले आजको दिन स्वास्थ्य सहयोग गर्ने योगहरू आजको राशिबाट मकरलाई संकेत छ। लग्नमा राहु र साढे सातको शनि अनि सातौं चन्द्रमा तीनतिरको योगबाट सकारात्मक ऊर्जा प्राप्त हुनुपर्नेमा राहुले भने बढ़ी जिद्दी स्वभाव बनाइदिन्छ, उन्नति हुनमा बाधा भने आइपर्न सक्छ। आजको दिनमा ओम राम राहवे नमः मन्त्र जप गर्नु तपाईँको लागि शुभ हुन्छ। अन्त्यमा मीन राशिको लागि भने गर्दै आएका कामबाट सकारात्मक ऊर्जा मिल्ने योग छ, अलिकति साथीभाइ भने टाढिन सक्ने योग छ, छैटौं ग्रहले गर्दा शत्रु वृद्धिको पनि सम्भावना धेरै देखिन्छ, काम गर्दा होसियार पूर्वक काम गर्नु राम्रो हुन्छ।
2: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98 142 73 6001
3: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
4: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँहरूलाई हार्दिक स्वागत गर्दै उपस्थित म भइसकेको छु ज्योतिषी पण्डित लक्ष्मण सुवेदी. अलिकति हामी तपाईँहरूसँग प्रत्यक्ष रूपमा कुराकानी गर्ने र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयास लागिरहेका छौं. हामी हरेक दिन आज मात्रै होइन हामी हरेक दिन अरू बेला पनि हामी तपाईँहरूसँग कुराकानी गर्दा हामी भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं. यतिखेर हामीसँग कोही जिज्ञासु हुनुहुन्छ यतिखेर प्रत्यक्ष रूपमा हामीसँग जोडिनको लागि र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका जानकारीहरू लिनको लागि तपाईँ पनि आउन सक्नुहुन्छ. दुईटा नम्बर हामीसँग छन्. यतिखेर हामी कोशी प्रदेशमा रहेको जानकारी गराउँछु. हामी खानबारी संखुव सभामा केही दिनको बसाईपछि हामी यतिखेर कोशी प्रदेशको अन्य जिल्लाहरूबाट घुम्दै घुम्दै हामी आफ्नै व्यक्तिगत कामबाट हामी चितवन फर्किने क्रममा छौं. केही दिनपछि हामी चितवन पुग्नेछौं. तपाईँले हाम्रो भेट चितवनमा हुनको लागि अलिकति नआटिकन धैर्य धारण गर्नुहोला. हाम्रो भेट हुन सक्छ है. अब भेट गर्नको लागि कहाँनिर भेट्ने हामीलाई भरतपुरमा हाकिम चोकबाट भित्र धारेचोकमा रहेको एसओएस स्कूलको ठिक अगाडिपट्टि तीनटा झण्डा फरफराइरहेको घरमा अबको केही दिनपछि भेट हुन सक्छ. आउनुभन्दा पहिले हामीलाई तपाईँले फोन गरेर मात्र आउन सक्नुहुनेछ है. त कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं. हामी तपाईँसँग निरन्तर रूपमा छौं र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका जानकारीहरू दिने प्रयास गर्छौ. कोही हुनुहुन्छ यतिखेर? राधे राधे हजुर.
1: राधे राधे गुरु.
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म बर्दियादेखि बिन्दु घरती.
0: बिन्दु घरती बर्दियाबाट. बिन्दुजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर?
1: हामी सम्बाट
0: अहिले कार्यक्रममा आउनु भएको छ. कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: मेरो छोराको बारेमा.
0: छोराको साल महिना कति सन् भनिदिनु त?
1: 2081 साल 9 महिना.
0: फोन राखेर फेरि फोन गर्नु होला अनि फेरि म तपाईँसँग कुराकानी गर्छु. अहिले छुट्टिन्छु. राधे राधे. बिन्दुजी राधे राधे. उहाँको फोन डिस्कनेक्ट भइसकेको छ. हामीलाई फोन गरेर जन्ममिति साँच्चीकै टिपाउने हो भने मैले धेरैचोटि तपाईँलाई अनुरोध गरिसकेको छु कार्यक्रम निरन्तर रूपमा सुन्ने प्रयास पनि गर्नुपर्ने हुन्छ अनि बल्ल तपाईँहरू मेरो कुराकानी प्रष्ट रूपमा हुन सक्छ. कुन महिनामा जन्मिनु भएको महिनाको नाम भन्नु भएन भने हामी तपाईँसँग बोल्दै बोल्दैनौ किनकि तपाईँले कार्यक्रम सुन्नु भएन, कार्यक्रमको बारेमा जानकारी लिनु भएन. चौथो घरमा फोन गर्नुभयो भने हुँदैन. कपीमा कुन सालमा जन्मिएको हो, कुन महिनामा जन्मिएको हो, मैले कति महिना भनेको छैन, कुन महिना भन्छु मैले. एकदम ध्यान दिनुपर्छ क्या. ज्योतिष यो खेला चाहिँ पारालाई गयो भने ज्योतिष बिग्रिन्छ. त्यसो भएको हुँदा कुन महिनामा जन्मिएको हो, कति कति जन्मिएको हो, अनि के बार हो, कति बजेको समय हो, बिहान हो कि दिउँसो हो कि बेलुका हो, प्रष्ट रूपमा तपाईँले कपीमा लेखेर फोन गर्नुभयो भने हाम्रो कुराकानी रहन्छ. कोही जिज्ञासु यतिखेर लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु. राधे राधे हजुर. ए भगवान जय श्री कृष्ण भन्दै थिए. उहाँको फोन डिस्कनेक्ट हो, फेरि कोही आउनु भएको छ. उहाँलाई पनि कार्यक्रममा स्वागत गरिहाल्छु. राधे राधे हजुर.
2: राधे राधे गुरु.
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: बजाङदेखि
0: शर्मिला जोशी. शर्मिलाजी बझाङबाट बोल्दै हुनुहुन्छ. कुन रेडियोबाट कार्यक्रम सुन्नुहुन्छ बझाङमा?
2: रेडियो
0: साइकल एफबाट सुन्नुहुन्छ. अहिले कार्यक्रममा आउनु भएको छ. कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: मेरो आफ्नै बारेमा
0: भन्नु त. साल महिना जति समय
2: 2053 साल.
0: कुन महिना?
2: 2053 साल चैत महिना.
0: चैत्र महिना कति गते?
2: छ गते.
0: के बार परेको छ? 6 गते.
2: बुधबार.
0: कति बजे?
2: बिहानको 3:10
0: बिहानको 3:10 के बारको राति, के बारको बिहान, कति गतेको राति, कति गतेको बिहान?
2: 6 गतेको राति, 7 गतेको बिहान, बुधबारको राति, 2 गते बिहान.
0: कुन जिल्लामा भयो जन्म? बर्धाङ जिल्लामा भयो। राशिको नाम दिल्ली कुमारी, कर्कट राशि हेर्नुहुन्छ होला होइन? दिल्ली कुमारी नाम आउँछ अष्टदशाको पहिलो पावबाट। कर्कट राशि द्वादशीको दिनमा जन्म भएको छ। लग्नमा बृहस्पति निज छ, अलिकति धार्मिक क्षेत्रमा मन गएन। लग्नमा बृहस्पति निज हुनु भनेको जिन्दगी एकदम अध्ययारो हुनु पनि हो। फेरि आठौं मांगलिक पनि रहेछ। वैवाहिक जीवनमा धेरै समस्या पर्छ। विवाह भएर बिग्रियो कि नभएर बिग्रिरहेको छ अहिले, के भयो? विवाह भएको छैन। कति वर्ष हुनुभयो तपाईँ थाहा छ? कति वर्ष हुनुभयो? कतिवटा प्रेम फेर्नुभयो भन्नु त नलाटिकन? कतिवटा प्रेम फेर्नुभयो? कतिजनासँग प्रेम गर्नुभयो? यहाँबाट त तपाईँको आठौं मांगलिक छ। 22 वर्षदेखि सङ्कटा गरेर लागेको छ। केही काम बन्दैन, न पढ्न सकियो, न जागिर खान सकियो, धेरै कुरामा ग्रह बिग्रेको देख्छु म त यहाँबाट। यो चिना सही छ भने जागिर खानुभयो? पढाइ अहिले पढिरहनु भएको छ? अनि सबै बिग्रिएको छ। तपाईँले त धेरै प्रेम गरेर धेरै छोड्नु भयो भन्छ तपाईँको यो जन्मकुण्डलीले। तपाईँलाई 16 वर्षदेखि नै ग्रह बिग्रिएको। तपाईँको 16 वर्षदेखि शुक्र भन्ने ग्रह लाग्यो। शुक्रलाई राहुको दृष्टि थियो, त्यही बेलादेखि प्रेम पर्यो। यता पनि भएन, उता पनि भएन, धेरैतिरबाट आश गर्नुभयो, कसैले लान खोजेन। के भएको होला है? मेरो भाग्य यस्तै होइन। तपाईँको आठौं मांगलिक छ, प्रथम विवाह गर्नु होला। 16 वर्षदेखि गरेका प्रेम अहिलेसम्म सबै अधुरा भए, अब तपाईँले हामीले भने अनुसारले कामहरू गरिदिनु भयो, कामहरू मानिदिनु भयो भने धेरै कुरामा ठिक हुन्छ, हातिनु पर्दैन। तपाईँले अब एउटा प्रतिमा विवाह गर्ने, बिहिबार आइतबार व्रत उपासनाहरू गर्ने, तपाईँ हनुमान चालिसा दैनिक रूपमा पाठ गर्ने र सङ्गटा भन्ने ग्रहको शान्ति स्वस्ति पूजापाठ महामृत्युञ्जय जपहरू रुद्री चण्डी शान्तिका धाय पाठहरू गर्नुभयो भने विवाह तपाईँको धेरै त भन्दिनँ म, 6 महिनादेखि 1 वर्षभित्रमा बिहा पक्का हुन्छ। तर मैले अहिले जति पनि भने त नगरिकन बिहा गर्नुभयो भने 6 महिनादेखि 1 वर्षभित्रमा फेरि विवाह बिग्रिन्छ, डिभोर्स हुन्छ। ध्यान दिनु है। अरू के छ विशेष जिज्ञासा? वास्तुहरूको लागि अहिले हेराउनु पर्दैन, पहिले विवाह हेराउनुहोस्, पहिले लाइफ बनाउनुहोस्। अब न पढाइ छ, न बिहा भएको छ, अब त्यतिकै बस्नु भन्दा बिहे गरेर अगाडि बढ्नुहोस्। त रहर लाग्दा पनि बिहे भएको छैन, के गर्ने हेर्नु न। यस्तो समस्या भयो, यो तपाईँको गल्ती होइन, ग्रहको गल्ती हो। ग्रहलाई शान्ति स्वस्ति गर्दै पूजा पाठ गर्दै अगाडि बढ्नु होला। अहिले छुट्टिन्छु। राधे राधे। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामीसँग हुनुहुन्थ्यो। आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। निरन्तर हामी तपाईँसँग कुराकानी गर्दै हामी भूत भविष्य र वर्तमान समाजको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। 98 4 53 97 658 र 98 1 42 73 601 मा सिधा सम्पर्कमा आउन सक्नुहुनेछ। तपाईँ कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, स्वागत गरे। राधे राधे हजुर। ए भगवान, जय श्री कृष्ण।
3: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? दानमतीजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ आज पनि? साइपलबाट। अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
3: छोरीको बारेमा
0: भनिदिनु त। साल महिना गते समय दानमतीजी 2000 कति भन्नुभयो दानमतीजी? उहाँको फोन डिस्कनेक्ट भइसकेको छ। हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्ने इच्छा हुँदा हुँदै पनि तपाईँ र मेरो कुराकानी कहिले काहीँ प्राविधिक समस्याले रोकिदिन सक्छ है। हामी यतिखेर ठ्याक्कै कोशी प्रदेशको राजधानी विराटनगरबाट यतिखेर कार्यक्रमलाई सञ्चालन गरिरहेका छौं। हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष विशेष जानकारीहरू दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी धेरैभन्दा धेरै कुराहरूको जानकारी र तपाईँहरूसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी तपाईँसँग अगाडि बढ्ने प्रयासमा लागिरहेका छौं। हामी आफ्नो र आफन्तहरूको बारेमा चर्चा अनि परिचर्चाहरूको लागि तपाईँ सम्झिन सक्नुहुनेछ हामीलाई र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा गरिरहेका छौं। यतिखेर आफ्नो आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि तपाईँ दुईटा नम्बरकोमा फोन गर्न सक्नुहुन्छ 98453 97658 र 98142-73601 सिधा तपाईँ र मेरो कुराकानी हुन सक्छ। फोन गर्ने प्रयास तपाईँ गर्दै गर्नुहोला। एकैछिन छोटो लिन्छु विश्राम, विश्राम पछि उपस्थित हुन्छ, हामीसँगै रहनुहोला।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
5: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
6: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
5: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
6: सम्पर्क
5: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142-73601।
6: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
7: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
8: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
7: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
8: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: ख्यातम आफ्ना गया दिन कि आपाउने दिन कि बारेमा जान्न चाहन्छौ तसो हो भने आश ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढेपटी आएका ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका भौतिक वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठे चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउना कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्नरे जन्तर बीज लौने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा कि लेखा फोन नम्बर 9845 39 76 58 रे 9814 27 36 01 तमु फोन बठेलाई आफ्नो भाग्य हेराउन सकन्छौ आज संगीतमय पुराण लगाउन कि लेखालाई सम्झन सकन्छौ
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँहरूलाई हार्दिक स्वागत गर्दै उपस्थित छु। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी तपाईँको स्वागतमा उपस्थित छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142376 मा सिधा सम्पर्कमा हामीसँग कुराकानी गर्दै तपाईँ भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौ। हामी हरेक दिन तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासुदेखि लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधेश्याम हजुर, राधेश्याम।
1: हे प्रभु,
0: राधे राधे।
1: राधे राधे गुरु।
0: कहाँदेखि? अरे बर्दियाको कुन ठाउँमा हुनुहुन्छ अहिले?
1: बर्दिया गुलरिया।
0: कुन रेडियोबाट बोल्दै हुनुहुन्छ अनि को बोल्दै हुनुहुन्छ?
1: कौशिला बस्नेत, संवाद एफएम गुरु।
0: संवाद एफएममा दैनिक रूपमा कार्यक्रम बजिरहेको छ। अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: अहिले नातिको बारेमा गुरु।
0: नातिको साल महिना गते समय भनिदिनु त।
1: 2081 साल पुष महिनाको 7 गते बेलुकाको 9:12 शुक्रबारको बेलुका गुरु।
0: 81 सालको पुषको 7 गते शुक्रबार हो
1: हजुर।
0: हेर्नुहोस् त, अहिले हामी 83 सालको असारमा हिँडिरहेका छौँ। तपाईँ 81 सालको आफ्नो नातिको जन्मविधि बिर्सिसक्नु भएको छ, यसरी कहीँ चिनाएर मिल्छ? एकचोटि फेरि 81 सालको पुषको 7 गते के बार पर्छ मजाले हेरेर फेरि फोन गर्नु। अहिले सुटिन्छु राधे राधे। त्यही त 7 गते भनिरहेको छु मैले, के बार पर्छ त तपाईँको सबै मिलेको छैन। यसरी बार भुल्ने समय भुल्ने भयो भने हेरेर मिल्दैन। छुट्टिन्छु अहिले राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ। 81 सालको पुषको 7 गते शुक्रबार भन्नुहुन्छ, कसरी भन्ने? सबैले घर घरमा पोहोरको परारको पात्र पल्टाएर हेर्नुहोला, क्यालेन्डर पत्र पल्टाएर हेर्नुहोला। 81 सालको पुषको 7 गते शुक्रबार पर्छ त? पर्दैन नि। त्यही भएर सही मिति र सही समयहरू लिएर आउनुहोला, यति भन्न चाहन्छु। यतिखेर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ हामी। हामी तपाईँसँग निरन्तर कुराकानी गर्दै साल महिना गति र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142376 सिधा सम्पर्कमा आउनको लागि तपाईँ हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नुहुनेछ। कोही जिज्ञासु लाइनमा हुनुहुन्छ? राधेश्याम हजुर भन्दै थिएँ तर उहाँसँग हाम्रो कुराकानी भने हुन सकेन। हामी निरन्तर छौँ र निरन्तर रहनेछौँ र तपाईँसँगका विशेष कुराकानी गर्ने प्रयासमा छौँ। ए हजुर राधेश्याम हजुर, राधेश्याम
2: हजुर
0: कोही हुनुहुन्थ्यो तर उहाँको सिस्टमबाटै फोन डिस्कनेक्ट भयो, आवाज ठुलो रेडियोको बनाइदिनु भयो, हामीसँग कुराकानी हुन सकेन। फेरि पनि कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? दुर्गाजी अलिक ठुलो आवाजमा बोलिदिनु है, उता रेडियोको भोलमलाई सहन गर्नु होला। अनि दुर्गाजी कुन ठाउँमा हुनुहुन्छ? डोटीको केआईसी गाउँपालिका है
3: हजुर।
0: यो भनेको डोटी र बजाङको सिमानापट्टि पर्छ होइन कि कता पर्यो? अहिले अहिले तपाईँ कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ अनि कुन रेडियोमा कार्यक्रम सुन्ने गर्नुहुन्छ?
3: हजुर शैलेश्वरी एफएममा।
0: दैनिक रूपमा सुन्ने गर्नुहुन्छ कार्यक्रममा?
3: हजुर गुरु।
0: तपाईँले हरेक दिन रेडियो शैलेश्वरी एफएमबाट 8 बजेबाट 9 बजेसम्म सुन्ने कार्यक्रमको नाम के हो थाहा छ?
3: ज्योतिष दर्पण गुरु।
0: कसको बारेमा हेर्ने? छोरीको?
3: छोराको गुरु।
0: छोराको साल महिना गते समय भनिदिनु त।
3: 2069 साल अनि मक्सिर महिना 15 गते चार बजे अनि साँझतिर शुक्रबार गइन्द्रा गुरु
0: ठिक चार बजे हो
3: हजुर गुरु
0: कुन जिल्लामा भयो तपाईँको छोराको जन्म चाहिँ
3: डडेलधुरा गुरु
0: डडेलधुरामा जन्म भयो होइन
3: हजुर गुरु
0: 2069 साल मङ्सिर महिनाको 15 गते 4 बजे साँझ बासा समय भन्दा आसन तपाईँ हो कि नै
3: हजुर गुरु
0: तपाईँ भन्नुपर्ने हो त मेरो चेलो बाहा जन्मे गुरुबा भन्नु परेन मृगशिराको चौथो पावबाट किशोर नाम आउँछ मिथुन राशि हुन्छ हुँदैन कु घर आर्द्रा आर्द्रा नक्षत्र पर्यो यो मैले भनेको चाहिँ बेबु काकी मृगशिरा मृगशिरा पर्यो है मृगशिराको मिथुन राशि राशि एउटै परे पनि नक्षत्र फरक पर्छ नक्षत्र फरक पर्नु भनेको ग्रहहरू पुरै फरक पर्नु हो होइन सबै कुरामा परिवर्तन हुन्छ है तम्रो तिरको बामन तहै छन् त के गर्ने मैले 69 मङ्सिर 15 शुक्रबार 4 बजे बासा है राशिको नाम किशोर नाम आउँछ मिथुन राशि हुन्छ लग्नमा मेष लग्नको मालिक मंगल भाग्य स्थानमा असाध्य राम्रो भाग्य छ तर के गर्ने छोरालाई बिगारिहाल्नु भएछ 19 वर्षमा राहु भन्ने ग्रह छ शान्ति नै गर्नु भएनछ तपाईँको घरमा कोही मान्छे अकालमा मृत्यु भएको रहेछ सप्ताह लगाउनु नै भएनछ आइतबार बिहिबार व्रत बस्नुपर्छ व्रत बस्नु नै भएनछ के गर्ने सबै कुरो बिग्रिया छ तपाईँ बसेर हुँदैन नि बच्चाको ग्रहमा हजुरले व्रत बसेर हुन्छ यसलाई यो रूढीबाजी परम्परामा जाने होइन क्या जसको जसको ग्रह जसलाई भोक लाग्यो उसले खाने कि अर्कोले खाने को सानो छ तपाईँको छोरोको केटीसँग लपराई बेला भइसक्यो अब पनि सानो हुन्छ राहु चढ्या छ उसले भनेको केही मान्दैन घरमा ऊ पनि सानो हुन्छ अझै सानोले त आफूले भनेको मान्नुपर्छ पर्दैन अनि राहु छ कसरी मान्छ त तपाईँले ग्रह शान्ति गर्नु नि भएन अनि तपाईँको धनस्थानमा गुरु चन्द्र योग परेको छ तपाईँको आफ्नै घरमा पनि कोही अकालमा मृत्यु छन् तपाईँको आफ्नै माइतमा यो बच्चाको मावली घरमा पनि कोही मान्छे अकालमा मृत्यु छन् कसरी चाहिँ हजुरले व्रत बसेर हुन्छ भने क्या
3: हजुर मामली घरमा त बिहा भएपछि अनि उसको ठुली मम्मी बिताइ हुन्छ अनि यहाँ त यहाँ ठुली मम्मी बिताइ हुने यहाँ पनि
0: त्यही त मैले देखिसके सबै कुरो यहाँबाट तर तपाईँले नि छोरोको भोकलाई तपाईँले परिपूर्ति गर्न सक्नुहुन्न तपाईँले कुन बेला भोकलाई छोराको बच्चाको भोकलाई परिपूर्ति गर्न सक्नुहुन्छ भने जुन बेलासम्म तपाईँको बच्चाले दुध खाइरहन्छ त्यो बेलासम्म कहिले बच्चाले खाना खाइदिएन भने आमाले अलि राम्रो खालको पोसिलो चिज खायो भने कम्तीमा दुधबाट जान्छ दुधै खाएर पनि अगाउँछ भन्ने कुरा हुन्छ तर अब छोरोको त बिहे गर्ने बेला भइसक्यो अब तपाईँले चाहिँ तपाईँ चाहिँ आइतबार र बिहिबार भोको भने छोरोले माछा मासु खाएर हिँड्ने दौडिने अनि कहीँ हुन्छ व्रत भने हो क्या के हो व्रत भने व्रत आफूले गर्ने हो कि न यो ब्राह्मणले गरेर हुन्छ न यो आमाले गरेर हुन्छ न बाबाले गरेर आफैले स्वयं गर्ने हो मान्छे बन्ने हो भने गरिन छोडिदिने बिग्रिन्छ भोलि तपाईँको अहिलेको यो छोराको पढाइमा ढुट्टो भएर बिग्रिएको छ एकदम राम्रो छैन पढाइ खत्तम छ
3: हजुर पढाइ त
0: 19 वर्षभित्रमा पढाइ छोड्न सक्छ राम्रो कुरा नगरौ न तपाईँले शान्ति गर्नुहुन्न मलाई थाहा छ 19 वर्षभित्र पढाइ छोडेसँग जाने कहाँ मलेसिया होइन डोटीबाट ढ्याकढ्याक पार्दै काठमाडौँ आउने हेर्ने फेरि अनि उही हेर्ने गुरु फेरि राम्रो भयो जिन्दगी भन्नु त जिन्दगी राम्रो गर्नको लागि अहिले तपाईँको छोरालाई चाहिँ राहु भन्ने ग्रहको शान्ति गराउने सूर्य ग्रहको शान्ति गराउने गुरुचन्द्रलेको शान्ति गराउने महामृत्युञ्जयको जपहरू गराउने मृत्युञ्जयका कवचहरू लगाउने अनि बल्ल राम्रो हुन्छ यो छोराले गर्दा तपाईँ र तपाईँको श्रीमानको पनि कुरो मिल्दैन आजभोलि अनि सबै कुरो बिग्रिरहेको छ एकचोटि शान्ति गर्नु लामो कुराकानीको लागि दिउँसो नम्बरमा फोन गर्नु अहिले छुट्टिन्छु राधेश्याम सबै बिग्रिएको छ तपाईँको सबै कुरो मिलाउनु पर्छ अहिले पहिलो ग्रह मिलाउनुहोस् अनि बिस्तारै क्रमिक रूपमा अब तपाईँलाई मैले ग्रह पनि भनिदिन्छु वास्तु पनि भनिदिन्छु कुल पितृ सब भनिसकेको छु अनि तपाईँले गर्नुहुन्न केही पनि भनेर के अर्थ हुन्छ भन्नु त कमसेकम एक थुक त गर्नु राम्रोसँग
3: किन नगर्दा नै सुख शान्ति भयो नि छोरालाई
0: के गर्नुभयो अहिलेसम्म
3: अहिलेसम्म त सप्ताह त घरमा लगाए हो गुरु, अनि चार पाँच वर्ष अगाडि घरमा लगाए हो सप्ताह।
0: तपाईँले सप्ताह लगाउनुभयो, कुन विधि लगाउनुभयो? तपाईँको गर्नेवाला मान्छे शुद्ध भएन कि तपाईँले खानेकुरा खाएर लगाउनुभयो कि, त्यो सबै कुरामा मिलेन नि।
3: हजुर गुरु, लगाउनु त लगायो हो, अब मिल्यो कि मिलेन गुरु? अब
0: मिलेन, मिलेको भए तपाईँको छोरा अहिले पढेर माथि अगाडि हुनुपर्ने, किन पढाइ स्लो छ भन्दा ग्रहले काम गरेको छैन, ग्रह शान्ति गर्ने, ग्रहका पूजा पाठ गर्ने। अहिले छुट्टिन्छु राधेश।
3: हजुर गुरु, राधे।
0: कार्यक्रममा हुनुहुन्थ्यो डोटी जिल्लाबाट, हामीसँग आफ्नो जिज्ञासाको बारेमा राखेर गइसक्नु भएको छ। हामी निरन्तर छौ र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान समयदेखि जिज्ञासाहरूको समस्याको समाधानको लागि आउन सक्नुहुन्छ र हामीसँग भएका विशेष कुराकानीहरूको लागि हामीसँग तपाईँ जोडिन सक्नुहुन्छ। 9853597658 र 9812673601 सिधा सम्पर्कमा आउन सक्नुहुन्छ। कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ, स्वागत गर्छु। राधे राधे हजुर। हे प्रभु राधे श्याम।
4: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुरको शुभ नाम?
4: म भोजपुरबाट, म नयराज बस्नेत।
0: भोजपुरबाट नयराजी बोल्दै हुनुहुन्छ, कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ?
4: म सनातन रेडियोमा सुनिरहेको छु।
0: भोजपुर कुन ठाउँमा हुनुहुन्छ?
4: भोजपुर म अहिले सडानन्द नगरपालिकामा छु।
0: अनि पहिले कार्यक्रम कहाँबाट सुन्ने गर्नुहुन्थ्यो?
4: म प्राय जसो यो सनातन रेडियोबाट सुन्छु, अनलाइनबाट।
0: है, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
4: म मेरै बारेमा हेर्न चाहन्छु।
0: भन्नु त, साल महिना गते समय?
4: 2041 साल फागुन महिनाको 30 गते बुधबार बिहान 6:55।
0: कुन जिल्लामा भयो जन्म?
4: तङ्खुवा सभा।
0: कहाँनिर भयो जन्म चाहिँ?
4: तङ्खुवा सभा खादबारी
0: हस्पिटलमा
4: होइन, गाउँमै।
0: गाउँमै होइन, यहाँबाट हेर्दाखेरि राशिको नाम ज्येष्ठ नक्षत्रको पहिलो पावाबाट नोबाट नाम आउँछ, नोमराज। वृश्चिक राशि अथवा नोबेल नाम राख्न पाइयो, वृश्चिक राशि हुन्छ। अहिले तपाईँ 42 वर्षको उमेरमा हुनुहुन्छ, जिन्दगीमा कालसर्प एक परो, सन्तानमा अभाव हुन्छ, जिन्दगीमा धेरै संघर्ष गर्नुपर्छ, धेरै संघर्ष गर्दा थोरै फल प्राप्त हुन्छ। तपाईँले गरेको संघर्ष अर्कोले गर्दै कति राम्रो हुन्थ्यो, र पनि लग्नमा शुक्र उच्च छ, मान्छे भाग्यमानी, आर्थिक अवस्थामा प्रसन्न हुनुहुन्छ, अङ्गारकीको शान्ति गर्नु, वैवाहिक जीवनमा दोस्रो विवाहको दोषको ट्याक लाग्छ। ठ्याक्कै के हो भनिदिनु त?
4: त्यस्तो त केही भएको छैन त गुरु।
0: बिहा गर्नुभयो?
4: बिहे त गरिसके त।
0: अर्को बिहे गर्ने सोचा छैन?
4: अहिलेसम्म त छैन त्यस्तो।
0: कतै न कतै गल्ती गरियो कि?
4: बिहे चाहिँ अलिक ढिलो भयो कि?
0: कति वर्षमा बिहे भयो?
4: 32 वर्षमा।
0: 32 वर्षमा ठिकै पनि हो, तर अझै पनि केही न केही दोष आयो होला। बिचमा कसैले म जान्छु तसँग, मलाई यसो गरिस् भने नि, कसैले भने नि, याद छ?
4: अब यसमा अहिलेसम्म खै अब त्यस्तो त भएको छैन गुरु।
0: ग्रहमा दोषहरू परेको छ, विशेष ध्यान दिने मंगलबार बिहिबार व्रत बस्ने, शनि र चन्द्रमा सँगै छन्, यसलाई विषयक भनिन्छ, चिसोबाट एकदम बस्नु होला। अहिलेको अवस्थामा तपाईँको ग्रहमा शान्तिहरू गर्दै पूजा पाठहरू गर्दै अगाडि बढ्नु होला। 41-47 उल्का भन्ने ग्रह चलिरहेको छ, शान्ति स्वस्ति गर्दै पूजा पाठ गर्दै अगाडि बढ्नु राम्रो हुन्छ। के छ विशेष जिज्ञासा? मैले यसो भने, राहु र केतुले कालसर्प एक परेपछि, मैले सिधै भने सुरुमै, सन्तानमा हानि हुन्छ। सन्तान भनेको विशेष गरी अग्र राहु पृथ्व केतु अन्तरस्थ नवग्रह भवेत काल सर्प युग अवम सनास कुलत भवम भन्ने श्लोक आधारमा राहु र केतुको दोषले गर्दा सन्तानमा हानि हुन्छ, त्यसमा पनि वंश विनाश हुन्छ अथवा वंश हुँदैन, भएका सन्तानबाट पनि सुख नहुन सक्छ। त्यो ध्यान दिने भनेको छोरामा कमी देखियो। अर्को कुरा, बृहस्पतिको नित अवस्थाको दृष्टि पञ्चम स्थानमा छ, एकादश स्थानबाट बृहस्पतिको नित दृष्टिले पनि राम्रो हुँदैन, गर्भहरू तोइन सक्छ, गर्भहरू खेर जान सक्छ, भइहाले पनि कहिले काहीँ बृहस्पतिले लाटो लङ्गलो अलिकति केही न केही बिग्रेको हुन सक्छ भनौँ। यसले के छ घर बनाउने कुरोमा के छ गुरु? घर बनाउने, जग्गा जमिन जन्ने, पैसा कमाउनेमा ठिक छ, तर ग्रहले अलिकति असन्तुष्टि दिन्छ। सन्तानमा के भए? छोरी छोरी भए?
4: सन्तानमा एउटा छोरी छ गुरु।
0: अब अर्को पाउनुलाई काल सर्पको शान्ति गर्ने, काल सर्पको शान्ति गर्दा सुनको सर्पहरू बनाएर अगाडि बढ्ने।
4: काल सर्पको त शान्ति गरेको छु त गुरु,
0: गरिसक्नु भएको छ?
4: हजुरसँगै गरेको, हजुरसँगै मैले त्यो औँसी पनि लगाएको छु।
0: ए, के हजुरको नाम?
4: हजुरकै घरमा आएर गरेको त।
0: के हजुरको नाम?
4: नयराज बस्ने।
0: नयराज बस्ने नाम मैले तपाईँलाई के भनेको थिएँ तपाईँलाई?
4: मलाई केही भनिदिनु भएको थियो।
0: नयराज कि नमराज?
4: नयराज
0: हो, नयराज होइन, नयराज नाम भनेको थिएँ। यो शान्ति गरिसकेपछि कतिको शान्ति गरेको, अब कालसर्पको शान्तिहरू गरिसकेपछि अबको पालीमा प्लानिङ गर्ने राम्रै हुन्छ नराम्रो हुँदैन? बिहिबार बिहिबारको दिन व्रत बस्नु भएको छ कि छैन?
4: बिहिबारको दिन वर्ष बसेर केराको बोधमा पानी पनि चढाएर जाति पनि गर्दैछु, मङ्गलबार शुद्ध खाने कुरा खाँदैछु।
0: अनि पहिले भन्दा आज भोलि केही प्लानिङ गर्नु भएको छ कि छैन सन्तानको लागि?
4: प्लानिङ त भइरहेको हो तर अलिक बसिरहे भइरहेको छैन काम चाहिँ।
0: अब अलिकति यो आफ्नो पनि श्रीमतीको लागि पनि यसो एकचोटि महिनावारीको लागि पनि चेकअप गराउनु। अब रहेको बच्चाहरू छोरो हुन सक्ने सम्भावना धेरै छ, राम्रै हुन्छ। अहिले उल्का भन्ने ग्रह छ, उल्काको पनि अब यो भर्खरै शान्ति गरे भए 41 वर्ष पछाडि शान्ति गरे भए उल्काको पनि शान्ति हुन्छ, शान्ति गरेपछि राम्रै हुन्छ। तपाईँको नाममा जग्गा चाहिँ ठ्याक्कै नकिन्नु भन्छु मैले, अलिकति अङ्गारकी परेको छ होइन? यो अङ्गारकीको शान्ति हामीले गऱ्यौँ तर पनि श्रीमतीको कस्तो थियो मलाई थाहा छैन, नभए जग्गा किन्दाखेरि श्रीमतीको नाममा किन्दा राम्रो हुन्छ। यहाँबाट हेर्दा अब सिधै एक्लो हेर्दा त थाहा हुँदैन नि होइन?
4: हजुर होइन, हामी दुईजनाकै आएर गरेको हो त्यहाँ।
0: होइन मैले भन्न खोजेको जग्गा चाहिँ किन्ने योग थियो, अब ग्रह शान्ति गरेपछि आइ नै हाल्छ, राम्रै हुन्छ होइन? तर कसको नाममा किन्ने भन्ने कुरा चाहिँ एकदम मंगल ग्रहलाई एकदम आधारित मान्नु होला है तपाईँको। बरु मलाई दिउँसो एउटा मेसेज गर्नु होला, कहिले काहीँ मेसेज रिप्लाई भएन होला, त्यसमा नरिसाउनु होला। अनि मंगल ग्रह कसको बलवान छ त्यसकै नाममा जग्गाहरू पास गर्ने, उन्नति प्रगति गर्ने बेला आछ। मैले भने नि तपाईँलाई पैसाको लागि दुखाउनु, मैले अघि पनि भने अलिकति सन्तानमा चाहिँ बाधा हुने खालको यो सर सबै कुरामा ठिक छ है?
4: हजुर गुरु, यसपालि त्यही त घर हेर्नु पर्यो, घर किन्नु पर्यो, जग्गा बेच्नु पर्यो, घरेली अनि घर किन्नु पर्यो भनेर
0: सोचेको। अब यस्तो बेच्नको लागि चाहिँ अलिकति तपाईँको मंगल निज भएको भएर भने जस्तो नहुन सक्छ क्या। मैले भने नि तपाईँको मंगल मंगललाई राहुको दृष्टि छ, राहुसँग बसेको मंगल छ तपाईँको नाममा। त्यही भएर मैले पनि भने जग्गा राख्नै हुँदैन थियो होइन, राखिहाल्नु राख्नै पनि पर्यो नि त फेरि होइन। त्यही भएर अलिकति अब चाहिँ तपाईँले जग्गाहरू हेर्दाखेरि, जग्गाहरू किन्न खोज्दाखेरि चाहिँ बा तपाईँको पत्नीको नामबाट फाप्न सक्छ कि, त्योतिर ख्याल गरेर सल्लाह गरौँ है।
4: हुन्छ गुरु, राधे राधे।
0: राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहेका छौँ। कार्यक्रमको हामी लगभग अन्त्य अन्त्यतिर पनि आइसकेका छौँ। निरन्तर तपाईँसँग र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहेका छौँ। 98453 97658 र 98142-73601 सिधा सम्पर्कमा भने हामी आउन सक्छौ र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका जानकारीहरू दिँदै तपाईँसँगबाट हामी बिदा लिनुपर्ने हुन्छ। भोलि बिहान 8 बजे तपाईँ र मेरो भेट पुनः रेडियोको ध्वनि तरङ्गमा रहनेछ। तबसम्मको लागि भने आज्ञा दिनुहोस्, अलिकति आज प्राविधिक समस्याले गर्दा 1-2 मिनटमा कार्यक्रममा अलिकति पहिले नै बिदा लिन्छु। तपाईँको दिन मंगलमय आनन्दमय रहोस्। जय श्री कृष्ण, जय जय।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफले।
6: सम्पर्क 98433-47-262,
5: 98-10-55-55-85
6: र व्हाट्सएप नम्बर 98-5-20-28-6।
4: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका 1 स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको
7: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
8: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

0: खोलेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
2: बाजीबोरा डेन्टल हातबारी नगरपालिका एक हाटलाग नेटुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: कान्तिपुर डायरी
4: टाइम चेक इट्स 9 AM
5: ब्रॉट टू यू बाय कम प्रीमियम मा आजीवन सर्वाधिक सुरक्षा दिने नेपालकै पहिलो सूर्य ज्योति सही प्लान सही छ त्यसैले त म सही भन्दैछु
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको आजबाट चितवनमा पहिलो महाधिवेशन शुरू हुँदैछ। महाधिवेशनको उद्घाटन समारोहका लागि भरतपुर महानगरपालिका 10 स्थित जिल्ला प्रहरी कार्यालय अगाडिको गेस्ट हाउस चौरमा गरिने भएको छ। आज दिउँसो 2 बजे प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेले संयुक्त रूपमा महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ। त्यस्तै महाधिवेशनको सबै तयारी पूरा भएको आयोजकले जनाएका छन्। यस्तै रासोपाले पार्टीको पहिलो महाधिवेशन उद्घाटन सत्रमा विभिन्न दलका प्रमुखलाई निमन्त्रणा पठाएको छ। रासोपा महामन्त्री कविन्द्र बुल्लाकोटीले प्रतिसभा र राष्ट्रिय सभामा रहेका दल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, जनमत पार्टीका डाक्टर सीके राउत लगायतलाई आमन्त्रण गरेको जानकारी दिए। उनले कंग्रेसबाट पार्टी सभापति गगनथापा पाउने सम्भावना रहेको समेत जानकारी दिए। त्यसै गरी एमालेबाट प्रदीप गेवाली आउने, नेकपाबाट वर्षवान पुन र राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङदेन आउने जानकारी दिएका छन्। त्यस्तै महाधिवेशनको बन्द सत्र भने भरतपुरको औद्योगिक प्रदर्शनी केन्द्रमा हुनेछ। नेपाली कंग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना व्यक्त गर्दै महाधिवेशन विचार, संगठन र नीतिका दृष्टिले ऐतिहासिक अवसर भएको बताएका छन्। आज फेसबुक मार्फत शुभकामना सन्देश जारी गर्दै थापाले पार्टी स्थापनाको छोटो अवधिमै रासोपाले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको उल्लेख गरेका हुन्। उनले प्रथम महाधिवेशन रासोपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिको निर्माण गर्ने ऐतिहासिक अवसर भएको बताएका छन्। आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ। हरेक वर्ष जून 21 तारीकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइने गरिन्छ। स्वस्थ वृद्धावस्थाका लागि योग भन्ने नारासहित नेपालमा पनि अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागि छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। हाल नेपालमा माघ 1 गते राष्ट्रिय र जून 21 का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ।

0: झट लाटा जुन पाइन्छ त्यही किन्छ पस्ताउनु पर्ला है पस्ताउनु।
1: उसो भए कुन किन्ने त काका?
0: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ कोटिङ उल्लेख गरेको हुलासको गुडा साथ जस्ता पाता नै किन्ने नि लाटा।
1: कहाँ काका, हुलास जस्ता पाता किन सहरसम्म को जाओस्?
0: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
2: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
1: त्यसो भए त म हुलास जस्ता पाता नै किन्छु नि काका।
3: हुलास भए अरू किन खोज्ने?

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क।

आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौं। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौं। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी

0: 40 वर्षदेखि सबै नेपालीको विश्वास जित्न सफल अन्तर्राष्ट्रिय गुणस्तरको रङ सही तौल र अन्य पाता भन्दा बढी जिङ्क कोटिङ भएकोले चिया नलाग्ने फुलासको कुरा साफ सादा तथा रङ्गीन जस्ता पाता फुलास भए अरू किन खोज्ने।
1: हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ भने देशका अन्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायमै छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बदली रहेको छ भने अन्य तराई भागमा आंशिक बदली रहनेछ। कोशी बागमती गण्डकी तथा कर्णाली प्रदेशका पहाड़ी भागका केही स्थानमा भने हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाड़ी भाग र कोशी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहने जनाएको छ। मध्य प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा मुख्यतया मौसम भने सफा रहनेछ। इजरायलले लेबननमा आक्रमण जारी राखेकोले इरानी सेनाले हर्मुज जलमार्ग पुनः बन्द गर्ने निर्णयका बीच स्विजरल्याण्डमा अमेरिका इरानका प्रतिनिधिबीच आज प्रत्यक्ष वार्ता शुरू हुने भएको छ। वार्तामा सहभागी हुन अमेरिकी उपराष्ट्रपति जेडी भान्स हिजो नै स्विजरल्याण्ड प्रस्थान गरेका छन्। प्रस्थान गर्नुअघि पत्रकारहरूलाई सम्बोधन गर्दै उनले वार्तामा मतभेद रहेका परमाणु तथा लेबननको युद्धविरामको विषयमा सकारात्मक प्रगति हुने आशा व्यक्त गरेका छन्। युद्धविरामको बावजूद पनि इजरायलले लेबननको दक्षिणी क्षेत्रमा सैन्य आक्रमण गरेको थियो, जसमा परिकम्तीमा 47 जनाको मृत्यु भएको छ। उपराष्ट्रपति भान्सले लेबननको मामिलामा वास्तवमै परिस्थिति
2: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 MHz सधैँ सुन्नुहोला।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाइ खोल्ने,
4: दाँत भर्ने, दाँतको आकृति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
3: ध्यान दिनै पर्ने कुरा।
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
5: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मरमत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-646।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
6: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
5: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खादबारी 1 सङ्ख सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0-29-5-75-267, मोबाइल 97-4-38-46-084।
9: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
10: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
9: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
10: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
9: प्रोप्राइटर प्रतीक्षा दाहाल,
10: सम्पर्क नम्बर 98-163-55-553
9: र 98-423-18-049।
11: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
12: नमस्कार भाइ, तुमले तिर पो हिँडेको हौ? म त
11: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
11: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका नौ, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-9640-00
2: र 9819-32-77-75। तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 9842226667।
12: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका एक स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 9861-53-2950, कोषाध्यक्ष सुस्मिता गुरूङ 9842-16654 र सहसचिव होम बहादुर मगर 9842-88-935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका एक, लेब्राङ सङ्खुवा सभा।
13: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आयो सबको घर घरमा आयो।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ।

0: Chiri, broadcasting live on 95.5 MHz, on air, online.
1: हेरन विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852555768 9852555768।
4: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752667, मोबाइल 97438640084।
6: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
4: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका 1 स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू: अध्यक्ष तेज प्रसाद पोखरेल 9861553950, कोषाध्यक्ष सुस्मिता गुरूङ 9842216654, र सहसचिव होम बहादुर मगर 9842388935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका 1, लेब्राङ संखुवा सभा।
7: MCSA कम्प्युटर सेन्टर खादबारी 1 संखुवा सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्राक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिन।

0: लवै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर

0: ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813555553
1: र 9843180049। तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 9842226667।
3: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 9852160560 र 9841080181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
6: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुम्लिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 9860946000
1: र 9819320075।
7: आयो सबको घर घरमा।
8: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
8: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
1: आधुनिक कृषि गर्ने भनेर

0: त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843447262,
0: 9010555580
2: र वाट्सएप नम्बर 9852286646।
3: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
3: आयो सबको घर घरमा।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
5: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: छ्या, यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, संखुवा सभा।
8: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-4-20-59-8-1, जनक पौडेली 98-5-20-58-344 र 0-29-5-60-248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, संखुवा सभा।

0: राउत लगायतलाई आमन्त्रण गरेको जानकारी दिए। त्यस्तै कंग्रेसबाट पार्टी सभापति गगन थापा सहभागी हुने भएका छन्। त्यसै गरी एमालेबाट प्रदीप गेवाली, नेकपाबाट वर्षमान पुन र राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्गेन सहभागी हुने बुढलाकोटीले बताए।
1: यसैबीच महाधिवेशनको बन्द सत्र भने भरतपुरको औद्योगिक प्रदर्शन केन्द्रमा हुनेछ। रासोपाको महाधिवेशनमा विद्युतीय प्रणाली मार्फत मतदान गराइने भएको छ। निर्वाचन समितिका अनुसार पहिलो चरणमा एकजना सभापति र 900 जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ। निर्वाचित सदस्यबाट पदाधिकारीहरूको निर्वाचन गरिनेछ। भोलि दिउँसो 2 बजेदेखि मनोनयन प्रक्रिया शुरू गरी सोही दिन साँझ पहिलो चरणको मतदान सम्पन्न गर्ने र पर्सी पदाधिकारीहरूको चयन गरिने नेताहरूले बताएका छन्। रासोपामा नयाँ नेतृत्व चुन्नका लागि 4211 महाधिवेशन प्रतिनिधि चितवनमा भेला भएका छन्। महाधिवेशनबाट केन्द्रीय सदस्य 158 र सभापति सहित 19 पदाधिकारी चयन हुनेछन्।
0: नेपाली कंग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना व्यक्त गर्दै महाधिवेशन विचार संगठन र नीतिका दृष्टिले ऐतिहासिक अवसर भएको बताएका छन्। फेसबुक मार्फत आज शुभकामना सन्देश जारी गर्दै थापाले पार्टी स्थापनाको छोटो समयमै रासोपाले उल्लेखनीय जनसमर्थन सहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको उल्लेख गरेका छन्। उनले प्रथम महाधिवेशन रासोपाका लागि विचार संगठन र नीतिका दृष्टिले अझ परिपक्व जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर भएको बताएका छन्।
1: चर्चित हास्य कलाकार खेम शर्माको आज बिहान अमेरिकामा निधन भएको छ। उनको अमेरिकाको बाल्टिमोरमा उपचारका क्रममा आज बिहान निधन भएको बताइएको छ। उनको निधनबारे हास्य कलाकार मनोज गजुरेलले पनि पुष्टि गर्दै सामाजिक सञ्जालमा समवेदना व्यक्त गरेका छन्। शर्मा अभिनीत टेलिश्रृंखला चतुर्यको दाउ पेचले एक समय चर्चा पाएको थियो। उनले धेरै टेलिश्रृंखला र चलचित्रमा काम गरेका छन्।
0: अन्तर्राष्ट्रिय योग दिवस आज मनाइँदैछ। हरेक वर्ष जुन 21 तारीकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ। स्वास्थ्य वृद्ध अवस्थाका लागि योग नारा सहित नेपालमा पनि अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागि हो। संयुक्त राष्ट्रसंघको महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। हाल नेपालमा माघ 1 गते राष्ट्रिय र जून 21 दिन अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ। रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिन योग प्रभावकारी रहेको योगलाई सर्वव्यापी बनाइनुपर्ने अभियान चलाउँदै आएका डाक्टर हरि प्रसाद पोखरेल बताउँछन्। यसैबीच अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज बिहान राष्ट्रिय खेलकुद परिषद परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ। त्यस्तै दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका छन्।
1: आज विश्वका विभिन्न स्थानमा अन्तर्राष्ट्रिय अयनोत्सव दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसंघीय महासभाले अयनोत्सव तथा विश्व संसारका अधिकांश स्थानमा दिन र रातको अवधि लगभग बराबर हुने दिनलाई सांस्कृतिक सम्पदा, कृषि परम्परा र मानव सभ्यतासँग जोड़िएको महत्वपूर्ण घटनाका रूपमा मान्यता दिँदै जून 21 अन्तर्राष्ट्रिय अयनोत्सव दिवसका रूपमा मनाउने घोषणा गरिएको हो। खगोल शास्त्रीय रूपमा अयनोत्सव भनेको सूर्यको वार्षिक दृश्यगत मार्ग पृथ्वीको भूमध्य रेखाको तुलनामा सबैभन्दा उत्तर वा दक्षिणतर्फ पुगेको क्षण हो। वर्षमा 2 पटक अयनोत्सव पर्छ। जून 21 पर्ने ग्रीष्म अयनन्तालाई उत्तरी गोलार्धमा वर्षको सबैभन्दा लामो दिन र गर्मी यामको शुरूआतका रूपमा लिइन्छ भने डिसेम्बर 21 पर्ने शिशिर अयन्तालाई सबैभन्दा छोटो दिन र जाडो यामको शुरूआतका रूपमा लिइन्छ। अयनोत्सव विश्व तथा तीनसँग सम्बन्धित ऋतुचक्र, कृषि बाली भित्राउने समय र जनजीवनसँग घनिष्ठ रूपमा जोड़िएको मानिन्छ।
0: सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 10 स्थित टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर 2 बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर 10 पठान टोलका दीपक थापाकी 14 वर्षीय छोरी सम्झना थापा र मानबहादुर राउतकी 12 वर्षीय छोरी कल्पना राउत छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले हिजो साँझ टुनी खोलामा पौडी खेल्ने क्रममा दुवै बालिका डुबेको खबर प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको थियो।

दुवै बालिकाको उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्याइएको थियो। अस्पताल पुगेको केही समयमा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए। घटनाबारे थप अनुसन्धान शुरू भएको उनले बताए। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: रेड बुल बबाल एनर्जी।

आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिकबिली बढेको हुनाले यसमा ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी।

0: AI TVमा हेर्नुहोस् फुटबलको हर एक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याश ब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड
1: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग इजरायलले लेबनानमा आक्रमण जारी राखेकाले इरानी सेनाले हर्मुज जलमार्ग पुनः बन्द गर्ने निर्णयका बीच स्विजरल्याण्डमा अमेरिका इरानका प्रतिनिधि प्रत्यक्ष वार्ता शुरू हुने भएको छ वार्तामा सहभागी हुन अमेरिकी राष्ट्रपति उपराष्ट्रपति जेडी भान्स हिजो नै स्विजरल्याण्ड प्रस्थान गरेका छन् संचारकर्मीसँग भान्सले वार्तामा मतभेद रहेका परमाणु तथा लेबनानको युद्धविरामको विषयमा सकारात्मक प्रगति हुने आशा व्यक्त गरेका छन् युद्धविरामको बावजूद पनि इजरायलले लेबनानको दक्षिणी क्षेत्रमा सैन्य आक्रमण गरेको थियो मा परि कम्तीमा 47 जनाको मृत्यु भएको छ उपराष्ट्रपति भान्सले मध्यपूर्वलाई सुरक्षित बनाउन लेबनान र इजरायल दुवैलाई भयरहित राख्न व्यवस्थापन गर्नुपर्ने बताए यता इरानका संसदका सभामुख मोहम्मद बगर घाली वाफ र विदेश मन्त्री अब्बास अराघचीले भने भान्स अघि नै स्विजरल्याण्ड पुगिसकेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् शान्ति सम्झौता पत्रमा सहमति गरे अनुसार पत्रमा उल्लेख गरिएका अन्य मुद्दाको अमेरिकी अधिकारीले प्रतिबद्धता जनाउने अपेक्षा इरानी पक्षले गरेको उल्लेख छ कान्तिपुर डायरीमा अब खेल प्रसंग
2: खेलकुद समाचारको साथमा
0: एलजी लाइफ गुड
1: विश्वकप फुटबल अन्तर्गत समूह एफको खेलमा जापानले ट्युनिसियालाई 4-0 गोल अन्तरले पराजित गरेको छ स्टाडियो मोन्टोरीमा भएको खेलमा जापान विजय भएको हो जितपछि जापानले नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ यसअघि समूह ईको खेलमा इक्वेडर र कुरासाओ बीच

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
0: आयो सबको घर घरमा।
1: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
2: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
1: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
3: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
5: यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
5: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
5: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, शङ्खुवा सभा।
5: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1। जनक पौडेली, 98 5 20 58 344 र 0 29 5 60 248।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, शङ्खुवा सभा।

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खादबारीको लागि पाथिभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथिभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल,
2: पाथिभरा डेन्टल, खादबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नि?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 525 55 768, 98 525 55 768।
6: साथै 98 525 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता? हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, शङ्खुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफ्ले।
8: सम्पर्क 98 433 47 262,
7: 98 10 55 55 85
8: र व्हाट्सएप नम्बर 98 5 20 28 6।
9: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: मलाई तिम्रो माया नभएको होइन।
1: हो, मलाई तिम्रो माया नभएको होइन। माया त गाह्रो छ।

के छेकिन्थ्यो सूर्यलाई हातैले, गर्नु गरे जाँदैन।

व्यवहारको कारणले यो समाजले तिमीहरूलाई तल्लो जातमा राखेको बुझिस् तैले, र तिमीहरू कहिले पनि यो समाजको बराबरीमा आउन सक्दैनौ।

0: देशको सबैभन्दा विकसित ठाउँ। त्यही ठाउँमा हिजो राति एउटी गरीब दलित महिलामाथि बोक्सीको आरोपमा सबैको सामु गु खुवाएछ।
1: हामी दलित त मुठीका माखा नहौ, खोलिदिए बाँच्छौ, बन्द गरिदिए मर्छौं।

0: सबै घर घर आयो हजुर सबको मन छुन सबको मन छुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
0: आयो सबको घर घरमा
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज on air online।
5: एमसीएसए कम्प्युटर सेन्टर खाँदै एक शङ्खुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967। र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्म्यो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इतहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इतरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
4: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र

0: को रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
1: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438 46084।

0: रेडियो सङ्ख्या 95.5 मेगाहर्ज।
1: रेडियो सङ्ख्या।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, सङ्खुवा सभा।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले,
4: सम्पर्क 98433-47-262,
3: 98-10-55-55-85
4: र वाट्सएप नम्बर 98-5-20-28-646।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
4: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
4: सम्पर्क नम्बर 98-60-96-40-00
3: र 98-19-32-76-75।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सङ्कुवा सभा।
8: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-420-59-801, जनक पौडेली 98-520-58-344 र 0-29-560-248।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सङ्कुवा सभा।
9: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
10: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
9: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029575741।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
2: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
3: सम्पर्क नम्बर 029595 96667 र 98422267।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
4: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 029565320 र 98420505041।
5: This is Radio Sankhuasabha 95.5 MHz.

रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 2 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सङ्खुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन नि?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525-55768, 98525-55768।
6: साथै 98525-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: आयो सबको घर घरमा।
8: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
8: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 029-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
12: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
11: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, संखुवा सभा।
12: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
11: प्रोप्राइटर लक्ष्मी काफ्ले।
12: सम्पर्क 98433-47-262,
11: 98-10-55-55-85
12: र व्हाट्सएप नम्बर 98-520-28-646।

0: सबै राम्रो सधैँ हाम्रो रेडियो संखुवा सभा 95.5 MHz सधैँ सुन्नुहोला।
1: हेरौँ विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
5: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
7: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
6: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 98 60 96 40 00
7: र 98 19 32 77 75।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाडबारी 1 नगरपालिका रोड, संखुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98 4 33 47 262,
8: 98 10 55 55 85
6: र व्हाट्सएप नम्बर 98 5 20 28 6 46।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सम्कुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429-8801। जनक पौडेली, 98525-58344 र 0295-60248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सम्कुवा सभा।
4: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1, प्रगति टोल।
5: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुफत मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163-55553 र 98423-18-049।
6: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60580, 99520-61580 र 99421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, सम्कुवा सभा।
7: आयो सबको घर घरमा।
8: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
8: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: राष्ट्रपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले केही बेरमा संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गर्नुहुने कार्यक्रम छ। उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेबाट नेता प्रदीप गेवाली, नेकपाबाट नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष राजेन्द्र लिङदेन सहभागी हुनुहुनेछ। यस्तै पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई पनि उद्घाटन समारोहमा सहभागी बन्न चितवन पुग्नु भएको छ। स्थापनाको चार वर्षमै झण्डै दुई तिहाई बहुमतका साथ ताको नेतृत्व गर्ने जनमत पाएको राष्ट्रपाको नीति र नेतृत्व परिष्कृत गर्ने महाधिवेशन भएकोले यसलाई महत्वका साथ हेरिएको छ। पार्टीका महामन्त्री कविन्द्र बोर्लाकोटीका अनुसार नीतिमा पार्टीको संगठनात्मक र वैचारिक प्रतिवेदन प्रस्तुत हुन्छ। अनुशासन आयोगको प्रतिवेदन र पार्टी सभापतिको राजनीतिक प्रतिवेदनमा छलफल भएर नीति निखारको काम हुन्छ। तीन दिने महाधिवेशनले पार्टीको अहिलेको तदर्थ केन्द्रीय समितिबाट निर्वाचित केन्द्रीय समिति बनाउनेछ। यस महाधिवेशनपछि पार्टी एक तहमा परिपक्व भएको ठहरने महाधिवेशनमा 4,200 भन्दा धेरै प्रतिनिधि सहभागी हुने राष्ट्रपाले जनाएको छ। महाधिवेशन गर्न लागि प्रस्तावमा केन्द्रीय समितिमा 151 जना निर्वाचित हुने र 7 प्रदेश सभापति पदेन सदस्य हुने उल्लेख छ। महाधिवेशनमा दुई चरणको मतदान प्रक्रिया हुनेछ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरू चयन हुने र दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यहरू मध्येबाट पदाधिकारी निर्वाचित हुने राष्ट्रपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। उहाँका अनुसार मतदानका लागि 80 विद्युतीय मेसिन प्रयोग गरिनेछ र देश बाहिर रहेका राष्ट्रपाका प्रतिनिधिहरूले मोबाइल एपमा मतदान गर्न पाउनेछन्। भोलिदेखि चुनावको प्रक्रिया शुरू भएर पर्सि मतदान हुनेछ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि चुनावको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित तालिका अनुसार महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ। प्रारम्भिक नामावलीमा 4,211 जना प्रतिनिधिको नाम छ। प्रतिनिधिहरूमाथि दावी विरोधको समय भोलि बिहान 9 बजेसम्मका लागि तोकिएको छ। प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन भोलि बिहान 10 बजे हुनेछ। भोलि दिउँसो 2 देखि 4 बजेसम्म उम्मेद्वारी दर्ताको समय छ भने भोलि राति 11 बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ। असार 9 गते अर्थात पर्सि बिहान 7 बजेदेखि 8:30 बजेसम्म मौन अवधि तोकिएको छ। पर्सि बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म पार्टी सभापति र केन्द्रीय सदस्यका लागि मतदान हुनेछ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदान सम्पन्न भएको 2 घण्टापछि मतगणना शुरू गरी परिणाम सार्वजनिक गरिनेछ। आवश्यकता परेमा दोस्रो चरणको चुनाव सम्बन्धी थप कार्यतालिका पछि सार्वजनिक गर्ने आयोगले जनाएको छ। सरकारले वाणिज्य नीति कार्ययोजना 2081 लागू गरेको छ। देशको बढ़दो व्यापार घाटा न्यूनीकरण गर्दै निर्यातमुखी अर्थतन्त्र निर्माणका लागि सरकारले नयाँ कदम चालेको हो। यही असार 4 गतेको मन्त्री स्तरीय निर्णयबाट स्वीकृत यो कार्ययोजनाले तीनै तहका सरकारको समन्वयमा देशको व्यापारिक संरचनामै व्यापक सुधार गर्ने लक्ष्य छ। व्यावसायिक वातावरण सुधार्न कार्ययोजनामा 162 विशेष क्रियाकलाप समेटिएका छन्। कार्ययोजनाले तुलनात्मक लाभ भएका स्वदेशी वस्तुको उत्पादन बढ़ाउनका साथै स्थानीय तथा मझौला उद्योगलाई विशेष आर्थिक सहुलियत दिने नीति लिएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रवर्धन गर्न देशभित्रै हरेक वर्ष अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गरिनेछ। यस्तै व्यापारिक नाकाहरूमा अत्याधुनिक प्रयोगशाला, गोदाम र शीत भण्डार निर्माण गरी गैर भन्सार अवरोध हटाइने मन्त्रालयले जनाएको छ। ई कमर्स र डिजिटल भुक्तानीलाई सहज बनाएर हस्तकला र सफ्टवेयर जस्ता क्षेत्रको विश्वव्यापी पहुँच बढ़ाउने रणनीति पनि कार्ययोजनामा छ। स्वदेशी उत्पादनको खपत बढ़ाउन सरकारी निकायहरूमा कम्तीमा 20% नेपाली वस्तुको प्रयोग अनिवार्य गरिनेछ भने मेक इन नेपाल अभियानलाई तीव्र पारिनेछ। जलवायु परिवर्तनको जोखिम कम गर्न हरित व्यापार र न्यून कार्बन उत्सर्जन गर्ने उद्योगलाई विशेष प्राथमिकता प्रोत्साहन गर्ने नवीनतम योजना समेत यसमा समावेश छ। अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठित मूल समारोह समितिले योग अभ्याससहित प्रवचन कार्यक्रम सम्पन्न गरेको छ। समितिले त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा विशेष कार्यक्रम गरी दिवस मनाएको हो। कार्यक्रममा मुख्य सचिव सुमन राज अरियालले विद्यालय तहदेखि नै योग ध्यान र आरोग्यका पाठ्यक्रम तर्जुमा गरी पठन पाठन पनि शुरू भइसकेको जानकारी गराउनुभयो। यस्तै पतञ्जली योगपीठ नेपालले काठमाडौँको खुल्ला मंचमा विशेष कार्यक्रम गरी योग दिवस मनाएको छ। कार्यक्रममा हजारौंको संख्यामा योग अनुयायीहरू सहभागी थिए। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जून 21 तारीकका दिन विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइन्छ। यस वर्षको नारा स्वस्थ वृद्ध अवस्थाका लागि योग भन्ने रहेको छ। संयुक्त राष्ट्र संघको महासभाले 2014 गरेको निर्णय अनुसार 2015 जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। नेपालमा 2036 साल माघ 1 योग दिवस मनाउन शुरू भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: महिला लघुवित्त वित्तीय संस्था

0: लिनु हुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरियन्ट ट्युबिङ भएको 6D काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333-493-555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। बाजुरामा बस दुर्घटना हुँदा 24 जना घाइते भएका छन्। बिहान बुढी गंगा नगरपालिका वडा नम्बर 10 को रिठा बजार नजिकै पवन दूत यातायातको बस दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बसमा 35 जना यात्रु रहेकामा 24 जना घाइते भएका हुन्। घाइते मध्ये 23 जनालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ भने 1 जनालाई अछामको बैलपाटो अस्पताल लगिएको छ। बस ब्रेक फेल भएर दुर्घटना भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब विदेशको खबर। अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू H5N1 संक्रमण पुष्टि भएको छ। योसँगै बर्ड फ्लूको अत्यधिक संक्रामक भेरिएन्ट सबै महादेशमा पुगेको छ। पश्चिमी अस्ट्रेलियाको दुर्गम क्षेत्रमा ब्राउन स्कुआ नामक प्रवासी चरामा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ। अस्ट्रेलियाकी कृषि मन्त्री जुली कोलिन्सका अनुसार एस्पेरेन्स शहर नजिक केप ले ग्रान्ड राष्ट्रिय निकुञ्जको समुद्र किनारमा त्यो चरामा संक्रमण देखिएको हो। कृषि मन्त्री केलिन्सले एस्पेरेन्स समुद्री तटमा अत्यन्तै थकित अवस्थामा भेटिएको साउर्दन पेट्रोल नामक चरामा पनि बर्ड फ्लूको आशंका गरिएको छ। यद्यपि अहिलेसम्म ठूलो संख्यामा चराहरू मरेका प्रमाण भने नभेटिएका उहाँले बताउनुभयो। गएको वर्षको अक्टोबरमा अस्ट्रेलियाको दुर्गम क्षेत्र हर्ड म्याकडोनाल्ड टापुमा पनि बर्ड फ्लू देखिएको थियो, तर ती टापुहरू दक्षिणी हिन्द महासागरमा रहेका छन्। ठूलो आकारको समुद्री चरा ब्राउन स्कुआले मुख्यतया आर्कटिक क्षेत्रमा प्रजनन गर्ने गर्दछ। प्रजनन अवधि सकिएपछि यो चरा खाना र उपयुक्त वातावरणको खोजीमा उत्तरतर्फका क्षेत्रमा बसाई सर्ने गर्छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति समूह एचका स्पेन र साउदी अरेबिया खेल्दैछन्। यो खेल अमेरिकाको एटलान्टा रंगशालामा राति पाउने 10 बजे शुरू हुनेछ। दुवै टोली पहिलो जितको खोजीमा छन्। विश्व विजेता स्पेनले पहिलो खेलमा नवप्रवेशी के भर्डेसँग गोलरहित बराबरी खेलेको थियो। यस्तै साउदीले उरुग्वेसँग 1-1 गोलको बराबरी खेलेको थियो। फिफा वरियतामा स्पेन तेस्रो र साउदी 59 स्थानमा छन्। विश्वकपमा राति पाउने 1 बजे समूह जीका बेल्जियम र इरान खेल्दैछन्। यो खेल अमेरिकाको लस एन्जलसमा हुनेछ। आफ्नो पहिलो खेलमा बेल्जियम टीमले इजिप्टसँग 1-1 र इरानले न्यूजील्याण्डसँग 2-2 गोलको बराबरी खेलेका थिए। फिफा वरियतामा बेल्जियम 10 र इरान 22 स्थानमा छन्। भोलि बिहान पाउने 4 बजे उरुग्वे र केप भर्डे खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ। फिफा वरियतामा उरुग्वे 18 र केप भर्डे 63 स्थानमा छन्। विश्वकपमा बिहान पाउने 7 बजे समूह जीका न्यूजील्याण्ड र इजिप्ट खेल्दैछन्। यो खेल क्यानाडाको बीसी प्लेस भ्यानकुभरमा हुनेछ। फिफा वरियतामा न्यूजील्याण्ड 83 र इजिप्ट 28 स्थानमा। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा शुरू। स्थापनाको 4 वर्षमै अत्यधिक बहुमतका साथ सत्ताको नेतृत्व पाएको पार्टीको नीति र नेतृत्व परिष्कृत हुने विश्वास। व्यापार घाटा कम गर्न सरकारको नयाँ रणनीति। वाणिज्य नीति कार्ययोजना मार्फत स्वदेशी उत्पादन निर्यातमा जोड़। आज अन्तर्राष्ट्रिय योग दिवस, स्वस्थ वृद्ध अवस्थाका लागि योग नाराका साथ मनाइयो। अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू संक्रमण पुष्टि। अब भाइरस सबै महादेशमा फैलियो। र फिफा विश्वकपमा आज राति स्पेन र साउदी अरेबिया खेल्दै दुवै टोली पहिलो जितको खोजीमा।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कमा

0: अतिरिक्त कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावा रू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: साली नदीको शिर,
2: मणिचूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181, वेबसाइट झुले.com.np।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
6: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको नयाँ बानेश्वरको निजामती कर्मचारी सिभिल अस्पतालमा बितेको 6 महिनादेखि सिटी स्क्यान मेसिन बिग्रिएर सेवा पूर्ण रूपमा बन्द भएको छ। अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर रवि प्रकाश शर्माका अनुसार मेसिन बिग्रिएपछि दैनिक उपचारका लागि आउने 600 भन्दा बढ़ी बिरामीहरू मारमा परेका छन्। बिरामीहरूलाई सिटी स्क्यानका लागि अरू स्वास्थ्य संस्थामा पठाउनु पर्ने बाध्यता सृजना भएको छ। काठमाडौँ महानगरपालिकाले टोलटोलमा फिल्म महोत्सव अन्तर्गत नेपाली चलचित्र इलिफेन्ट इन द फगलाई नगद 10 लाख रूपियाँसहित सम्मान गरेको छ। महानगरी कार्यवाहक मेयर सुनिता डंगोलले चलचित्रलाई उत्कृष्ट ठहर गर्दै सम्मान प्रदान गर्नुभएको हो। निर्देशक अविनाश विक्रम शाहको निर्देशन रहेको यस चलचित्रका लेखक, निर्माता, प्राविधिक र कलाकार सहित सबै विभागका 40 जना सर्जकलाई सृजनात्मक प्रोत्साहन स्वरूप सम्मान गरेको महानगरले जनाएको छ। चलचित्रलाई समुदाय स्तरमा पुर्याउने र रचनात्मक उद्योगको प्रवर्धन गर्ने उद्देश्यले सञ्चालन गरेको टोल टोलमा फिल्म महोत्सव गएको शुक्रबारदेखि शुरू भएको हो भने असार महिनाभर हरेक शुक्रबार र शनिबार काठमाडौँका विभिन्न ठाउँमा आयोजना गरिनेछ। इजरायलको तेल अभिभमा आयोजना हुने 10 म्युनिसिपल कन्फरेन्समा भाग लिन काठमाडौँ महानगरपालिका कार्यवाहक मेयर सुनिता डंगोल हिजो राति इजरायल प्रस्थान गर्नुभएको छ। इजरायल सरकारको विदेश मन्त्रालयको निमन्त्रणामा असार 9-11 गतेसम्म चल्ने सफल साझेदारी शीर्षकको 3 दिने सम्मेलनमा विश्वका 150 भन्दा धेरै शहरका प्रमुख, शहर योजनाकार र विज्ञहरूको सहभागिता रहनेछ। इजरायलको स्थानीय सरकार र महासंघको यो प्रमुख वार्षिक कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलले शहरी व्यवस्थापनका उन्नत प्रविधि, नवीन अभ्यास र स्थानीय शासनका सफल मोडलका विषयमा आपसी ज्ञान, सिप र अनुभव आदान प्रदान गर्नुका साथै वृहत व्यावसायिक प्रदर्शन र सञ्जाल निर्माण सत्रहरूमा समेत सहभागिता गराउने कार्यक्रम छ। बितेको 24 घण्टामा 1,782 जना गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 4,94,000 रूपियाँ जरिवाना संकलन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक पर्यटन कार्यालयका अनुसार जाँड रक्सी खाएर गाड़ी चलाउने 83 जना कार्यवाहीमा परेका छन् भने नियम विपरीत राइड सेयरिङ गर्ने 75, संकेत बत्ती उल्लंघन गर्ने 82, तीव्र गतिमा गाड़ी चलाउने 110 जनालाई कार्यवाही गरिएको छ। यसै गरी लेन अनुशासन पालन नगर्ने 65, निषेधित क्षेत्रमा हर्न बजाउने 71 जना, सड़क पेटीमा गाड़ी पार्किङ गर्ने 87, एकतर्फी बाटोमा गाड़ी चलाउने 68 र अन्य नियम पालना नगरेका 1,141 जना कार्यवाहीमा परेका हुन्। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज अन्तर्राष्ट्रिय योग दिवस स्वस्थ वृद्ध अवस्थाका लागि योग नाराका साथ मनाइयो। सिभिल अस्पतालमा सिटी स्क्यान सेवा 6 महिनादेखि ठप्प, बिरामीलाई शास्ति। र अहिले टेन्ट इन द फगलाई काठमाडौँ महानगरपालिकाको 10,00,000 रूपियाँ पुरस्कार। अहिलेलाई 4 भन्ज्याङभित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै सुन्दै गर्नु। Namaskar.

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाट लाग्ने टुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1, नगरपालिका रोड, शंखुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
4: सम्पर्क 98-433-47-262,
5: 98-10-55-55-85
4: र व्हाट्सएप नम्बर 98-5-20-28-6 46।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
4: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98-60-96-40-00
5: र 98-19-32-76-75।
7: आयो सबको घर घरमा।
8: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
8: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
11: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
12: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
13: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
14: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
1: नमस्कार वडाध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सखुवा सभाको नमुना एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स हातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295-60679 र मोबाइल नम्बर 98-420-82-776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुदसुकबाट दूरसञ्चार जाने बाटो।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
9: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98-520-29-47, 98-00-90-0062।
5: यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
10: किन र काका?
5: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
10: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
5: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
10: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
5: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
10: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
5: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
10: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
5: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
10: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
5: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
10: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली,
5: सम्पर्क 0-29-41-00-84 र 98-40-45-827। सरप्राइज जेनी, यो गहना कस्तो छ?
11: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
11: तपाईँलाई त गहना किनै आउँदैन के? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु ल। हेर त, यो कस्तो छ?
11: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
12: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्कुवा सभा,
12: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली, 9852558344 र 029562248।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्कुवा सभा।
13: आयो सबको घर घरमा,
14: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
15: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 MHz।
14: अब रेडियो सङ्ख्या सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
16: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
17: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन नि?
18: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
19: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
20: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 5 बज्यो।
1: आयो सबको घर घरमा आयो।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99525160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादारी 1, संखुवा सभा।
7: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका 1 स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98 61 53 29 50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98 4 22 16 654 र सहसचिव होम बहादुर मगर 98 4 23 88 935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका 1, लेब्राङ संखुवा सभा।
8: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
9: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
8: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
9: हाम्रा सेवाहरू
8: दाँत नदुखाई खोल्ने,
9: दाँत भर्ने, दाँतको आकृति गर्ने,
8: दाँतको एक्सरे सुविधा,
9: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
9: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
8: ध्यान दिनै पर्ने कुरा,
9: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
8: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
10: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 4 20 50 541।
11: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
12: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
13: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852557068 9852557068।
7: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Tsongkhwa Sabha, 95.5 MHz.
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता? हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेका साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, हातबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47-262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-6-46।
3: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
4: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी हातबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङको दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट छेउ, सङ्खुवा सभा। हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0-29-5-90-6-67 र 98-4-20-22-6-67।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
6: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
6: दाँतको एक्सरे सुविधा,
1: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल,
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0-29-5-62-320 र 98-4-20-50-541।
7: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
8: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
9: हाम्रो सेवाहरू
8: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा घिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9825160580 र 9841108181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सङ्खुवा सभा।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
11: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी, सम्पर्क नम्बर 9852555768, 9852555768।
13: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 6 बज्यो।
1: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
6: राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा शुरू। स्थापनाको 4 वर्षमै अत्याधिक बहुमतका साथ सत्ताको नेतृत्व पाएको पार्टीको नीति र नेतृत्व परिष्कृत हुने विश्वास।
5: व्यापार घाटा कम गर्न सरकारको नयाँ रणनीति। वाणिज्य नीति कार्य योजना मार्फत स्वदेशी उत्पादन र निर्यातमा जोड़।
6: आज अन्तर्राष्ट्रिय योग दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो। स्वास्थ्यकर वृद्धावस्थाका लागि योग प्रभावकारी रहेको विज्ञको भनाई।
5: आज अमेरिका र इरान बीच प्रत्यक्ष वार्ता हुँदै दुवै देशका प्रतिनिधि स्विजरल्याण्डमा लेबनान द्वन्दलाई मुख्य एजेण्डा बनाएको इरानको भनाई।
6: र फिफा विश्वकपमा आज राति स्पेन र साउदी अरेबिया खेल्दै दुवै टोली पहिलो जितको खोजीमा।
7: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333, 493-555।
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
12: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा शुरू भएको छ। दिउँसो राष्ट्रपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहमा नेपाली कांग्रेस सभापति गगन थापा, नेकपा एमालेका नेता प्रदीप गेवाली, नेकपाका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनमत पार्टीका अध्यक्ष सीके राउत, जसपा नेपालका अध्यक्ष उपेन्द्र राउत, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई लगायतका नेताहरू पनि समारोहमा सहभागी बन्नुभएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपा उपसभापति डाक्टर स्वर्णिम वाग्लेले पार्टी सरकार मात्र नभई राजनीतिक संस्कार परिवर्तनको अभियानमा रहेको बताउनु भएको छ। उहाँले नेपालको मुख्य समस्या स्रोत वा सम्भावनाको अभाव नभई गलत राजनीति तथा आर्थिक प्रोत्साहन संरचना भएको पनि बताउनुभयो। विगतमा राजनीतिक दलहरूले अवसर भन्दा पहुँचवालालाई प्राथमिकता दिने संस्कार विकास गरेको आरोप लगाउँदै उहाँले अब त्यो अवरोध हटाउने अभियानमा राष्ट्रपा रहेको दावी गर्नुभयो। यस्तै प्रधानमन्त्री एवं राष्ट्रपाका वरिष्ठ नेता बालेन्द्र शाहले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएको बारे स्पष्टीकरण दिनुभएको छ। राष्ट्रपाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सरकारी सम्पत्तिको दोहन भएको कुरामा न्यू खोज्न आवश्यक नरहेको बताउनु भएको हो। उहाँले आफ्नो पार्टी विकासवादी पार्टी भएको र पुरानो कुरामा न्यू खोज्ने पार्टी नभई न्यू खोज्नु परे विगतमा सरकारी सम्पत्ति दोहन भएको छ भनेर न्यू खोज्न आवश्यक रहेको बताउनुभयो। त्यसपछि उहाँले अख्तियारसँग पाँच घण्टा मात्र नभई आवश्यक परे पाँच वर्ष पनि सोधपूछ गर्न सक्ने बताउनुभयो। त्यस्तै प्रधानमन्त्री शाहले सरकार एक्सप्रेस वेमा हिँडिरहेको भन्दै गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताउनुभयो। त्यसअघि वक्ता एमाले नेता प्रदीप गेवालीले सरकारका प्रारम्भिक गतिविधिहरूमा काम गर्ने हुटुटी देखिए पनि सन्तुलन नमिलेको बताउनु भएको थियो। गाड़ीभित्र एक्सिलेटरसँगै ब्रेक पनि हुन्छ, दुवैको सन्तुलन मिलेन भने दुर्घटना पनि हुन सक्छ भन्नुभएको थियो। त्यही प्रश्न त्यही कुराको जवाफ दिँदै शाहले अहिले नरोकिने बताउनु भएको हो। यस्तै राष्ट्रपा महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कांग्रेस सभापति गगन थापाले राष्ट्रपाले पाएको जनमत लोभलाग्दो भएको बताउनु भएको छ। तर विगतमा पुराना दलको जनमतको उन्माद लागेका कारण दुर्घटनामा परेको उल्लेख गर्दै थापाले नेताहरूको अहंकार बीच टकराव भएमा र व्यक्ति बीच टकराव भएमा दुर्घटना हुन सक्ने बताउनुभयो। विगतमा जनमतले शक्ति दिँदा शक्तिको सीमा हुन्छ भनेर नबुझेका कारण अप्रजातान्त्रिक व्यवहार गरेको र त्यसै कारण जनमत दुर्घटनामा परेको भन्दै सभापति थापाले राष्ट्रपाले यी दुवै अवस्थाको सामना गर्न नपरोस् भन्ने शुभकामना दिनुभयो। कांग्रेस राष्ट्रपाको दुश्मन नभई प्रतिस्पर्धी रहेको भन्दै सभापति थापाले राष्ट्रपालाई सानो बनाएर नभई आफ्नो कर्मले अग्लो हुनमा कांग्रेस केन्द्रित रहेको बताउनुभयो।
6: यस्तै शुभकामना मन्तव्यका क्रममा जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त अर्थात सीके राउतले नवयुवा आन्दोलनको भावलाई नबिर्सन सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपालाई सुझाव दिनुभयो। आन्दोलनबाट प्राप्त विश्वास नभूल्नका लागि राष्ट्रपालाई सम्झाउन पनि आफू महाधिवेशनमा सहभागी हुन आएको भन्दै उहाँले आफूले आफ्नो पार्टीको देश बनाउने सपना पनि राष्ट्रपाबाट पूरा होस् भन्ने चाहेको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले थिति बसाउन चालिएका कुनै पनि कदमहरू विधिसम्मत र संविधान भन्दा बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिन सरकार र राष्ट्रपालाई आग्रह गर्नुभयो। नेकपा एमालेका नेता प्रदीप गेवालीले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा नेतृत्वको सरकारका प्रारम्भिक निर्णय र गतिविधिमाथि प्रश्न उठाउँदै लोकतान्त्रिक संस्थालाई कमजोर बनाउने प्रवृत्ति दोहोरिए वर्तमान जनमत दीर्घकालीन रूपमा कायम नरहने चेतावनी दिनुभयो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सत्य र न्यायको पक्षमा दृढतापूर्वक उभिन राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपालाई सुझाव दिनुभयो।
5: स्थापनाको चार वर्षमै झण्डै दुई तिहाई बहुमतका साथ सत्ताको नेतृत्व गर्ने जनमत पाएको राष्ट्रपाको नीति र नेतृत्व परिष्कृत गर्ने महाधिवेशन भएकोले यसलाई महत्वका साथ हेरिएको छ। पार्टीका महामन्त्री कविन्द्र बुढलाको टीका अनुसार पार्टीको संगठनात्मक र वैचारिक प्रतिवेदन प्रस्तुत हुन्छ। अनुशासन आयोगको प्रतिवेदन र पार्टी सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा छलफल भएर नीति निखारको काम हुन्छ। तीन दिने महाधिवेशनले पार्टीको अहिलेको तदर्थ केन्द्रीय समितिबाट निर्वाचित केन्द्रीय समिति बनाउनेछ। यस महाधिवेशनपछि पार्टी एक तहमा परिपक्व भएको ठहरनेछ। महाधिवेशनबाट केन्द्रीय समितिमा 151 जना निर्वाचित हुनेछन् भने 7 जना प्रदेश सभापति पदेन सदस्य हुनेछन्। महाधिवेशनमा दुई चरणको मतदान प्रक्रिया हुनेछ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरू चयन हुने र दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यहरू मध्येबाट पदाधिकारी निर्वाचित हुने राष्ट्रपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। उहाँका अनुसार मतदानको लागि 80 विद्युतीय मेसिन प्रयोग गरिनेछ र देश बाहिर रहेका राष्ट्रपाका प्रतिनिधिहरूले मोबाइल एपमा मतदान गर्न पाउनेछन्। भोलिदेखि चुनावको प्रक्रिया शुरू भएर पर्सी मतदान हुनेछ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ। प्रारम्भिक नामावलीमा 4211 जना प्रतिनिधिको नाम छ। प्रतिनिधिहरूमाथि दावी विरोधको समय भोलि बिहान 9 बजीसम्मका लागि तोकिएको छ। प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन भोलि बिहान 10 बजे हुनेछ। भोलि दिउँसो 2 बजेदेखि 4 बजेसम्म उम्मेद्वारको दर्ता गर्ने समय छ भने भोलि राति 11 बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ। असार 9 गते अर्थात पर्सी बिहान 7 बजेदेखि 8 बजेसम्म मौन अवधि तोकिएको छ। पर्सि बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म पार्टी सभापति र केन्द्रीय सदस्यका लागि मतदान हुनेछ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदान सम्पन्न भएको दुई घण्टापछि मतगणना शुरू गरी परिणाम सार्वजनिक गरिनेछ। आवश्यक परेमा दोस्रो चरणको चुनाव सम्बन्धी थप कार्यतालिका पछि सार्वजनिक गरिने आयोगले जनाएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सूचना निकालेर महाधिवेशनलाई व्यवस्थित निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्नका लागि 22 सदस्यीय निर्वाचन समिति गठन गरेको जानकारी दिएको छ।
6: भरतपुरमा चलिरहेको राष्ट्रपाको पहिलो राष्ट्रिय महाधिवेशन मोहिमय बनेको छ। 4200 भन्दा धेरै प्रतिनिधि सहित पाहुना स्वयंसेवक लगायतको सहभागिता रहेको महाधिवेशन स्थलमा दिउँसो धेरैले मोही पिउँदै गरेको देखियो। असारको गर्मीमा सहभागीलाई शीतलता दिन आयोजकले पनि मोही बाँड्ने व्यवस्था मिलाएको छ। यस्तै दुग्ध विकास संस्था डीडीसी र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ अन्तर्गत विभिन्न डेयरीले मोही सहित दुग्धजन्य उत्पादन बिक्री गरिरहेका छन्। ती बिक्री केन्द्रहरूमा सबैभन्दा धेरै व्यापार मोहीको भइरहेको छ। राजनीतिक सरगर्मीका बीच महाधिवेशन स्थल पूर्ण रूपमा मोहीमय र मौलिक बनेको छ। पहिलो दिन नै झण्डै 7-8 हजार लिटर मोही खपत हुने अनुमान छ।
5: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुर राणाबाट सिक्नुपर्ने बताउनु भएको छ। काठमाडौँमा आयोजित नेपाली राष्ट्रियता र स्मृति महाराज जंगबहादुर राणा विषयक प्रवचन कार्यक्रममा उहाँले 19 शताब्दीको औपनिवेशिक विस्तारको चुनौतीपूर्ण समयमा नेपालको स्वतन्त्र अस्तित्व र सार्वभौमिकता जोगाउन जंगबहादुरको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। भण्डारीका अनुसार दक्षिण एसियाको ठूलो भूभाग ब्रिटिश साम्राज्य अन्तर्गत गइसक्दा पनि नेपालले स्वतन्त्र अस्तित्व कायम राख्न सक्नुको श्रेय जंगबहादुरले जान्छ। उहाँको बेलायत भ्रमणले अन्तर्राष्ट्रिय शक्ति सन्तुलन बुझ्न मदत गरेको र त्यसपछिको कूटनीतिक व्यवहारले नेपाल ब्रिटिश सम्बन्ध व्यवस्थित बनाएको भण्डारीले बताउनुभयो। सीमा निर्धारणका लागि बनाएका जंगे पिलरलाई पनि उहाँले महत्वपूर्ण योगदानको रूपमा उल्लेख गर्नुभयो। आज जंगबहादुर राणाको 209 जन्म जयन्ती हो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। स्वास्थ्यका लागि योगको महत्व बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
13: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा शुरू, स्थापनाको 4 वर्षमै अत्यधिक बहुमतको साथ सत्ताको नेतृत्व पाएको पार्टीको नीति र नेतृत्व परिष्कृत हुने विश्वास, राष्ट्रपाले जनमतलाई राम्ररी बुझोस् र विगतमा जस्तै दुर्घटनामा नपरोस् भन्ने चाहेको कांग्रेस सभापति गगन थापाको भनाई, महाधिवेशनको चुनावी प्रक्रिया भोलिदेखि शुरू हुने लगायतका खबर प्रस्तुत गरे।
6: सरकारले वाणिज्य नीति कार्ययोजना 2081 लागू गरेको छ। देशको बढ़दो व्यापार घाटा न्यूनीकरण गर्दै निर्यातमुखी अर्थतन्त्र निर्माणका लागि सरकारले नयाँ कदम चालेको हो। यही असार 4 गतेको मन्त्री स्तरीय निर्णयबाट स्वीकृत यो कार्ययोजनाले तीनै तहका सरकारको समन्वयमा देशको व्यापारिक संरचनामै व्यापक सुधार गर्ने लक्ष्य राखेको छ। व्यावसायिक वातावरण सुधार्न कार्ययोजनामा 162 विशेष क्रियाकलाप समेटिएका छन्। कार्ययोजनाले तुलनात्मक लाभ भएका स्वदेशी वस्तुको उत्पादन बढ़ाउनुका साथै साना तथा मझौला उद्योगलाई विशेष आर्थिक सहुलियत दिने नीति लिएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रवर्धन गर्न देशभित्रै हरेक वर्ष अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गरिनेछ। यस्तै व्यापारिक नाकाहरूमा अत्याधुनिक प्रयोगशाला, गोदाम र शीत भण्डारण निर्माण गरी गैर भन्सार अवरोध हटाइने मन्त्रालयले जनाएको छ। ई कमर्स र डिजिटल भुक्तानीलाई सहज बनाएर हस्तकला र सफ्टवेयर जस्ता क्षेत्रको विश्वव्यापी पहुँच बढ़ाउने रणनीति पनि कार्ययोजनामा छ। स्वदेशी उत्पादनको खपत बढ़ाउन सरकारी निकायहरूमा कम्तीमा 20% नेपाली वस्तुको प्रयोग अनिवार्य गरिनेछ भने मेक इन नेपाल अभियानलाई तीव्र पारिनेछ। जलवायु परिवर्तनको जोखिम कम गर्न हरित व्यापार र न्यून कार्बन उत्सर्जन गर्ने उद्योगलाई विशेष प्रोत्साहन गर्ने नवीनतम योजना समेत इसमें समावेश था।
5: आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठित मूल समारोह समितिले त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा योग अभ्यास सहित प्रवचन कार्यक्रम गरेको छ। कार्यक्रममा मुख्य सचिव सुमनराज अरियालले विद्यालय तहदेखि नै योग ध्यान र आरोग्यका पाठ्यक्रम तर्जुमा गरी पठन पाठन पनि शुरू भइसकेको जानकारी दिनुभयो। योगको धेरै प्रचार प्रसार भए पनि जनमानसले धेरै फाइदा लिन नसकेको भन्दै उहाँले त्यसतर्फ लैजान जागरण बढ़ाउनु पर्ने बताउनुभयो। यस्तै पतञ्जलि योग पीठ नेपालले काठमाडौँको खुल्ला मञ्चमा विशेष कार्यक्रम गरी योग दिवस मनाएको छ। कार्यक्रममा हजारौंको संख्यामा योगीहरू सहभागी भएका थिए। आज देशका सबैजसो जिल्लामा विभिन्न कार्यक्रम गरिएका छन्। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जून 21 तारीकका दिन विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्र संघको महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। यस वर्षको नारा स्वस्थ विरूद्ध अवस्थाका लागि योग भन्ने रहेको छ। योगको महत्वका बारेमा साथी हृदय रिमालले योग तथा प्राकृतिक चिकित्सा संघ नेपालका अध्यक्ष डाक्टर जनक बहादुर बस्नेतसँग कुराकानी गर्नुभएको छ।
14: हाम्रा ऋषि मुनिहरूले हजारौं वर्षको खोज र अनुसन्धानबाट ल्याएको एउटा यस्तो विज्ञान हो जुन चाहिँ अहिलेको सन्दर्भमा अझ यसको सान्दर्भिकता र महत्व बढ्दै गरेको छ। अहिले जुन किसिमको चाहिँ शारीरिक र मानसिक समस्याहरू चाहिँ विश्वव्यापी रूपमा बढ़िरहेका छन् ती समस्याहरूसँग चाहिँ जुझ्नको लागि ती समस्याको समाधान गर्नको लागि योग एकदमै प्रभावकारी देखिएको छ। सुरुमा चाहिँ आध्यात्मिक रूपमा मात्र योगलाई लिइन्थ्यो भने अहिले स्वास्थ्यको एउटा अभिन्न अङ्गको रूपमा र अपरिहार्य उपचार पद्धतिको रूपमा यसलाई विकास भइरहेको छ। त्यो कारणले गर्दाखेरि यसको महत्व अहिले दिनदिनै बढ्दै गएको छ। नफर्ने खालका रोगहरू जस्तो चाहिँ मधुमेह भनौँ, के उच्च रक्तचाप भनौँ, मोटोपन, त्यसै गरी चाहिँ मानसिक समस्याहरू जस्तो चाहिँ एन्जाइटी, डिप्रेसन, स्ट्रेसका समस्याहरू, स्ट्रेससँग सम्बन्धित अन्य रोगहरू, यी समस्यासँग जुझ्नको लागि चाहिँ योग एकदमै प्रभावकारी देखेको छ र योग एउटा थेरापीकै रूपमा विकास भइरहेको छ र अहिले चाहिँ जुन योगमा आकर्षण देखेको छ त्यसको पनि मुख्य कारण यसको चाहिँ चिकित्सकीय प्रभाव जुन चाहिँ मान्छे विभिन्न रोगबाट आक्रान्त भयो त्यसपछि त्यसको समाधान खोज्दै जाँदाखेरि योगमा यसको आकर्षण बढ़िरहेको देखिन्छ।
15: विशेष गरी स्वस्थ वृद्धावस्थाका लागि योग भन्ने छ, यो वृद्धावस्थाका लागि किन अझ महत्वपूर्ण छ?
14: वृद्धावस्थामै विभिन्न किसिमका चाहिँ नस्ने खालका रोगहरू चाहिँ आउने गर्छन् होइन, जस्तो चाहिँ मधुमेह भनौँ अथवा उच्च रक्तचाप भनौँ अथवा कोलेस्ट्रोल पर्ने जोर्नीका समस्याहरू, वाहजन्य रोगहरू होइन, यी विभिन्न खाले चाहिँ अनि एक्लोपन महसुस हुने किनभने वृद्धावस्थामै मान्छेहरूलाई एक्लोपन अथवा डिप्रेसनमा जाने यस्तो किसिमको चाहिँ समस्याहरू बढ्दै गएको छ र ती समस्याहरूसँग जुझ्नको लागि पनि योग चाहिँ इफेक्टिभ छ। त्यो कारणले गर्दाखेरि हेल्दी एजिङको लागि अथवा बुढेसकालमा आउने समस्या चाहिँ सकेसम्म एजिङ प्रोसेसलाई नै स्लो गर्न सक्छ योगले भन्ने छ, किनभने योगमा एउटा रिसर्च चाहिँ गरिएको छ यो अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स भनेर दिल्लीमा, त्यसमा एउटा रिसर्च चाहिँ एजिङ प्रोसेसमा चाहिँ योगले कसरी काम गर्छ, यसले त्यो जिनलाई नै मोडिफाई गरेर एजिङ प्रोसेसलाई स्लो गर्छ भन्ने एउटा चाहिँ रिसर्च नै पब्लिस भएको छ र त्यो आधारमा यसले चाहिँ एजिङ प्रोसेसलाई पनि एज अ होल स्लो गर्ने कुरा भयो र सँगसँगै बुढ्यौली पन्थमा सँगसँगै आउने समस्याको समाधान गर्न लागि पनि योग इफेक्टिभ भएको कारणले गर्दाखेरि युनाइटेड नेसनले चाहिँ अहिले योगा फर हेल्दी एजिङ भनेर चाहिँ यो नारा चयन गरेको हो र पक्कै पनि बुढ्यौलीसँग अथवा स्वस्थकर बुढ्यौली जीवन अथवा बुढेसकालमा सँगै हामी स्वस्थकर र एक्टिभ जीवन हामी जिउन चाहन्छौँ, हामी चाहिँ बुढेसकालमा चाहिँ यता शान्तिपूर्वक बाँच्न चाहन्छौँ अथवा आनन्दमय रूपमा बाँच्न चाहन्छौँ भने योग र आध्यात्मको कुरालाई चाहिँ हामीले जोड्नुपर्ने हुन्छ र त्यसको आधारमा यो नारा अहिले चयन गरिएको हो।
15: आम मानिसले चाहिँ दैनिक जीवनमा यसलाई कसरी लागू गर्ने र सिक्ने, जस्तो योग गर्न चाहने व्यक्तिहरूले कहाँ सम्पर्क गर्ने?
14: योगको लागि चाहिँ दुई किसिमले हामी सिक्न सक्छौँ। एउटा त हामी योगमै क्यारियर बनाउँछौँ, योगमै हामीले यसलाई पेसागत रूपमा अँगाल्छौँ भन्यो भने विभिन्न युनिभर्सिटी लेभलमा चाहिँ योगका कोर्सहरू डिजाइन भएका छन्। हामीले त्यसमै चाहिँ अब ब्याचलर मास्टर्स चाहिँ गरेर पनि यसलाई चाहिँ एउटा पेसाको रूपमा पनि अगाल्न सक्छौँ भने अर्को चाहिँ आफूले चाहिँ आफ्नो स्वास्थ्यको लागि, आफ्नो समृद्धिको लागि, आफ्नो चाहिँ खुसीको लागि यति गर्न चाहने भने त अहिले विभिन्न किसिमका संघ संस्थाहरू चाहिँ हरेक टोल टोलमा जस्तो चाहिँ योगका सेन्टरहरू खुलेका छन् र त्यो ठाउँमा गएर हामी चाहिँ आफ्नो स्वस्थ रहनको लागि, नियमित अभ्यास गर्नको लागि चाहिँ नजिकको संस्थामा, कुनै पनि संस्थामा थुप्रै किसिमका संस्थाहरू छन्, थुप्रै किसिमका गुरुहरूले बनाएका संस्थाहरू छन्। विभिन्न संघ संस्थाले बिहानको टाइममा चाहिँ जुम अनलाइन मार्फत पनि योगको क्लासहरू चलाइराख्नु भएको छ। फिजिकल्ली क्लासमा जान सक्दैनौँ भने घरमै बसेर अनलाइन मार्फत पनि हामीले योग सिक्न सक्छौँ, यसको फाइदा लिन सक्छौँ।
6: उहाँ हुनुहुन्थ्यो योग तथा प्राकृतिक चिकित्सक संघ नेपालका अध्यक्ष डाक्टर जनक बहादुर बस्नेत। नेपाल दर्पणमा अब खबरकै सिलसिला। आज राति कोशी प्रदेशका तराई तथा पहाड़ी भूभागका एक दुई ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद सरोज बुढा सैनिक अनुसार काठमाडौँ उपत्यका सहित बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मध्यम वर्षा हुन सक्नेछ। कोशीको पहाड़ी क्षेत्रमा निरन्तर वर्षाका कारण पहिरोको जोखिममा बढ़ेकाले यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। पछिल्लो 12 घण्टामा कोशी, बागमती, गण्डकी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। त्यस्तै पश्चिमी तराईमा अत्याधिक गर्मी कायमै रहेको छ। आज सबैभन्दा बढ़ी तापक्रम नेपालगंजमा 40.2 डिग्री सेल्सियस मापन भएको छ भने भैरहवामा 37.8 र रामेछापको मन्थलीमा 36.6 डिग्री तापक्रम मापन भएको छ। भोलि पनि लुम्बिनी, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम 38 40 डिग्री सेल्सियससम्म पुग्ने सम्भावना रहेको भन्दै विभागले दिउँसोको चर्को घाममा बाहिर ननिस्किन, बिहान वा बेलुकाको समयमा मात्रै खेतबारीको काम गर्न तथा मौसम बुलेटिन अनुसार सतर्क रहन आग्रह गरेको छ।
5: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
17: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-3553।
18: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
16: विशेषज्ञ सेवाहरू: निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
18: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
16: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
19: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
20: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। राष्ट्रिय मानवाधिकार आयोगकी सदस्य डाक्टर लिली थापाले सामाजिक सञ्जालमा बढ़दो साइबर बुलिङका कारण मानवाधिकार संकटमा निष्पक्ष अनुसन्धान गर्न डराउनुपर्ने स्थिति आएको बताउनु भएको छ। शान्तिका लागि सामूहिक अभियानको क्यापले आयोजना गरेको मानवाधिकार रक्षकहरूको राष्ट्रिय सम्मेलनमा उहाँले नवयुवा आन्दोलनको घटनामा आयोगले निष्पक्ष प्रतिवेदन तयार पारे पनि आरोप लाग्ने गरेको गुनासो गर्नुभयो। आयोगी तथ्यका आधारमा पूर्वाग्रहविहीन प्रतिवेदन सार्वजनिक गरेको तर त्यसपछि सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी र चरित्र हत्याको प्रयास बढ़ेको उहाँको गुनासो छ। आयोगका पदाधिकारी, संचारकर्मी र अनुसन्धानमा संलग्नहरू साइबर आक्रमणको निशानामा परिरहेकाले स्वतन्त्र काम गर्ने वातावरण खुम्चिँदै गएको उहाँले बताउनुभयो। नागरिक समाज यस्ता घटनामा मौन बसेको आरोप पनि उहाँले लगाउनुभयो। द्वन्दकालीन घटनामा छानबिनको दायरामा पर्नुपर्ने व्यक्तिहरू नै नीति निर्माण तहमा पुगेका कारण धेरै मुद्दा टुंगमा नपुगेको उदाहरण दिँदै उहाँले नवयुवा आन्दोलनको अनुसन्धान पनि त्यही नियतिमा पुग्न सक्ने आशंका व्यक्त गर्नुभयो। यसैबीचको क्यापले मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गर्यो। अध्यक्ष पुष्प भूषालले चुनौतीका बावजूद रक्षकहरूले लोकतन्त्र र मानव अधिकार संरक्षणमा साहसिक भूमिका निर्वाह गरिरहेको र उनीहरूको सुरक्षा राज्य, नागरिक समाज र सबैको साझा जिम्मेवारी भएको बताउनुभयो। उहाँले मानव अधिकार रक्षक संरक्षण नीति तत्काल स्वीकृत गरी लागू गर्न माग गर्नुभयो।
5: बाजुरामा बस दुर्घटना हुँदा 24 जना घाइते भएका छन्। बिहान बुढीगंगा

0: गरेको छ। पछिल्लो समयमा सिमीको माग बजारमा अत्याधिक आउने गरेसँगै जुम्लाका किसान सिमी खेतीतर्फ आकर्षण बढ़दै गएको कृषि विकास कार्यालयका प्रमुख अधिकारीले बताउनुभयो। जुम्लामा किसानका लागि सिमी महत्वपूर्ण नगदे बालीका रूपमा स्थापित हुँदै गएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो। तिला गाउँपालिका, तातोपानी, चन्दननाथ, कनका सुन्दरी, पातारासी, हिमा, तातोपानी र गुठी चौर क्षेत्रका किसानले सिमी खेतीबाट राम्रो आमदानी गरेका छन्। सिमी उत्पादनको अवस्था राम्रो भए पनि बजार व्यवस्थापन र मूल्य निर्धारणमा एकरूपता नहुँदा किसानलाई समस्या भएको तिला गाउँपालिका एकका किसान करण बुढाले बताउनुभयो।
1: नेपाल दर्पणमा अब विदेशका खबर। प्रत्यक्ष वार्ताका लागि अमेरिका र इरानका प्रतिनिधि स्विजरल्याण्ड पुगेका छन्। अमेरिकाका उपराष्ट्रपति जेडी भान्स नेतृत्वको टोली र इरानका विदेश मन्त्री अब्बास अराक्सी र सभामुख मोहम्मद बगर गालिबाफ सहितको टोली स्विजरल्याण्डमा रहेको बीबीसीले जनाएको छ। प्रत्यक्ष वार्ता केही बेरमा शुरू हुनेछ। इरानले लेबनानमा इजरायल र हिजबुल्लाह बीच चलिरहेको द्वन्द्वलाई स्विजरल्याण्डमा अमेरिकासँग हुने वार्ताको मुख्य विषय बनाउने जनाएको छ। इरानको सरकारी समाचार संस्था एर्ना ले सार्वजनिक गरेको भिडियो सन्देशमा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले इजरायलले लेबनान सम्बन्धी आफ्ना प्रतिबद्धता उल्लंघन गरिरहेकाले त्यो विषय वार्ताको प्रमुख एजेण्डा हुने बताउनुभयो। उहाँका अनुसार वार्तामा इरानका रोकका तथा प्रतिबन्धित सम्पत्ति फुकुवा गर्ने विषय साथै इरानी तेल बिक्रीका लागि आवश्यक अनुमति तथा इजाजत पत्र जारी गर्ने बीच सम्बन्धमा पनि छलफल हुनेछ। इरान र अमेरिका बीच क्षेत्रीय सुरक्षा, आर्थिक प्रतिबन्ध तथा अन्य द्विपक्षीय चासोका विषयमा वार्ता हुन लागेको हो। आज हुने वार्ता अमेरिका र इरान बीच युद्ध विरामलाई दीर्घकालीन शान्ति सम्झौतामा विस्तार गर्न महत्वपूर्ण हुने अपेक्षा छ। वार्ताको शुरूमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ पनि सहभागी हुने उहाँको कार्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। पाकिस्तानले युद्धकालभरि मध्यस्थकर्ताको रूपमा काम गरेको थियो। यसैको सहमति विपरीत युद्ध विराम शुरूमै कमजोर भएको छ। इरानले लेबनानमा हिजबुल्लाहमाथि भएको इजरायली आक्रमणलाई लिएर आक्रोश व्यक्त गर्दै स्ट्रेट अफ हर्मुज बन्द गर्ने घोषणा गरेको छ, जुन युद्ध अन्त्य गर्न इरानले अमेरिकासँग गरेको सम्झौताको उल्लंघन हो। हिजबुल्लाहले अमेरिका इरान सम्झौता ध्वस्त पार्न इजरायलले ती आक्रमणहरूलाई प्रयोग गरिरहेको आरोप लगाएको छ, तर अमेरिकी सेनाले त्यो दावीको खण्डन गरेको छ।
0: अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू H5N1 संक्रमण पुष्टि भएको छ। यो सँगै बर्ड फ्लूको अत्याधिक संक्रामक भेरिएन्ट सबै महादेशमा पुगेको छ। पश्चिमी अस्ट्रेलियाको दुर्गम क्षेत्र ब्राउन स्काउ नामक प्रवासी चरामा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ। अस्ट्रेलियाकी कृषि मन्त्री जुली कोलिन्सका अनुसार एस्पेरेन्स शहर नजिक केप ले गार्ड राष्ट्रिय निकुञ्जको समुद्री किनारमा त्यो चरामा संक्रमण देखिएको हो। कृषि मन्त्री कोलिन्सले एस्पेरेन्स समुद्री तटमा अत्यन्तै थकित अवस्थामा भेटिएको साउदर्न पेट्रेल नामक चरामा पनि बर्ड फ्लूको आशंका गरिएको जानकारी दिनुभयो। यद्यपि अहिलेसम्म ठूलो संख्यामा चराहरू मरेका प्रमाण भने नभेटिएका उहाँ ले बताउनुभयो। गएको वर्षको अक्टोबरमा अस्ट्रेलियाको दुर्गम क्षेत्र हर्ड र म्याकडोनल्ड टापुमा पनि बर्ड फ्लू देखिएको थियो, तर यी टापुहरू दक्षिणी हिन्द महासागरमा रहेका छन्। ठूलो आकारको समुद्री चरा ब्राउन स्काउले मुख्यतया अन्टार्क्टिका क्षेत्रहरूमा प्रजनन गर्ने गर्दछ। प्रजनन अवधि सकिएपछि यो चरा खाना र उपयुक्त वातावरणको खोजीमा उत्तरतर्फका क्षेत्रहरूमा बसाई सर्ने गर्छ।
1: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति समूह यसका स्पेन र साउदी अरेबिया खेल्दैछन्। यो खेल अमेरिकाको एटलान्टा रंगशालामा राति पाउने 10 बजे शुरू हुनेछ। दुवै टोली पहिलो जीतको खोजीमा छन्। विश्व विजेता स्पेनले पहिलो खेलमा नवप्रवेशी केब भर्डेसँग गोलरहित बराबरी खेलेको थियो। यस्तै साउदीले उरुग्वेसँग 1-1 गोलको बराबरी खेलेको थियो। फिफा वरियतामा स्पेन तेस्रो र साउदी 59 स्थानमा छन्। विश्वकपमा राति पाउने 1 बजे समूह जीका बेल्जियम र इरान खेल्दैछन्। यो खेल अमेरिकाको लस एन्जलसमा हुनेछ। आफ्नो पहिलो खेलमा बेल्जियमले इजिप्टसँग 1-1 र इरानले न्यूजील्याण्डसँग 2-2 गोलको बराबरी खेलेका थिए। फिफा वरियतामा बेल्जियम 10 र इरान 22 स्थानमा छन्। भोलि बिहान पाउने 4 बजे उरुग्वे र केप भर्डे खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ। फिफा वरियतामा उरुग्वे 18
2: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै

0: गर्दैन।
1: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 98525557068, 98525557068।
2: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
3: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संख सभा 95.5 MHz।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाइ खोल्ने,
5: दाँत भर्ने, दाँतको आकृति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा,
5: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एकमात्र डेन्टल।

0: पर्यो। राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौं। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौं। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी।

0: नम्बर वन नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट्स तीन दशक देखि नेपाली मनको रंग
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
2: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि

0: हजुर, अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा, अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि सानैमा घर कर्जा, सानैमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा सहकर्मी नवीन र म अनिल। सुरु गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
2: राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको पहिलो महाधिवेशन चितवनमा शुरू भएको छ। महाधिवेशनको उद्घाटन समारोह भरतपुर महानगरपालिका 10 स्थित जिल्ला प्रहरी कार्यालय अगाडिको गेस्ट हाउस चौरमा गरिएको थियो। उद्घाटन समारोहलाई विभिन्न दलका नेताहरूले सम्बोधन गरेका थिए। कार्यक्रममा बोल्दै प्रधानमन्त्री एवं राजसभाका वरिष्ठ नेता बालेन्द्र शाहले भने,
3: आज विभिन्न विशिष्ट अतिथिहरूले विभिन्न सल्लाह दिनुभएको छ, शुभकामना दिनुभएको छ, सुझावहरू पनि दिनुभएको छ, चिन्ता पनि लिनुभएको छ। सरकार भनेको त गाडी जस्तो हो, गाडीमा एक्सिलेटर मात्र होइन, ब्रेक हुन्छ, ब्रेक पनि लाउनुपर्छ भनेर चिन्ता पनि मान्नुभएको छ। त्यस्तो चिन्ता चाहिँ लोकल रोडहरूमा हिँड्दाखेरि गाडी सिधा भइराख्दाखेरि कहिले लेफ्टबाट गाडी आउँछ, कहिले राइटबाट मान्छेहरू आउँछ, तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन, हाम्रो एक्सप्रेस वेमा हिँडेको गाडी हो। गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ, गन्तव्यमा पुग्नुभन्दा अगाडि ब्रेक लाउन जरुरी हुँदैन, वातावरण पनि मिलेर गएको छ। त्यही भएर हाम्रो पार्टीप्रति, हाम्रो सरकारप्रति जुन चिन्ता लिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। चिन्ता लिनु राम्रो कुरा हो। जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनु भएको छ। हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको, खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहेछ। यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर दक्षिण पूर्व पश्चिम बग्दैन। चिन्ता लिनुहुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नु होला, हामीलाई मार्गदर्शन दिइराख्नु होला। त्यस्तै चिन्ता आज यहाँ हाम्रा आदरणीय नेता गणले पनि लिनु भएको छ। त्यो स्पटलाइटमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ, द्वितीय आएको छ, यो मेन्टेन गर्न गाह्रो हुन्छ। तर यहाँहरू सबैलाई म के भन्न चाहन्छु भने, हामीले स्पटलाइटमा हामीले ल्याएको होइन, जनतालाई ल्याएको, र जनता सदैव स्पटलाइटमा थियो, स्पटलाइटमा छ, स्पटलाइटमै रहन्छ। हामीले दिएको प्रकाश नेतालाई दिएको प्रकाश होइन, हाम्रो सूर्य नेता प्रति मात्रै चम्किँदैन, हाम्रो सूर्यले जनतालाई प्रकाशित गर्छ। त्यही भएर यो जनता सदैव अगाडि नै रहन्छ। पार्टीको विषयमा विशेष गरी कुरा राख्नुपर्छ भनेरै, हाम्रो पार्टीको चिन्तन कस्तो हो, लेफ्ट हो, राइट हो, सेन्टर हो, धेरै चिन्ता लिइराख्नु पर्दैन। हाम्रो पार्टी विकासवादी पार्टी हो, विकास गर्ने काम गर्ने पार्टी हो, हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो। हामी प्रतिशोध साध्ने, पुरानो कुरा लिएर न्यू खोज्दै बस्ने होइन, न्यू खोज्नु पर्यो, अगाडि बढ्दै गर्दा न्यू खोजिन्छ। कस्तो केसमा मात्रै भन्दाखेरि, विगतका दिनहरूमा कुनै फटाई भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ, सरकारी रकमको दोहन भएको छ भने त्यहाँनिर न्यू खोज्न जरुरी हुन्छ, त्यहाँ न्यू खोज्छौँ हामी। र त्यो न्यू खोज्दै गर्दाखेरि अख्तियारलाई 5 घण्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी 5 घण्टा मात्र होइन 5 वर्ष गर्छौँ। त्यसमा चिन्ता लिइराख्नु पर्दैन, हामीले नियम कानुन मिच्दैनौँ, नियममा बसेरै काम गर्छौँ, नियमभन्दा बाहिर जाँदैनौँ। हाउभाउ हेर्दाखेरि, यस्तो सोसल मिडियाहरू हाउभाउ हेर्दाखेरि अलिकति अनियन्त्रित देखिएला, त्यो देखिएको मात्रै हो, सबै चिज नियन्त्रणमा छ, कुनै चिज आउट अफ कन्ट्रोल भएको छैन। सीमाको विषयमा पनि चिन्ता लिनुभएको थियो, सीमाको विषयमा बोल्दाखेरि पक्कै पनि जुनसुकै देशसँग सीमाको विषय कुरा गर्दाखेरि उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ, आपत्ति जनाउनु भयो, मलाई अचम्म लाग्यो। ल ठिक छ, तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुहोस्, हामीसँग त प्रमाण छ, हामीसँग कालापानी लिपुलेखको प्रमाण छ, र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौ भनेका हो। हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइन, हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौँ, हामीसँग प्रमाण छ र हामी ल्याउँछौ, त्यो कुरा गरिएको हो। यसमा आशंका मान्नु पर्दैन, मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नु पर्दैन, कसैले पनि मान्नु पर्दैन।
2: यस्तै पार्टी सभापति रवि लामिछानेले देशको भविष्य आफू नेतृत्वको पार्टीको हातमा भएकाले चिन्ता लिनुपर्ने अवस्था नरहेको बताए। उनले भने,
4: धेरै पटक भन्यौं सुनिएन, टेलिभिजनको पर्दाबाट भन्यौं सुनिएन, राजनीतिको मैदानमा आउने बित्तिकै घोषणा गर्दा भन्यौं सुनिएन, यदिसम्म कि जेलको काल कोठरीबाट पनि भन्यौं सुनिएन। आज चितवनमा गर्मी छ, थोरै गर्मी छ, तर आजभन्दा 1 वर्ष अगाडि पार्टी स्थापना दिवस मनाइरहेको थियो, तपाईँसँग साक्षात्कार गर्ने मसँग कुनै माध्यम थिएन, भैरवामा योभन्दा धेरै गर्मी थियो, निकै गर्मी थियो, अरूका लागि जेल एउटा ठूलो कम्पाउण्ड हुन्थ्यो, मेरो लागि एउटा गोल घर, एउटा कोठा नै जेल बनाएर सरकारले सुविधासँग सुविस्तासँग राखेको थियो। मैले तपाईँलाई धेरै सम्झेको थिएँ। म आज तपाईँलाई धन्यवाद भन्न चाहन्छु कि त्यो आवाज सुनियो, म धेरै त सम्झन्न, म एउटा लाइन मात्र सम्झन्छु, जुन सन्देश मैले गत वर्ष भैरवा कारागारबाट लेखेको थिएँ त्यो सन्देशको अन्त्यमा मैले भनेको थिएँ कि एक दिन जनताले तपाईँहरूको हातमा भएको तस्करले दिएको घडी खोज्नेछ र त्यहाँ हत्घडी लगाउनेछ भन्ने कुरा मलाई सम्झना छ। तर आज परिस्थिति फेरिएको छ, बदलिएको छ। बदलिएको यो परिस्थितिले हामीलाई देशको सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ। आदरणीय उपस्थित महानुभावहरू, शक्तिशाली हुनु भनेको दम्भ गर्ने लाइसेन्स प्राप्त गर्नु होइन, प्रतिशोध साध्ने लाइसेन्स प्राप्त गर्नु होइन। यो मलाई र राजसभालाई राम्रोसँग थाहा छ। आज राजसभा प्रतिशोध र दम्भ भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ।
1: उद्घाटन सत्रमा बोल्दै नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्र गलत विषयमा नेतृत्वबारे बोल्न राजसपाका नेता कार्यकर्तालाई आग्रह गरेका थिए। उनले भने,
5: तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन। हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौं, बा बनाएर गल्ती गरिसक्यौं। तपाईँले नगर्नुहोला, गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला। हामीले ढिलो गर्यौं त्यसैले सजाय पनि पायौं। हाम्रो पार्टी दास र लासको पार्टी होइन भन्ने कुरा हामीले केही अगाडि भन्न सक्नु पर्थ्यो, सकेनौं, हामीले ढिलो गर्यौं। त्यसबाट पनि सिक्नुहोला तपाईँहरू। प्रत्येक राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यलाई म भन्न चाहन्छु, आफ्नै नेतालाई पनि प्रश्न गर्ने आँट गर्नुहोला, साहस गर्नुहोला। गल्ती हुँदै गर्दा अरू पार्टीका साथीहरूलाई भन्नै पर्छ, तर आफ्नो भित्र भन्ने साहस पनि तपाईँले राख्नुपर्छ भन्ने ठान्दछु।
1: थापाले सरकारको गलत कामको विरोध गरे पनि राम्रा कामको समर्थन गर्ने बताएका थिए।
5: सरकारको एउटा जिम्मेवार मन्त्रीले कुनै एउटा नागरिकलाई रुखमा बाँध्नुपर्छ, खुट्टा भाँच्नुपर्छ भने पनि हमला उठाउँछौ, तर कानूनको डोरीले सरकारले कुनै पनि समयमा गरेको अपराधको गल्तीको दण्ड दिनुपर्छ भन्दै गर्दा काँग्रेसको जतिसुकै ठूलो नेता होस्, नेताको बा होस्, सरकारको पक्षमा उभिन्छौ, दोहोरोसँग थपडी बजाउँछौ। सीमाना मिच्यो भनेर देशले सीमाना मिच्यो भन्दै गर्दा हमला उठायौं, तर राष्ट्रिय स्वतन्त्र पार्टीले यो नेपाल देशले कुनै पनि देशको सीमाना मिचेको छैन, मिच्न पनि दिन्न, हामी कसैको मिच्दा पनि मिच्दैनौ भनेर बोलेको दिन जोरदारसँगले राष्ट्रपा भन्दा पनि ठूलो स्वरले हामी थपडी बजाउँछौ, हामी प्रतिपक्ष हौ, हामी प्रतिद्वन्दी होइनौ।
1: एमाले नेता प्रदीप गेवालीले वैचारिक रूपमा प्रष्ट बन्न राजसपालाई सुझाव दिएका थिए। उनले भने,
6: राष्ट्रिय राजनीतिमा राजसपा कहाँनिर उभिनेछ यो प्रश्न सबैका सामु छ, किनभने एउटा राजनीतिक पार्टी निर्माणका लागि उसले लिने सिद्धान्त, उसले लिने कार्यदिशा, उसको पोलिटिकल फिलोसफीको साह्रै ठूलो महत्व हुन्छ। तपाईँहरू एउटा टर्निङ पोइन्टमा हुनुहुन्छ, आन्दोलनलाई संगठनमा रूपान्तरित गर्ने राजले रवि लामिछानेज्यू र बालेन्द्र शाहको प्रशंसकको रूपमा रहेको यो समूहलाई एउटा वैचारिक रूपमा प्रष्ट संगठित शक्तिको रूपमा रूपान्तरित गर्ने यो महाधिवेशनको दायित्व छ भन्ने म ठान्दछु।
1: नेकपाका नेता वर्तमान पुनले संविधान र लोकतन्त्रबारे राष्ट्रपति उत्पन्न प्रश्नको जवाफ दिनुपर्ने धारणा राख्नुभयो।
6: यो ऐतिहासिक महाधिवेशनले तपाईँहरूमाथिका संविधान, लोकतन्त्र, स्थापित प्रणाली जस्ता विषयमा रहेका प्रश्न, आरोप र आशंकाहरूलाई मेटाउन सफल हुनेछ। यो पहिलो महाधिवेशनले तपाईँहरूलाई वैचारिक तथा संगठनात्मक दिशानिर्देश एवं स्पष्टता शुभेच्छा प्रकट गर्दछु। दलहरू लोकतान्त्रिक प्रणालीका खम्बा हुन्, दलहरू सुदृढ भए मात्र लोकतन्त्र बलियो हुन्छ। लोकतन्त्रमा शक्ति जनताले दिन्छन्, आवश्यक परे फिर्ता पनि लिन्छन्। हिजो संख्या हामीसँग थियो, बीचमा अरूसँग भयो, आज यहाँहरूसँग छ। त्यसैले राजनीतिमा बहुमतले विनम्रता सिक्नुपर्छ र अल्पमतले धैर्यता, यो विगतको हाम्रो अनुभव हो।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गेनले राष्ट्रपाललाई प्राप्त अवसरबाट विमुख बन्न नहुने बताएका थिए।
7: एउटा तपाईँहरूलाई यस्तो अवसर दिएको छ कि एउटा पार्टीको हिसाबले कुरा गर्ने हो भने एउटा पार्टी जीवनमा, व्यक्तिको हिसाबले कुरा गर्ने हो भने एउटा व्यक्तिको जीवनमा, यस्तो अवसर कहिले आउँदैन। र यो अवसर चुक्यो भने, यो अवसर चुकाउनु भयो भने धोका तपाईँको पार्टीलाई र तपाईँ नेतृत्वलाई मात्र होइन सिङ्गो देशलाई हुन्छ। त्यसकारण मेरो आग्रह छ यो मौका पारेर कि यो जिम्मेवारी सफलतापूर्वक तपाईँहरू पूरा गर्न सक्नुहोस्।
1: जसपाका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको जिम्मेवारी समेत राष्ट्रपाको काँधमा आएको बताएका थिए। उनले भने,
8: आजको आवश्यकता संविधानलाई संशोधन गरी, संविधानलाई परिमार्जन गरी, संविधानमा रहेका विकृति र विसंगतिलाई हटाएर यसलाई संशोधन गर्नुपर्ने, महत्वपूर्ण ऐतिहासिक जिम्मेवारी पनि यहाँहरूमाथि आइपरेको छ। पिछडिएको अर्थतन्त्र, गरिबी, बेरोजगारी, अशिक्षाले चाहिँ के छ भन्दाखेरि भरिएको यो मुलुकमा रोजगारका लागि लाखौं लाख युवाहरू विदेशिन बाध्य भएको अवस्थालाई अन्त्य गर्नका लागि आर्थिक विकास र समृद्धिको बाटोमा अगाडि बढ्नु परेको छ।
1: जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको प्रशंसा गर्दै जनताको विश्वास अनुसार अघि बढ़न आग्रह गरेका थिए।
9: जुन समानताका लागि आन्दोलन गर्दैथ्यौं, जुन पौने 300 वर्षमा नेपालमा कहिले पनि भएको थिएन, एउटा मधेसीको छोराले प्रधानमन्त्री बनाएर ज्याउँदा त्यो सपना पूरा गर्नुभएको छ, त्यसको लागि धन्यवाद दिनको लागि पनि म यहाँ उपस्थित भएको छु। प्रोब्लम भन्दा धेरै माथि पुगेर समस्याको समाधान कसरी गर्ने त्यो सोच्नुहुन्छ, त्यो भएर म उहाँलाई पनि शुभकामना दिन चाहन्छु र उहाँलाई अझ के भन्न चाहन्छु भन्दाखेरि, तपाईँलाई जति जनताले आघात माया गरेका छन्, हिमाल पहाड मधेस सबैतिरको जनताले आघात माया गरेका छन् जस्तो इतिहासमा कहिले देखिएको थिएन, र त्यही भएर तपाईँले पनि म नेपाली जनता
1: उद्घाटन समारोहमा बोल्दै पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सुशासन र समृद्धिको बाटोमा अघि बढ्न सुझाव दिएका थिए। उनले भने,
10: एउटा पुस्ताले एउटा बिन्दुसम्म पुर्याउँछ, अर्को पुस्ताले त्यो अगाडि पुर्याउँछ र अर्को पुस्ताले झन अगाडि पुर्याउँछ। त्यसर्थमा लोकतान्त्रिक आन्दोलनको इतिहासमा पहिलो पुस्ता टंगप्रसाद दीप्ती पुष्पलालहरूले जुन शुरूआत गर्नुभयो र हाम्रो पुस्ता दोस्रो पुस्ताले गणतन्त्र र संविधान सभासम्म पुर्यायो र अब तपाईँहरूको यो नयाँ पुस्ताले हाम्रो रविजी र बालनजीहरूको पुस्ताले नेपालको यो जुन हाम्रो सुन्दर स्वाधीन देश छ यसलाई सुशासन र समृद्धिको एउटा चुच्चो रूपमा पुर्याओस्, विश्वको नमूना बनाओस्।
1: रासुपाका उपसभापति एवं अर्थमन्त्री डाक्टर स्वर्णी मुवागले कसैलाई हराउन नभई देशलाई जिताउन आफूहरू आएको बताएका थिए। नयाँ संस्कारसहित अघि बढ्नुपर्ने उनको भनाइ थियो।
11: प्रिय साथीहरू, हामी कसैलाई हराउन भन्दा पनि नेपाललाई जिताउन आएका हौं। हामी पुरानो पुस्तासँग लड्न होइन, हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका छौं। त्यसैले राष्ट्रपाको शक्ति आक्रोश मात्र होइन आशा हुनुपर्छ, आलोचना मात्र होइन विकल्प दिनुपर्छ, विद्रोह मात्र होइन निर्माण हुनुपर्छ। आजदेखि हामी आफूलाई आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण गर्दैछौं।
2: राष्ट्रपतिको महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ। पार्टीको नयाँ विधान अनुसार 19 सदस्य पदाधिकारी चयन गर्न लागि हो, जसमा सभापति, वरिष्ठ नेता, 3 उपसभापति, 2 महामन्त्री, 5 सहमहामन्त्री, 1 कोषाध्यक्ष, 2 सहकोषाध्यक्ष र 1 प्रवक्ता तथा 3 सहप्रवक्ता रहने बताइएको छ। यस्तै राष्ट्रपतिको नयाँ केन्द्रीय समिति 158 सदस्य हुनेछ। यसमा 900 जना सदस्यहरू निर्वाचनबाट चुनिएर आउनेछन् भने 51 जना सभापतिबाट मनोनित हुनेछन्। बाँकी 7 सदस्यमा 7 प्रदेशका सभापतिहरू पदेन सदस्यका रूपमा रहने राष्ट्रपतिले जनाएको छ। सदस्य चयनका लागि भोलिदेखि निर्वाचन प्रक्रिया शुरू हुनेछ।

आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय ब्याङ्कद्वारा जारी

यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: ब्रेक पछि अब कान्तिपुर सविस्तारको पालो।
2: कान्तिपुर सविस्तार।
1: जेएनजी आन्दोलनपछि निजी क्षेत्रको मनोबल बढ़न नसक्दा आर्थिक गतिविधि चलायमान हुन सकेको छैन, तर अहिले सरकारी हस्तक्षेप, कड़ा कानूनी कार्यवाही र प्रहरी धरपकड़का कारण निजी क्षेत्रमा त्रास बढ़ेको देखिन्छ। कान्तिपुर कर्मी एगे बन्जाडेले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
3: निजी क्षेत्रको मनोबल बढ़न नसक्दा आर्थिक गतिविधि चलायमान नभएर बजार माग बढ़ेको छैन। बैंकमा पैसा थुप्रिएको र ब्याज दर दशकै न्यून भए पनि कर्जा माग बढ़ेको छैन। मुलुकभरका 10 औद्योगिक क्षेत्रको भाड़ा विवाद फेरि चुलिएको छ भने दशकदेखिको डेडिकेटेड ट्रंक लाइनको विवाद थप बल्झिन थालेको छ। मन्त्रीहरूबाट विशेष गरी निर्माण व्यवसायलाई धम्क्याउने कामले निरन्तरता पाइरहेको छ। अन्य कारणले पनि अहिले व्यवसाय विस्तार र नाफा आर्जन भन्दा पनि आफू आफ्नो लगानी र व्यवसाय कसरी जोगाउने भनी चिन्ता बढ़ेको व्यवसायीहरूको दुखेसो छ। कमजोर मनोबल र त्रासपूर्ण व्यावसायिक वातावरणले निजी क्षेत्रलाई रक्षात्मक अवस्थामा पुर्याएको उनीहरूको भनाई छ। निजी क्षेत्रलाई थुन्ने होइन, कसुरका आधारमा आर्थिक जरिवाना गर्ने वक्तव्य विशेष गरी अर्थमन्त्री स्वर्णिम वाग्लेबाट आइरहे पनि व्यवसाय पक्राउ परिरहेका छन्। अहिले व्यवसायलाई नाफा भन्दा लगानी, उद्योग र व्यवसायको चिन्ता धेरै रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको भनाइ छ। मुख्य गरी गत भदौको जेएनजी आन्दोलनमा निजी क्षेत्र निशानामा परेपछि व्यवसायमा बढ़ेको त्रास अहिले पनि कायमै छ। आफ्नो र व्यवसाय कसरी जोगाउने भनी चिन्ता धेरै रहेको बेला नाफा प्राथमिकतामा छैन। उनले भने व्यवसाय गरेकै कारणले अपराध उन्मुख भइने हो कि भन्ने चिन्ता छ। जता पनि कसिलो कानून बन्दैछन्, उद्योगी व्यवसायलाई थुन्छौं भन्ने भनाई पनि आइरहेका छन्। यसले एकातिर निजी क्षेत्रमा त्रास बढ़ाएको छ भने अर्कोतिर बाहिर पनि राम्रो सन्देश गएको छैन। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले पनि अहिले निजी क्षेत्र ठूलो त्रासमा रहेको बताए। पछिल्लो समय सम्पत्ति शुद्धिकरण सम्बन्धी व्यवस्थाले निजी क्षेत्रमा त्रास सिर्जना गरेको उनको भनाइ छ। उद्योगी व्यवसायी र लगानीकर्ताको मनोबल बढ़ाउने वातावरणको खाँचो रहेको उनले औल्याए। एउटै क्षेत्रमा धेरै निकायको हस्तक्षेपका कारण व्यवसायी त्रासमा रहने अवस्था रहेको र एक क्षेत्र एक नियामकको अवधारणा लागू गर्नुपर्नेमा अग्रवालले जोड़ दिएका छन्। सरकारले सुशासन कायम गर्न चाहेकामा निजी क्षेत्रको पूर्ण साथ रहेको महासंघकी पूर्व अध्यक्ष भवानी राणाले बताइन्। सरकारले सुशासनको कुरा गरेको छ, सरकारी प्रणाली जस्तो छ त्यसरी नै चल्नुपर्ने निजी क्षेत्रको बाध्यता हो, किनकि निजी क्षेत्रको दायित्व र जोखिम बढ़ी हुन्छ। विगतमा सरकारी प्रणालीमा रहेर काम गर्दा निजी क्षेत्रमा पनि केही कमी कमजोरी भए होलान्। उनले थपिन्, सरकारी प्रणालीमा सुधार हुन थाल्यो भने निजी क्षेत्र पनि सुध्रिन्छ, तर आजको भोलि भन्ने हुँदैन, समय लाग्छ। सरकारले विदेशी लगानी भित्र्याउन सहज नीति बनाएको दावी गरे पनि आन्तरिक लगानीको प्रवर्धन बिना विदेशी लगानी सम्भव नभएको राणाको भनाई छ। विदेशी लगानीकर्ता आउनु अघि तिनले स्वदेशी लगानीकर्तासँग जानकारी लिन्छन्। यसकारण स्वदेशी लगानीकर्ताको आत्मविश्वास नबढ़ेसम्म विदेशी लगानी आउन सक्दैन। उनले थपिन्, निजी क्षेत्रप्रति राज्य र समाजकै दृष्टिकोण नाफाखोर रहेकाले त्यसमा सुधार गर्नुपर्छ। आशंकाकै आधारमा व्यवसायीहरूलाई थुन्ने संस्कृतिको अन्त्य हुनुपर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ। आर्थिक अपराध प्रमाणित नभए अनुसन्धानकै क्रममा हुने धरपकडले लगानी मैत्री वातावरणमा नकारात्मक प्रभाव पार्छ। उनले भने सरकारले पहिला सुन्ने, अपराध प्रमाणित भए वित्तीय कार्यवाही गर्ने नीति अपनाउनु पर्ने नीति अवलम्बन गर्नुपर्छ। आर्थिक क्षेत्रमा कुनै अपराध प्रमाणित नभई अनुसन्धानका क्रममा प्रहरीद्वारा धरपकड़ हुँदा यसले सम्पूर्ण औद्योगिक व्यावसायिक लगानी मैत्री वातावरणमा त्रास सिर्जना गरेको उनले बताएका छन्। अनुसन्धान शुरू नहुँदै उद्योगी व्यवसायी र निर्माण व्यवसायलाई पक्राउ गर्ने मुद्दा चलाउने प्रवृत्तिले निजी क्षेत्र त्रासमा रहेको नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष निकोलस पाण्डेको भनाई छ। उद्यमी व्यवसायीका यी भनाईलाई बजारका गतिविधिले पनि पुष्टि गर्दै गएका छन्। सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गरेपछिका प्राय कारोबार दिनमा कारोबार रकम र परिसूचक घटेको छ। त्यस यता 15 दिन शेयर बजार खुलेकोमा 10 दिन नेप्से घट्यो, 4 दिन बढ़्यो भने 1 दिन लगभग स्थिर छ। बजेट घोषणा अघि 2755 अंकमा रहेको नेप्से बिहिबार 2700 अंकमा ओर्लेको थियो। सरकारले आर्थिक वर्ष 2083-84 का लागि बजेट घोषणा गरेपछि प्राय दिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य कमी आउनुले शेयर बजारमा उत्साह देखिएको छैन। यस अवधिमा नेप्से परिसूचकसँगै कारोबार रकम, कारोबार संख्या र कारोबार शेयर कित्तामा पनि कमी आउनुले शेयर बजारमा लगानीकर्ताको उत्साह नदेखिएको पुष्टि हुन्छ। बजेट मार्फत सरकारले शेयर बजारमा लाग्दै आएको पुँजीगत लाभ करको दर बढ़ाएर त्यसलाई नै अन्तिम भएको घोषणा गरे पनि उत्साह बढ़ेको छैन। लगानीकर्ताको मनोबल नै कमजोर रहेकाले धेरै कारोबार हुन सकेको छैन। यद्यपि बजारमा चलखेलका गतिविधि भइरहेका छन्, एक ब्रोकरले भने लगानीकर्ता पर्खर हेरेको अवस्थामा छन्। धेरै जसो नीति शेयर बजार अनुकूल रहे पनि लगानीकर्ताको आत्मविश्वास बढ़न नसक्दा शेयर बजार घटिरहेको स्टक ब्रोकर्स एसोसिएशनका पूर्व अध्यक्ष भरत राणा भाटले बताए। हाल सरकारले निजामती कर्मचारी, अवकाश प्राप्त र कार्यरत सार्वजनिक निकायमा बसेका पहिले अहिले निजी क्षेत्रका प्रतिनिधिलाई धमाधम सम्पत्ति विवरण भर्न भनेको छ। निजी क्षेत्रका उद्योगी व्यवसायी र केही निजामती कर्मचारी पनि शेयरमा सक्रिय थिए। उनले भने उनीहरू सम्पत्ति विवरण बुझाउन व्यस्त भएसँगै त्रास पनि रहेकाले लगानी गर्न नसकेका हुन्। पद रिक्त रहेको दुई महिनापछि मात्र सरकारले पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड अध्यक्षमा गोपाल भट्टलाई नियुक्त गरे पनि बीमा प्राधिकरण नेपाल स्टक एक्सचेन्जमा नयाँ नियुक्ति हुन सकेको छैन। पछिल्लो तीन वर्षदेखि राष्ट्र बैंकले निरन्तर बजारबाट पैसा झिकिरहेको छ। ब्याजदर झन तल नजाओस् भन्नकै लागि राष्ट्र बैंकले नियमित रूपमा सातामा दुई पटक बजारबाट पैसा झिकिरहेको छ। तर बैंकहरूले हरेक महिना औसत 10.5 खर्ब भन्दा बढ़ी लगानी योग्य रकम अधिक तरलता कायम छ। कर्जा माग बढ़ेको छैन। यसले लगानीकर्ता न्यून ब्याजदर रहेको अवस्थामा पनि लगानी गर्न नखोज्नुले कहीँ न कहीँ समस्या रहेको जानकारहरू बताउँछन्। अर्कोतिर खराब कर्जा निरन्तर बढ़िरहेको छ। यसको प्रत्यक्ष असर बैंकहरूको पूँजी पर्याप्तता अनुपातमा परेको छ। बैंकहरूको प्राथमिक पूँजी बढ़न नसक्दा आफूसँग प्रशस्त तरलता भए पनि करिब आधा दर्जन बैंक थप लगानी गर्न नसक्ने अवस्थामा छन्। मुलुकभरका 10 औद्योगिक क्षेत्रको भाडा फेरि चर्किएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगबाट जमिन, भवन, पानी, बिजुली लगायतको बकेउता रकम नतिर्ने उद्योगमा पानी तथा बिजुलीको लाइन काट्न थालेपछि विवाद चुलिएको हो। यद्यपि भाडा तिर्ने उद्योगको हकमा भने पानी बिजुलीको लाइन जडान गरिएको छ। नयाँ उद्योग थपिने क्रम पनि संकुचित हुँदै गएको छ। चालु आर्थिक वर्षको पहिलो 6 महिनासम्म साना, मझौला र ठूला गरी मुलुकभर थप 461 उद्योग दर्ता भएका छन्। गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष नयाँ दर्ता भएका उद्योगको संख्या 120 कम हो। गत आर्थिक वर्षको पहिलो 6 महिनामा मुलुकभर थप 581 उद्योग दर्ता भएका थिए। अर्थतन्त्रमा उत्पादनमूलक उद्योगको हिस्सा निरन्तर घटिरहेको छ। पछिल्ला 30 वर्षमा यो हिस्सा 10 घटेर 6% भन्दा कम छ। दक्षिण एसियामै यो न्यून मध्ये एक हो। सरकारले निजी क्षेत्र मैत्री वातावरण निर्माण गर्दै आर्थिक सुधारलाई तीव्रता दिने रणनीति अवलम्बन गर्ने प्रतिबद्धता अर्थमन्त्री स्वर्णिम वाग्लेले दोहोर्याएका छन्। गत साता एक सार्वजनिक कार्यक्रममा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रसँग सहकारी गर्दै अर्थतन्त्रलाई नयाँ दिशामा अघि बढ़ाइने बताएका थिए। विगतका नीतिगत तथा प्रशासनिक जटिलताका कारण व्यवसायमा देखिएका समस्या समाधान गर्दै उद्यमी व्यवसायलाई पुनः सक्रिय बनाउन सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री वाग्लेको भनाइ छ। कर प्रणालीलाई व्यवस्थित बनाउने, डिजिटल प्रणाली विस्तार गर्ने तथा लगानी मैत्री नीतिलाई प्राथमिकता दिएको उनको दावी छ।
1: कान्तिपुर सविस्तार पछि कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

आजकल AI voice टेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबै अनि विश्वसनीय ब्याङ्क।

0: छैन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
1: Red Bull. Bub.

0: यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई नागरिकता भए पुग्छ। शर्तहरू लागू हुनेछन्। एलजी लाइफ गुड।
1: दैनिकको 197 मा ₹50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: Time check. It's 7 p.m.
4: Radio Sankhuwa Sabha Samay Suchak. Ahile Beluki ko 7 baje ho.

0: सबै घर घर आयो हजुर सबको मन सुन सबको मन सुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
2: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खुल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक खाँद्रे नगरपालिका 1 प्रहरी गेट सेउ शंखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422267।
4: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका भित्रैमा रहेको भित्रै स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 99520160580 र 99421081। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, शंखुवा सभा।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98520555768, 98520555768।
9: साथै 98520557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: आयो सबको घर घरमा।
11: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शंखुवा सभा 95.5 मेगाहर्ज।
11: अब रेडियो शंखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432557841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शंखुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: लगै घर घर आयो हजुर सबको मन छुना, सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: सक्षम नेतृत्व चयनमा ध्यान नदिए क्षति बिहोर्नु पर्ने।
3: डेमोक्रेसीमा प्रतिस्पर्धा हुन आवश्यक छ। प्रतिस्पर्धा भएन भनेदेखि त्यसले चाहिँ डेमोक्रेसीलाई अलिकति खुम्च्याउँछ, त्यो चाहिँ पक्कै हो।
2: पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुने क्रम बढ्दो, 24 घण्टामा 3 जनाको मृत्यु। बीपी राजमार्गमा असारको दोस्रो सातादेखि नयाँ ट्र्याकबाट सवारी साधन सञ्चालन हुने। पोखराको बस पार्क क्षेत्रमा बनेका करिब 220 वटा अनाधिकृत संरचना हटाइयो। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय अझै पनि विभेदमा। साइबर बुलिङका कारण निष्पक्ष छानबिनमै चुनौती।
4: यस्तो साइबर बुलिङ छ कि तपाईँलाई कतिसम्म भन्ने, मैले झन् मेरो त मैले हेर्न छाडिसके फेसबुक थ्रेड्सका कुरा तपाईँहरूले गर्नुहुन्छ।
2: र विश्वकप अन्तर्गत आज राति र बिहान गरी 4 खेल हुँदै नकआउटमा पुग्ने दौड़मा सबै टोली दबावमा।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: नेपालमा गुण्डा लगाएर ठेक्का हात पार्ने प्रवृत्तिको विस्तारै अन्त्य हुन थालेको छ, तर प्राविधिक र वित्तीय क्षमताको सही मूल्यांकन नगरी अत्यधिक न्यून दरमा ठेक्का ओगट्ने प्रवृत्ति भने अझै व्याप्त छ। गैर व्यावसायिक आचरणको सुधार गर्न, उनीहरूलाई कानूनी परिधिभित्र बाँध्न र आन्तरिक नियमन कायम गर्नको लागि अब सरकारले जोड़दार काम गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
6: चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन जारी छ। आजदेखि शुरू भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि 4211 प्रतिनिधि भेला भएका छन्। महाधिवेशनबाट सभापति सहित 19 पदाधिकारी र 158 केन्द्रीय सदस्य चयन गरिनेछ। उद्घाटन सत्रलाई सम्बोधन गर्दै रासोपा सभापति रवि लामिछानेले विगतका आन्दोलनहरूले दिएको उपलब्धिलाई स्वीकार गर्दै त्यसलाई संस्थागत गरेर अघि बढ़ने बताउनुभयो।
7: प्रतिशोध र दम्भ भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ। समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौ, त्यसलाई माया गरेर राख्नेछौ, हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौं। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौं। म यहाँहरूलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु।
6: रासोपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले भने सरकारप्रति लिएको चिन्ताका लागि धन्यवाद व्यक्त गर्नुभयो। उहाँले रासोपाको गाड़ी अनियन्त्रित नभएको भन्दै गन्तव्यमा पुगेर रोकिने बताउनुभयो।
8: र हाम्रो गाड़ी अनियन्त्रित पनि छैन, वातावरण पनि मिलेर गएको छ। त्यही भएर हाम्रो पार्टीप्रति, हाम्रो सरकारप्रति जुन चिन्ता लिनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। चिन्ता लिनु राम्रो कुरा हो। जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनु भएको छ। हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर दक्षिण पूर्व पश्चिम बग्दैन। त्यही भएर चिन्ता लिनु हुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नुहोला, हामीलाई मार्गदर्शन दिइराख्नुहोला।
6: उद्घाटन सत्रमा विभिन्न दलका नेताहरूले शुभकामना र सुझाव दिएका छन्। कांग्रेस सभापति गगन थापाले रासोपाले पाएको जनमतलाई जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्ने बताउनुभयो। उहाँले अहंकार भयो भने दलहरू विगतमा जस्तै समस्यामा पर्न सक्ने चेतावनी दिनुभयो।
7: नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। म यही अनुभवका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम साथीहरूलाई भन्न चाहन्छु, भर्खर यात्रा शुरू भएको छ, सुशासन तपाईँहरूको मञ्च छ, तपाईँहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ। तर यसका निम्ति तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन। हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौं, बा बनाएर गल्ती गरिसक्यौं। तपाईँले नगर्नुहोला, गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला, हामीले ढिलो गर्यौं।
6: एमाले नेता प्रदीप ग्यावलीले रासोपाले युवाले राजनीतिमा जोड्न सफल भएको उल्लेख गर्दै यसलाई संस्थागत बनाउनुपर्ने बताउनुभयो।
9: एउटा अभिव्यक्ति, एउटा जेस्टर या एउटा कुनै पनि गलत निर्णयले पार्न सक्ने भूरान्तिक दबाव नेपाल जस्तो देशले थेग्न धेरै गाह्रो हुन्छ। त्यस भएर तपाईँहरूको त्यो जनमत राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षाका निम्ति सुदृढ हुन सकोस् भन्ने मेरो कामना छ।
6: नेकपाका नेता वर्षमान पुनले सुशासन र पारदर्शिताका मुद्दामा सहकार्यको सम्भावना रहेको बताउनुभयो भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेलले जनताले दिएको अवसर गुमे देशलाई ठूलो क्षति हुने बताउनुभयो। पूर्व प्रधानमन्त्री तथा नेता डाक्टर बाबुराम भट्टराईले भने रासुपाको उदयलाई नेपाली राजनीतिमा नयाँ मोड़का रूपमा व्याख्या गर्दै सुशासन र स्थायित्वका केन्द्रित हुन सुझाव दिनुभयो। यसैबीच रासुपालाई चीनको कम्युनिष्ट पार्टी र भारतको भाजपा लगायतबाट पनि शुभकामना सन्देश आएको थियो, जसलाई महाधिवेशनमा औपचारिक रूपमा सुनाइएको थियो। स्थापनाको चार वर्षपछि पहिलो महाधिवेशन आयोजना गरेको रासुपाले आगामी नेतृत्व चयन गर्नेछ। सभापति र वरिष्ठ उपाध्यक्ष तय गरिसकेको रासुपाको पहिलो महाधिवेशनबाट कस्तो नेतृत्व आउने भन्ने अहिले सबैमा चासोको विषय बनेको छ। सन्तोष गन्धर्वको रिपोर्ट।
10: गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट पहिलो पार्टी बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको प्रथम महाधिवेशनलाई सर्वत्र चासोको रूपमा हेरिएको छ। मुख्य गरी बालेन्द्र शाह र जेनजी आन्दोलनमा अगुवाई गरेका कतिपय नेता अभिनेता र अभियन्ताको प्रवेशले उजिलो बनेको रासुपा महाधिवेशनबाट थप बलियो बनेर आउने अपेक्षा गरिएको छ। वर्तमान राजनीतिक परिवेशमा लामो विरासत बोकेका दलहरूलाई पछि पार्दै संसदीय अभ्यासमा पहिलो दलका रूपमा भूमिका निभाइरहेको रासुपाको आगामी नेतृत्वले अर्थ राख्ने भन्नुहुन्छ राजनीतिक विश्लेषक चन्द्रकिशोर।
11: रासुपाले पहिलो पटक आफ्नो नीतिप्रति प्रतिबद्ध जाहेर गर्यो, त्यो भनेको गणतन्त्र लोकतन्त्र प्रति होइन, अनि जस्तो नीति हुन्छन् त्यही अनुसारको नेतृत्व हिँड्नुपर्छ भन्ने सामान्य मान्यता रहिआएको छ। त्यस कारणले राष्ट्रपाले गणतन्त्रको जुन बाटो लगिदिएको छ, उन्नत लोकतन्त्रको जुन बाटो दस्तावेजीकरण गरेको छ, बहुदलीय लोकतन्त्रमा दलले नेतृत्वलाई दलले सरकारलाई मार्गदर्शन गर्ने हो, अनुशासनमा राख्ने हो र ओन ओनरसिप लिने हो होइन। अहिले वालेन्द्र शाहजी निर्दलीय रूपमा अगाडि बढ़िराख्नु भएको थियो, उहाँले पहिलो पटक यसरी चाहिँ दलीयतालाई स्वीकार गर्नुभएको छ, त्यसलाई कालो बाजारभित्र चाँदीको घेराको रूपमा अहिले हामीले हेर्नुपर्ने हुन्छ।
10: चार वर्षमा रासुपाले प्राप्त गरेको जनमतकै कारण अहिलेको महाधिवेशनबाट नेतृत्वमा आउने आकांक्षी धेरै देखिएका छन्। तर रासुपाले नेतृत्वको चयनका लागि अप्नाएको फर्मुला भने अन्य राजनीतिक दलहरूको भन्दा फरक देखिन्छ। मुख्य नेतृत्व सभापति र वरिष्ठ नेता यथावत राख्ने सहमति भए पनि अन्य पदमा प्रतिस्पर्धा हुने निश्चित छ। पार्टीभित्रको आकर्षण र नेतृत्वमा आउन चाहने नेता कार्यकर्तालाई रोक्न सभापति बाहेक पदाधिकारी पदमा एक प्रस्तावक र 21 समर्थक चाहिने नियम बनाइएको छ। सभापतिको हकमा भने 21 प्रस्तावक र 51 समर्थक हुनुपर्नेछ। त्यस्तै महाधिवेशन आउन केही समय अघि मात्रै आकांक्षीलाई सो घोषणा र प्रचार प्रसार नगर्न पनि भनिएको थियो। राज्यपालले महाधिवेशन लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गर्ने तयारी गरे पनि सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको हकमा भने खुकुलो बनाइएको छ। सम्भवत सो पदमा दुवैजना बाहेक अन्यको उम्मेद्वारी पर्ने छैन। मुख्य पदमा नै छेकबारको नीति अपनाएको रासुपाको प्रथम महाधिवेशनलाई कसरी लिन सकिन्छ? राजनीतिक विश्लेषक डाक्टर रुद्र शर्मा भन्नुहुन्छ,
3: डेमोक्रेसीमा प्रतिस्पर्धा हुन आवश्यक छ। प्रतिस्पर्धा भएन भनेदेखि त्यसले चाहिँ डेमोक्रेसीलाई अलिकति खुम्च्याउँछ, त्यो चाहिँ पक्कै हो। तर उहाँहरूको अब आन्तरिक रूपमा एउटा प्रक्रियाबाट गएर प्रक्रिया पार गरेर अनि त्यसपछि चुनिँदाखेरि चाहिँ अब त्यसले अन्यथा भन्न चाहिँ मिल्दैन। तर अब प्रतिस्पर्धा भएको भएदेखि चाहिँ त्यसले डेमोक्रेसीलाई अलिकति फराकिलो बनाउँथ्यो।
10: छोटो राजनैतिक कोर्समै जनमत तान्न सफल रासुपामा यसअघि नेतृत्वमा मतभेद नदेखिएको होइन। 4,000 भन्दा बढी प्रतिनिधि सहभागी महाधिवेशनबाट विधान संशोधन सहित नयाँ नेतृत्व चयन हुनेछ। दुई तिहाई शक्तिसहित सरकारमा रहेको दलको प्रथम महाधिवेशनबाट आउने नेतृत्व र लिने नीतिले देशकै राजनीतिक कोर्स तय गर्ने विश्लेषण भइरहेका छन्। राजनीतिक विश्लेषक पुरञ्जन आचार्य मुख्य पद सभापति र वरिष्ठ नेतामा अहिलेकै व्यक्ति यथावत हुने भएकाले केही नयाँ आकांक्षी र नेता व्यवस्थापन बाहेक केही आशा गर्न नसकिने बताउनुहुन्छ। यद्यपि राजसभाको महाधिवेशनबाट पुराना दललाई भने निश्चित रूपमा केही सिकाइ हुने उहाँको भनाइ छ।
12: जस्तो चाहिँ अब आफ्नो चाहिँ फाउन्डिङ मेम्बरहरू जो थिए, जो पार्टीको 20-21 जना सदस्यहरू थिए, तिनीहरूलाई ससम्मान चाहिँ बिना निर्वाचन फेरि तिनीहरूलाई चाहिँ केन्द्रीय कार्य समितिमा राख्ने उनीहरूले निर्णय गरे। त्यस्तै चाहिँ अब जसको नेतृत्वमा चुनाव भयो बालेन र रवि लामिछाने र जनताले त्यसलाई इन्डोर्स पनि गरे त्यो पनि एज इट इज नै रहने भयो। त्यो कुरालाई चाहिँ स्वाभाविक रूपमा मान्न सकिन्छ जनताको बीचको म्यान्डेट लिएर आइसकेपछि त्यो छ। अब बाँकी अरू कुराहरू भनेको चाहिँ पद्धति लोकतान्त्रिक पनि छ, अरू कुराहरूमा कसलाई कहाँ कसरी एडजस्ट गर्ने भन्ने कुरा चाहिँ तपसिलका भए।
10: निर्वाचन अघि राज्यसभाभित्र नेतृत्वमा आन्तरिक तिक्तता थियो, त्यही बीचमा तत्कालीन पार्टी महामन्त्री केही पदाधिकारीहरूले पार्टी छोडेको घोषणा समेत गरे। पार्टीबाटै मन्त्री बनेका व्यक्ति पनि आन्तरिक विमतिले अलग भएका थिए। तर जेएनजी आन्दोलनपछि पार्टीमा बालेन्द्र शाह र उहाँ निकट नेताहरूको आगमनले पार्टीलाई थप उचाइमा पुर्यायो। नेपाली उखान छ, बलेको आगो सबैले ताप्छन्। त्यसैले नेतृत्व चयनमा प्रतिनिधिले विवेक पुर्याउनु पर्ने विश्लेषकहरू बताउँछन्। सन्तोष गन्धर्व, सीआईएन, काठमाडौं।
6: यसैबीच महाधिवेशनलाई व्यवस्थित र निष्पक्ष बनाउन रासोपाले 10 सदस्यीय निर्वाचन आयोग र 12 सदस्यीय निर्वाचन समिति परिचालन गरेको छ। त्यस्तै गत 24 घण्टामा सुर्खेतमा छुट्टा छुट्टी घटनामा दुई बालिका सहित तीनजनाको डुबेर मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका 10 पठान टोलका 15 वर्षीय सम्झना थापा र 13 वर्षीय कल्पना राउत टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। दुवैलाई अचेत अवस्थामा उद्धार गरी कर्णाली प्रदेश अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। त्यस्तै दैलेख घर भई हाल वीरेन्द्रनगर 6 बस्ने 18 वर्षीय रमेश पुन मगर पनि पुञ्च परी नगरपालिका 8 स्थित दहतालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसै बाढ़ीले क्षति पुर्याएको बीपी राजमार्गमा असार 2 सातादेखि नयाँ ट्रयाक मार्फत सवारी साधन सञ्चालन गर्ने तयारी भइरहेको छ। सड़क डिभिजन कार्यालय काभ्रे र सिन्धुलीका अनुसार अधिकांश स्थानमा ग्राभेल सड़क तयार भइसकेको छ भने वर्खामा समस्या नआओस् भनेर ठूला डुंगा राख्ने काम पनि भइरहेको छ। हाल रोशी खोलामा बनाइएको अस्थायी डाइभर्सनबाट सवारी सञ्चालन हुँदै आएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 खेल अन्तर्गत आज समूह एसमा स्पेन र साउदी अरेबिया बीच खेल हुँदैछ। खेल राति 9:45 हुनेछ। त्यस्तै समूह जीमा बेल्जियम र इरान बीच बिहान 9:15 प्रतिस्पर्धा हुनेछ। यस्तै बिहानी पख 4:45 समूह एसमा उरुग्वे र केब बर्डे बीच खेल हुनेछ भने समूह जीमा न्यूजील्याण्ड र इजिप्ट बीच बिहान 6:45 खेल हुनेछ। आज सम्पन्न खेलमा भने समूह यफमा जापानले ट्युनिसियालाई 4-0 गोल अन्तर्गतले पराजित गरेको छ। यस्तै समूह ईमा इक्वेडर र कुरासाओ बीचको खेल 0-0 बराबरीमा सकेको छ। समूह चरणका खेलहरूमा प्रतिस्पर्धा झन रोचक बन्दै गएको छ र टोलीले नकआउट चरणमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रिरहेका छन्।
2: सन्तोषी रावल। डडेलधुरा सदरमुकामको फोहोर व्यवस्थापनमा फेरि विवाद शुरू।
13: जिल्लाको फोहोर चाहिँ सलमनमा फाल्दैछन्, त्यही हिसाबले यो गन्दगी बढाएको छ। हाम्रो छोरा नातिका भोलि पुस्तो पुस्तोमा हामीलाई गाली पाउने हो यो ठाउँमा।
2: स्थानीय सचेत नहुँदा र स्वार्थपूर्ण निर्णयका कारण समस्या बढ़्दो, रिपोर्टसँगै युनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेका समस्या, संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
15: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
16: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
17: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घामने शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्क्रीन लो लेटेंसी रॉ फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। पोखराको पृथ्वी चोक स्थित प्रस्तावित बस पार्क क्षेत्रमा बनेका 320 वटा संरचना हटाइएको छ। पोखरा महानगरपालिकाले डोजर प्रयोग गर्दै वास्तोला कम्प्लेक्सका उक्त सटरहरूलाई हटाएको हो। महानगर र जग्गाधनी बीचको सहमतिपछि व्यवसायीहरूले सटर खाली गरेपछि संरचना हटाइएको हो। डणेलधुरा सदरमुकामको फोहोर व्यवस्थापनका बारेमा फेरि विवाद शुरू भएको छ। अमरगढ़ी नगरपालिकाको वडा नम्बर 6 को गुनेघाट क्षेत्रमा स्थायी रूपमा फोहोर फाल्न संरचना निर्माण प्रक्रिया अगाडि बढ़ाउन खोजिए पनि स्थानीयले विरोध गरेपछि समस्या आएको हो। प्रहरी र डोजर सहित पुगेका टोली समेत स्थानीयको अवरोधपछि फर्किएका छन्।
18: डडेलधुराको अम्बरगढ़ी नगरपालिकाले दीर्घकालीन फोहोर व्यवस्थापनका लागि वडा नम्बर 6 को गुनेगार क्षेत्रमा करिब 4 करोड़ रूपियाँको लागतमा फोहोर व्यवस्थापन केन्द्र बनाउने तयारी गरेको छ। तर प्रस्तावित स्थान बस्ती र खानेपानीका मुहान नजिक रहेको भन्दै स्थानीयवासीले शुरूदेखि नै विरोध गर्दै आएका छन्। स्थानीय प्रेम टमटा:
19: यो नगरपालिकाले जबरजस्ती फोहोर लिएर फोहोर फाल्नेर यो 6 नम्बरका नेताहरू पनि यो भ्रष्टाचारी नेताहरू 6 नम्बरको यो त्यही भएर यो वडामा ताला लागेको हो। यदि जहिलेसम्म यो हाम्रो माग पूरा हुँदैन दोबारा डोजर आयो भनेपछि फेरि नगरपालिका पनि ताला लाउनु नपरोस्। यो सारा जनता चाहिने जनतामाथि बन्दुक तेर्सिएर यो चाहिने 17 शताब्दीको चाहिने शासन ल्याउनु मिल्दैन। यदि त्यो नगरपालिकाले वार्ता गर्छ भने हामीलाई पुरै विवश अर्को ठाउँमा गराएर छनमरूवासीलाई अनि चाहे त्यो घरमा पनि फाल्छ भने हामीलाई सहयोग त नत्र यो कुरा सहयोग हुने छैन।
18: असन्तुष्ट स्थानीयले अमरडी 6 को वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन्। जिल्लाको फोहोर आफ्नै बस्ती नजिक ल्याउँदा दुर्गन्ध फैलिने, वातावरण प्रदूषित हुने र जनस्वास्थ्यमा असर पर्ने चिन्ता स्थानीयवासीमा छ। अर्का स्थानीय राजेन्द्र ताम्रकार:
13: जिल्लाको फोहोर चाहिँ सलमनमा फाल्दैछन्, त्यही हिसाबले यो गन्दगी बढाएको छ। हाम्रो छोरा नातिका भोलि पुस्तो पुस्तोमा हामीलाई गाली पाउने हो यो ठाउँमा।
18: करिब 14 रोपनी जग्गा खरिद गरी विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र ठेक्का प्रक्रिया समेत अघि बढ़ाइएको नगरपालिकाले जनाएको छ। अमरगढ़ी नगरपालिका 5 का वडाध्यक्ष तथा सरसफाई समिति संयोजक टंक छेत्री यसअघि विभिन्न स्थानमा अस्थायी रूपमा फोहोर व्यवस्थापन गरिए पनि ती सबै स्थान भरिँदै गएको कारण दीर्घकालीन समाधानका लागि नयाँ केन्द्र आवश्यक परेको बताउनुहुन्छ।
20: अमरगढ़ी 5 मा पनि व्यवस्थापन गर्यौं, त्यसलाई 2-3 महिना त्यहाँ पनि राखेर काम चलाऊ, त्यहाँबाट पनि विरोध हो। त्यसकारण हामीले नेपाल खाद्य संस्थानको जग्गामा हामीले त्यहाँ व्यवस्थापन हालसम्म गरिराखेका छौं। अब त्यहाँ पनि डम्पिङ गर्दा गर्दै त्यो पनि पूर्ण रूपले भरिएको अवस्था छ। अमरगढ़ी नगरपालिकाको मेजर विषयको भनेको यो डम्पिङ साइड हो। अब त्यहाँ अमरगढ़ी नगरपालिकाले जग्गा खरिद गरेको छ, उद्देश्य त्यही डम्पिङ साइड बनाउनुको लागि हो।
18: फोहोर व्यवस्थापनका बारेमा स्थानीयवासीसँग पटक पटक छलफल भए पनि सहमति टुट्न सकेको छैन। यहाँ फोहोर व्यवस्थापनको काम रोक्न माग गर्दै अदालतमा मुद्दा परेको कारण पनि अन्तिम टुङ्गो नलाग्दासम्म अघि नबढ़ाउनु पर्ने माग सरकारवालाको छ। सागर ताम्रकार, CIN, आफ्नो FM डडेलधुरा।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले मनाइरहेको फ्राइड मन्थ र समाजले उनीहरूलाई हेर्ने दृष्टिकोण
21: हेर्ने बारे अलि नराम्रो हुन्छ, झगडा हुन्छ, त्यसैले आत्महत्या गरेर मरिन्छन्। त्यसमा मर्दाखेरि संसारमा घाटा त सबै राज्यलाई नै हो, अनि त्यो खाताबाट बच्नको लागि पनि बचाउनको लागि पनि यो प्राइड मन्थ चाहिँ हामीले देखाउने पर्छ, हामी पनि छौ।
2: सरकार र समुदायसँग यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अपेक्षा। हाम्रो पालो बाँकी नै छ, CIN को साझा खबर सुन्दै गर्नुहोला।
17: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन FAO र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
0: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बालेश्वर जमल र ओम अस्पतालमा
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ सम्वाद श्रृंखला हाम्रो पालो।
23: नमस्कार, म सुशीला। सम्वाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 307 खण्डमा छौं। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले प्रत्येक वर्ष जून महिनामा प्राइड मन्थ मनाउँदै आफ्नो पहिचान अधिकार र समानताको पक्षमा आवाज उठाउँछन्। प्राइड मन्थले विविध यौनिक र लैंगिक पहिचान भएका व्यक्तिहरूप्रति सम्मान स्वीकार्यता र समावेशिताको सन्देश दिन्छ। नेपालमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले प्राइड मन्थलाई कसरी लिनुहुन्छ? उहाँहरूको अनुभव उहाँहरूको आवाजमा।
24: नमस्कार, मेरो नाम सिमरन सेचन हो। म ट्रान्सजेन्डर महिला र मेरो प्रनाम सिहर र म यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको महासंघ नेपालमा कार्यरत छु। सबैभन्दा पहिला सुरज तपाईँ सम्पूर्णलाई प्राइड मन्थको उपलक्ष्यमा धेरैभन्दा धेरै शुभकामना। अब कुरा गरौं प्राइड मन्थको। प्राइड मन्थ हामी किन मनाइरहेको छौ, कहिले शुरूआत भयो भन्ने कुरा गर्नु पर्दाखेरि सन् 1969 जून 28 दिन अमेरिकाको राज्यको एउटा शहरमा स्टरवाल भन्ने बारमा भएको घटना, त्यहाँ गरिएको संघर्ष र त्यसको जितसँगै अन्याय विरूद्धको आवाज उठाउनेको रूपमा चाहिँ हरेक वर्ष यो दिवस मनाइन्छ र यो एउटा मुभमेन्ट पनि हो। यसले हाम्रो समुदायको पहिचान अधिकार र संस्कृतिलाई सम्मान गर्ने र एउटा आफ्नो पहिचानमा खुलेर आउने र गौरव गर्ने महिनाको विषय पनि हो र यो हाम्रो आवाजलाई विशेष सम्मान पुर्याउने एउटा गर्वको महिनाको रूपमा पनि हामी लिइरहेका छौँ। र यो प्राइड मन्थले भनौँ अथवा गौरवको महिनाले के विशेषता बोकेको छ, के कुरामा अडिग छ भन्दाखेरि हामी सबै समान छौँ, चाहे त्यो लैङ्गिकताको हिसाबमा होस् यौनिकताको हिसाबमा होस्, हामीले अन्य नागरिक सरह जुनसुकै राष्ट्रको हो सबैले समान अधिकार पाउनुपर्छ भन्ने कुराको उठान गर्न पनि र सँगसँगै हामी माथि घटने भेदभाव लान्छना विभेदलाई न्यूनीकरण गर्न अथवा घटाउन र हाम्रो आफ्नो पहिचानलाई पनि स्वीकार गर्दै एउटा इतिहासमा लाई सम्मान गर्न पनि हामीले यो दिवसहरू चाहिँ मनाइरहेका छौँ र यसको महत्व नै त्यति नै छ।
25: म हनी महर्जन आफूले आफूलाई तेस्रो लिङ्ग भन्दा अहिले गर्वै फिल गर्छु र आफूले पनि अब अरू हाम्रो समुदायले लुकेकोहरूलाई चाहिँ मैले धेरै खुलाएर ल्याएको छु एज अ ट्रान्सजेन्डर भएर। प्राइड मन्थ हाम्रो लागि एकदमै जरुरी छ किनभने अहिलेसम्म पनि यो संसारमा हामी जस्तै एलजीबीटीआईक्यू कम्युनिटीलाई बुझेको छैन, हामीलाई एड्रेस गरेको छैन। तर हामी जस्तो अहिले एलजीबीटीआईक्यूले धेरै समस्याहरू भोगिराख्नु परेको छ संसारमा। हामी जस्तो एलजीबीटीक्यू संसारमा धेरै छन् तर नेपालमा मात्रै अब नभएको नभएको जस्तो मान्छेले कुरा गर्छ, यो त होइन। नेपालमा हामी पनि छौँ, हाम्रो समुदाय पनि छन् र हाम्रो समुदायको अधिकारको लागि पनि हामी यो प्राइड मन्थ मनाउनै पर्छ। किनभने अहिले प्राइड मन्थ मनाएन भने रोडमा आएर मात्रै भएन, मिडियाले साथ नदिएको खण्डमा हाम्रो प्राइड मन्थ सक्सेस पनि हुँदैन। हामी जस्ता समुदायको धेरै समस्याहरू छन्, त्यो समुदायले समस्या भोग्न परिरहेको छन् र यसैले गर्दा समस्याले गर्दा मानसिक रूपमा धेरै समस्या आइरहन्छ, मेन्टल प्रब्लम हुन्छ। जुन कारणले गर्दा कि घरैसी समस्या निस्किन्छ, झगडा हुन्छ, साथीहरूमा पनि एलजीबीटीआईक्यूलाई हेर्ने बारे अलि नराम्रो हुन्छ, झगडा हुन्छ, त्यसैले आत्महत्या गरेर मरिन्छन्। त्यसो मर्दाखेरि संसारमा घाटा त सबै राज्यलाई नै हो, अनि त्यो खाताबाट बच्नको लागि पनि बचाउनको लागि पनि यो प्राइड मन्थ हामीले देखाउनै पर्छ, हामी पनि छौँ है भन्ने खालको हाम्रो यो सबैले समाजले देखाउनु पर्छ। त्यसैले हामीले यो प्राइड मन्थ मनाउनु पर्छ, मनाउँछौँ पनि हामीले।
3: हेलो नमस्ते. प्राइड मन्थको बारेमा कुरा गर्दाखेरि अब सबैजना समुदायले यसलाई चाहिँ यो जुन महिना चाहिँ स्पेसली होइन यो जुन महिनालाई चाहिँ हाम्रो गौरवको महिना भनेर मनाउने गर्नुभएको छ. लगभग हाम्रो यो 2-4 वर्ष भयो यो बिस्तारै सबैजनाले मनाउन लाग्नु भएको. अब मेरो विचारमा चाहिँ जुन महिनामा मनाउने एकदमै राम्रो हो, तर अब जुन महिना मात्रै होइन हाम्रो गौरवको महिना भनेको हाम्रो पहिचान हाम्रो अब आइडेन्टिटीको गौरव त हामीलाई 12 महिना हर क्षण हुन्छ भन्ने चाहिँ मलाई लाग्छ र त्यसै गरी चाहिँ आफूलाई प्राउड फिल गराउनु पर्छ. अब जुन महिनामा मनाउने जुलाईदेखि चाहिँ आफ्नो आफ्नो आइडेन्टिटी के हो भन्ने कुरामा कन्फ्युजन हुने अथवा अब जुन जुलाईदेखि चाहिँ फेरि अभियानमा एलजीबीटी मुभमेन्ट नै बिर्सिने गरी चाहिँ अब जुनमा मात्रै मनाएर चाहिँ हुने केहीवाला छैन. त्यो पनि अब कुनै फन्डले अथवा कुनै फन्डिङ एजेन्सीजहरूले फन्डिङ गर्यो भनेर सेलिब्रेसन गर्ने अनि फेरि भोलिदेखि चाहिँ अब यो सबैले बिर्सिने खालको हुन्छ क्या यो जुन परिपाटीले. त्यो भएको हुनाले चाहिँ हामीले आफ्नो आइडेन्टिटी आफ्नो पहिचान चाहिँ हरेक क्षण गौरवसँग मनाउनु पर्छ अथवा पहिचानलाई चाहिँ हाम्रो गौरवताको साथ आफूले चाहिँ अब ग्रहण गर्नुपर्छ भन्ने चाहिँ मेरो धारणा हो, मेरो व्यक्तिगत धारणा हो. तर पनि अब सबै साथीहरूले अब नेपालमा मात्रै नभएर विश्वभरि नै अब यो एउटा इन्सिडेन्टलाई यसरी मनाउनु भनेको हाम्रो आफ्नो कम्युनिटीको लागि जुन एलजीबीटी कम्युनिटीको लागि चाहिँ साँच्चै नै गौरव पनि हो. र यो गौरवको महिना चाहिँ फेरि हाम्रो जुन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले मात्रै नभएर सम्पूर्ण नेपाली सिटिजनले पनि यसमा सहभागी भएर अझ मनाउनुभयो राम्रोसँग सेलिब्रेसन गर्नुभयो भनेदेखि चाहिँ हाम्रो एलजीबीटीआई कम्युनिटीको भिजिबिलिटीमा पनि राम्रो प्रभाव पर्छ, जसले गर्दाखेरि चाहिँ हामीले आगामी दिनहरूमा अब यो पैरवीहरू गर्नको लागि सजिलो हुन्छ, वकालत गर्न सजिलो हुन्छ र सामान्य मानिसहरूलाई चाहिँ एलजीबीटी भन्ने के हो भन्ने कुरा बुझाउनलाई नपर्ने अवस्था आउन सक्छ इन द डेज टु कम होइन. त्यो भएको हुनाले चाहिँ अब मनाउनु राम्रो हो, सबैले मनाइरहनु भएको छ, संघ संस्थाहरूले व्यक्तिहरूले मिलेर यथाशक्य यसलाई चाहिँ अब सापेक्षिक रूपमा लिनुपर्छ. तर अब मेरो व्यक्तिगत धारणा भनेको चाहिँ अब एउटा महिना मात्रै होइन हामीले सधैँभरि मनाउनु पर्छ.
23: यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेका विभेदका कारण मानसिक स्वास्थ्यमा परेको असर लगायत तपाईँको कुनै पनि प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला. आउने साता प्रश्नको उत्तर खोजौला. साझा खबरमा हाम्रो पालो आजलाई यति. अब तपाईँको पालो.
2: चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन शुरू भएको छ. महाधिवेशनलाई सम्बोधन गर्दै सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहले पार्टीभित्र गुट खड़ा गर्नेलाई कार्यवाही हुने बताएका छन्। स्थापनाको 4 वर्षपछि पहिलो महाधिवेशन आयोजना गरेको रासोपाले आगामी नेतृत्व चयनका लागि पूर्ण तयारी गरेको छ. बाढ़ीले क्षति पुर्याएको बीपी राजमार्गमा असारको 2 सातादेखि नयाँ ट्रयाक मार्फत सवारी सञ्चालनमा ल्याइने तयारी भएको छ. राष्ट्रिय मानवाधिकार आयोगका सदस्य डाक्टर लिली थापाले सामाजिक सञ्जालमा बढ़दो साइबर बुलिङका कारण आफूहरूले काम गर्नै नसकेको बताउनु भएको छ. र फिफा विश्वकप 2026 खेल अन्तर्गत आज समूह एचमा स्पेन र साउदी अरेबिया बीच खेल हुँदैछ. हवस् त आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि असार 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई भने म दीपक आचार्य पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खर सभा 95.5 MHz
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दा आउनु भएको?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
4: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98420872776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर्स, निशान खातबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
9: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी 1 खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98 00 90 00 62।
10: ओहो लु नमस्कार है सर।
11: ओहो लु नमस्कार है सर। नमस्कार,
10: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
11: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
10: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
12: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
10: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
12: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
10: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
12: ठटाल टेलरिङ सेन्टर खातबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
10: डिजाइनर सुमन ठटाल 98615 39 444
12: र 0295901155।
13: More style, more design. Total Tailors.
5: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
14: किन र काका?
5: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
14: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
5: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
14: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
5: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
14: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
5: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
14: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
5: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
14: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
5: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
14: प्रोप्राइटर सुनु एन भीम कदाइली।
5: सम्पर्क 0291404 र 98040-45-827।
14: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
15: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
14: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका 1, प्रगति टोल।
15: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
14: प्रोप्राइटर प्रतीक्षा दाहाल।
15: सम्पर्क नम्बर 98163555553
14: र 98423180। तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
14: सङ्ख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
14: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
5: दाँत खुल्ने, दाँत सफा गर्ने,
14: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
14: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
14: बाङ्गोटिङको दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
14: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका 1, प्रहरी गेट, छेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
5: सम्पर्क नम्बर 0295906667 र 98422667।
16: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
17: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
18: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
19: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
20: आयो सबको घर घरमा।
21: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
22: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 MHz।
21: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz on air online. You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz on air online. This is Radio Songkhua Sabha 95.5 MHz.

0: सन्चै हुनुहुन्छ?
1: सन्चै छु।
0: तपाईँको बिहे भयो?
1: छैन। तिमीलाई कस्तो छ?
0: बाँचेकै छु।

राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: आज विक्रम सम्वत 2083 साल असार 8 गते सोमबार, जेठ शुक्ल अष्टमी, 22 जून सन् 2026। अन्तर्राष्ट्रिय नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि।
2: राष्ट्र उपमहाधिवेशनमा रवि र बालेन्द्रको सन्देश, गणतन्त्रमा प्रतिबद्धता, पार्टीमा एक ठिक्का, सभापति र वरिष्ठ नेता बाहेक अरू पदमा प्रतिस्पर्धा हुने सम्भावना, आन्तरिक कलहले संकटमा परम्परागत दलहरू, न्याय परिषदबाटै कानूनको व्यवस्था, डेढ़ दर्शन कम्पनीको 1 खर्ब भन्दा बढ़ी रेटिङ निगरानीमा लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्स दैनिकमा छापिएको पाल्पामा जनै संस्कृति जोगाउन नयाँ पुस्तालाई जनै बाँच्न सिकाइदै शीर्षकको शुभ समाचार।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।
0: पछिल्लो समय अधिकांश गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै गएको छ। युवा पुस्ताले जनै बनाउन चासो नदिँदा तथा सुलभ मूल्यमा बजारमा किन्न पाइँदा जनै बनाउने क्रम हराउँदै गएको हो। जेनतेन पुरानो पुस्ताले जनै बनाउँदै आए पनि नयाँ पुस्ताले यसतर्फ चासो नदेखाउँदा संस्कृति नै हराउन पुगेको छ। पाल्पामा डेढ़ दशक अघिसम्म गाउँ गाउँमा ब्राह्मणहरूका घरमा जनै बाँट्ने परम्परा रहे पनि हिजो आज भने हराउँदै जान थालेको छ। समाजबाट हराउन थालेको परम्परागत जनै संस्कृतिलाई बचाई राख्न पाल्पामा भने नयाँ पुस्तालाई जनै बाँट्न सिकाइँदैछ। ब्राह्मण समाज नेपाल पाल्पाले तानसेन नगरपालिका 2 वडा नम्बर कार्यालयको आर्थिक सहयोगमा तानसेन नगरभित्रका विद्यार्थी महिला पुरूषहरूलाई जनै बाँट्ने परम्परा सिकाउँदै आएको हो। समाजले नयाँ पुस्तामा जनै बनाउने सिप विकास गराई संस्कृति बचाई राख्न जनै बनाउने तालिम दिएको हो। प्रशिक्षकहरूले कपासबाट धागो तयार पार्ने, धागोलाई निश्चित विधि अनुसार बाटेर जनै

0: मा राज्यसभा सभापति लामिछाने र प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता शाहले पनि प्रस्ट्याउनु भएको छ। खास गरी वर्तमान संविधान तथा लोकतान्त्रिक गणतन्त्र शासन पद्धति संघीयताका विषयमा दुवै नेताले आफ्नो योजना र नीतिबारे अभिव्यक्ति दिनुभएको छ। सभापति लामिछानेले प्रधानमन्त्रीमा पाँचै वर्ष शाह रहने प्रस्ट्याउनु भयो भने प्रधानमन्त्री शाहले पार्टीमा कुनै पक्ष विपक्ष नहुने उद्घोष गर्नुभयो। दुवै नेताले पार्टीभित्र गुटगत राजनीति नगर्न नेता कार्यकर्तालाई चेतावनी समेत दिनुभएको छ। पार्टी सभापति लामिछानेले आफूहरूलाई लडाउने ढलाउने फाटो ल्याउने प्रयास हुने बुझेको समेत बताउनुभयो। आफूहरूले नेपाली जनता र इतिहासलाई साथी राखेर गरेको सहमतिको एक एक अक्षर इमान्दारीताका साथ पालना गर्ने उहाँको भनाई थियो। सहमति कार्यान्वयनका लागि राष्ट्रपतिले चुनाव अगावे वरिष्ठ नेताको खुट्टामा बल पुर्याएको लामिछानेले बताउँदा प्रधानमन्त्री शाह मुसुमुसु हाँस्नु भएको थियो। भटाभट गोल हान्ने जिम्मा सामान्य प्रधानमन्त्री बालेन्द्र शाहको हुनेछ। उहाँले त्यसको निरन्तरता दिइरहनु भएको छ। झुकेर त्यो बल आएछ भने पनि त्यसलाई त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो हो, किनकि यहाँ मुख मिठ्याउनेहरू धेरै छन्, चुक्ली लगाइदिनेहरू पनि धेरै छन्। उहाँले भन्नुभयो, शुभकामना दिने क्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले बालेन्द्रले राजा ल्याउँछ भन्ने लागेर समेत भोट हालेकाहरू छन् भन्नुभएको थियो भने एमाले नेता प्रदीप गेवालीले राष्ट्रपतिको हातमा लोकतन्त्र सुरक्षित होस् भनी जनता आश्वस्त हुन सक्ने परिस्थिति बनोस् भन्दै शुभकामना दिनुभएको छ। यस सन्दर्भमा सभापति लामिछानेले राष्ट्रपतिका विगतका दस्तावेज ध्यान दिएर अध्ययन नगरिएको जनाउँदै आगामी दिनमा दस्तावेज गहिरेर अध्ययन गरिनेछ भन्ने लागेको बताउनु भएको छ।
1: रासोपामा नलुकेको सत्य शीर्षकमा मध्याह दैनिकमा खबर छ। त्यसै त चर्को गर्मी, त्यसमाथि रासोपाको पहिलो महाधिवेशनले गर्माएको चितौनबाट आइतबार बिहानैदेखि एउटा भिडियो भाइरल भयो। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ महाधिवेशन स्थल पुग्दै थिए। रासोपाका समर्थक एक युवाले उनलाई रोकेरै दुई सुझाव दिए। एउटा हर्क साम्पाङलाई तह लगाउने उपायसँग सम्बन्धित छ भने अर्को पार्टीमा मौलाएको गुटबन्दीबारे। हर्कले संसदमा तहस नहस पारेको छ, उसलाई मुद्दा चलाउनुपर्छ, यति भनिसकेर ती युवा पार्टी विवादमा छिर्छन्। पार्टीमा गलत प्रवृत्तिका मान्छे प्रवेश गरेका छन्। उनीहरूले फाइदाका लागि जिल्ला र नगरमा गुट बनाएका छन्। सभापति रवि दाई नभए एकदम राम्रो हुनेवाला छ, उनले भनाई टुंग्याए। झट्ट सुन्दा दुई तिहाई बहुमत प्राप्त दलको महाधिवेशनका लागि यो निकै सानो घटना हो, तर रासोपा समर्थकको त्यो चिन्ता सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको मन्तव्यमा पनि झल्किनुले पार्टीमा विश्वासको संकट देखाएको छ। त्यो चिर्न दुई नेताले महाधिवेशन उद्घाटन सत्रमै निकै कोशिश गरेका छन्। प्रचण्ड गर्मीले प्रतिनिधि एवं कार्यकर्ता मोहीका लागि हारालुच गरिरहेका थिए, तर उद्घाटन सत्रको मंचमा शुभकामना दिन विपक्षी दलका नेताहरू पुगिसकेका थिए। अतिथिलाई झण्डै एक घण्टा मंचमा कुराइसक्दा पनि सभापति लामिछाने र प्रधानमन्त्री बालेन सभास्थलमा पुगेका थिएनन्। उनीहरू पुग्दा पानी परिरहेको थियो। प्रधानमन्त्री बालेनले हाँकेको गाड़ीबाट सभापति लामिछाने छाता लिएर ओर्लिए। उनले बालेनलाई एउटै छातामा ओद्दिन चाहेका थिए, तर बालेन अर्को छाता लिएर आधा

0: भेट्दै मञ्चतिर लागे बालेन रविको स्वागतमा सिंगो हल हुटिङ गरिरहेको थियो।
1: रासोपामा सभापति र वरिष्ठ नेता सर्वसम्मत चयन हुने निश्चित भए पनि बाँकी पदाधिकारी र 79 केन्द्रीय सदस्य पदमा भने प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिस्पर्धा हुने निश्चित भए पनि स्वस्थ र स्वच्छ होस् भन्ने कामना पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका छन्। आइतबार महाधिवेशनको उद्घाटन सत्रमा लामिछाने र शाहले पार्टीभित्र कुटबन्दी गरेर नेतृत्वमा पुग्ने अस्वस्थ प्रतिस्पर्धा गर्ने काम भए पुराना दलहरूकै हविगत हुने चेतावनी समेटिएका छन्। त्यो प्रवृत्ति स्वीकार्य नहुने भनी तल्लो तहका नेताहरूलाई सचेत गराएका छन्। रासोपामा 3 उपसभापति, 1 खुला, 1 महिला र 1 मनोनित हुनेछन्। खुल्ला उपसभापतिमा सोरिम वाग्ले प्रबल दावेदार रहेको रासोपाका नेताहरूले बताएका छन्। अर्थमन्त्री र पार्टीमा तेस्रो वरियतामा रहेका उनी विरूद्ध कसैले उम्मेद्वारी नदिने सम्भावना देखिएको नेताहरूको अनुमान छ। सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा बालेन्द्र शाह सर्वसम्मत हुने निश्चित देखिन्छ। खुल्ला उपसभापतिमा सोरिम वाग्लेसँग प्रतिस्पर्धा गर्ने हालसम्म कोही पनि देखिएका छैनन्। उहाँ पनि सर्वसम्मत हुने सम्भावना प्रबल छ पार्टीका एक नेताले भनेका छन्। यस्तो अवस्थामा पदाधिकारी मध्ये महिला उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा चुनाव हुने सम्भावना छ। पार्टी सभापति लामिछाने र वरिष्ठ नेता शाहले पदाधिकारी सर्वसम्मत चयन गर्ने गृह कार्य थालिसकेका छन्। महिला उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा सहमतिको प्रयास भइरहेको छ। छलफलमा सहभागी नेताहरूले बताएका छन् सहमति जुट्ने र निर्वाचन हुने दुवै सम्भावना बराबरी रहेको पनि बताइएको छ। महिला उपसभापतिमा चुनाव भए कानून मन्त्री सविता गौतम, कोषाध्यक्ष लीमा अधिकारी, सामान्य प्रशासन मन्त्री प्रतिभा रावल सम्भावित उम्मेद्वार रहेको नेताहरूले बताएका छन्। उपसभापति वा महामन्त्री मध्ये एक पदमा डाक्टर तोषिमा कार्की सम्भावित उम्मेद्वार रहेको बताइएको छ।
0: आन्तरिक कलहले संकटमा परम्परागत दल शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। चार वर्ष अघि 2079 साल असार 7 गते स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा अहिले प्रथम राष्ट्रिय महाधिवेशनको लागि चितवनको भरतपुरमा केन्द्रित छ। गत फागुन 21 गते भएको प्रतिनिधि सभाको चुनावबाट झण्डै 2/3 मत ल्याएको रासोपाको जारी महाधिवेशनलाई राजनीतिक वृत्तमा निकै महत्वका साथ हेरिएको छ। भर्खरै स्थापना भएको राजनीतिक दल रासोपा आगामी राजनीति कार्यदिशा र नेतृत्व चयन गर्न व्यस्त रहँदा परम्परागत राजनीतिक दलहरू भने आन्तरिक विवादमा रूमल लिएका छन्। गत भदौ 23 र 24 गते भएको नवयुवा विद्रोहको रक्षात्मक बनेका परम्परागत राजनीतिक दलहरू फागुनमा भएको चुनावपछि थप कमजोर बनेका छन्। प्रतिनिधि सभा निर्वाचनमा पराजयपछि परम्परागत राजनीतिक दलहरू नेपाली कंग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा लगायतका परम्परागत राजनीतिक दलहरू कमजोर मात्र भएनन्, आन्तरिक विवादको भूमरीमा फँसेका छन्। गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा धक्का खाएका परम्परागत दलहरूमा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। 2065 सालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात लगातार सत्ता र शक्तिमा रहेका विपक्षी नेपाली कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायत दलहरू अन्तर्विरोधको दुष्चक्रमा फँसेका हुन्। जेएनजी युवाहरूले भ्रष्टाचार र व्यतिथि विरूद्ध थालेको आन्दोलनसँगै पार्टी रूपान्तरणको माग उठाएका थिए। गत निर्वाचनमा कंग्रेस 38 सीट, एमाले 25 सीट, नेकपा 17 सीट, राप्रपा 5 सीटमा खुम्चिँदा नयाँ राजनीतिक दल रासोपाले 182 सीट अर्थात 2/3 नजिक बहुमत प्राप्त गरेको थियो।
1: सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर भई मेलमिलाप हुन नसकेमा एक वर्षपछि सम्बन्ध विच्छेदको प्रक्रियामा जानुपर्ने कानून परिमार्जनको प्रस्ताव गरिएको छ। सम्बन्ध विच्छेदको प्रावधानमा महिला र पुरूषलाई समान हक प्रत्याभूत गर्न भन्दै मुलुकी देवानी सहित ऐनको व्यवस्था संशोधन प्रस्ताव गरिएको हो। विधायन सम्बन्धी ऐन 2081 दफा 6 व्यवस्था कार्यान्वयनका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले मस्यौदा विधेयक सार्वजनिक समेत गरेको छ। मन्त्रालयले संहितासँगै मुलुकको देवानी कार्यविधि संहिता ऐन संशोधन प्रस्ताव पनि सार्वजनिक गरेको छ। मन्त्रालयले मूल ऐनको दफा 96 रहेको सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनुपर्ने व्यवस्था संशोधन गरी पति वा पत्नी वा दुवैले अदालतमा निवेदन दिन सक्ने व्यवस्था प्रस्ताव गरेको छ। त्यस्तै मूल ऐनको दफा 98 प्रतिबन्धात्मक वाक्यांश हटाउँदै एक वर्षको कुलिङ पीरियड हटाउन प्रस्ताव गरिएको छ, जस अनुसार मुद्दा दर्ता भई मिलापत्र समेत हुन